0: बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र सोही दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समय देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ, जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
1: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 3 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गारहस्ते उत्पादन जीडीपीको 44.87% बराबर पुगेको छ।
0: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका सात साङडामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पर्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता लगाउन सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी बढ़ेको जलसतह र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भएका छन्। गाड़ी सुर्खेत बस पार्कबाट छुट्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएमसँग बताउनुभयो।
2: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेकहरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाड़ीहरू पनि। त्यो गाड़ीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेका छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा। त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यही 10 भन्दा माथि नै हुन सक्छ।
1: अब डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाख

0: सामुदायिक सूचना नेटवर्क
1: साझा खबरको सबैभन्दा शुरूमा नेपालीहरूले घुमघाममै 1.5 खर्ब खर्च गरेको प्रसंग।
2: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4 खर्ब 59 अर्ब 5 करोड़ रूपियाँ

वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ पहिले 5% कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस बटाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ मानिसहरूको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभएको हो गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अप्नाउन विभागले निर्देशन समेत दिएको छ रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको समेत उहाँले बताउनुभयो काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ
2: साझा खबरमा अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर सबैभन्दा शुरूमा कान्तिपुरको पहिलो पृष्ठमा प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा गंगा विसीले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने

0: बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पहिलो पृष्ठमै अब अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ। यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग हुने भएको छ। सर्वोच्चको फूलकोटले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ। त्यसै गरी 966 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमै खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाडौँबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातालमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा कायकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहौ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
1: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुमवासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बरैयाताल गाउँपालिका 4 खैरिन स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षको प्रहार शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खड्काले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षकमा अर्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको हो। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औषधभन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार नभएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइल्याण्डको टेरिफीमा पुगेको एक पानी जहाज सम्बन्धी हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टिनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो, जसमध्ये 3 जनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कडाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्बाध रूपमा खोल्ने सहमति भएको थियो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। शुरूदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान 9:15 प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे आम्ने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। 170 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ सामु टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
1: नयाँ आर्थिक वर्षबाट 3% दरले लाग्ने शिक्षा समता शुल्क, अभिभावकलाई पर्ने भार र सकारात्मक पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: हमरा दुख में तो सरकारी खेती करी छे हमरा पानी नहीं पी रहा अखन तो ये हमारे खेत में पानी
3: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद
0: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो सांसद
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ बजेट वक्तव्यमा निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असूल उपर गरिने भनिएको छ सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन् यस विषयमा साथी लीलप्रकाशनले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ
8: डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरिको बेलादेखि नै यो विषयमा हामीले विमति जनाउँदै आइरहेका छौँ
9: शुल्क उठाउने विषयमा
8: किनभने शुल्क उठाउने विषयमा किनभने हामी भन्दैछौँ राज्यले सबै व्यवस्था मिलाओस् राज्यले जिम्मेवारी ल्याओस् शिक्षा र स्वास्थ्य भन्दै भयो एकातिर हामी त्यो भन्दैछौँ अर्कोतिर फेरि राज्यले फेरि त्यहीमाथि नै अर्को कर थुपार्ने काम यो चाहिँ विरोधाभास भयो यो चाहिँ गर्न हुँदैन किनभने कर लिने त्यो क्षेत्र होइन त्यो क्षेत्र कर आर्जन गर्ने राज्यलाई आर्जन गर्ने क्षेत्र होइन त्यसको आर्जन त हुन्छ सामुदायिक संस्थागत विद्यालयमा ट्याक्सको एउटा लिमिटेसन तोकिरहेछ त्यो माध्यमबाट गरौँ कमाईको आर्जनको माध्यम गरौँ बरू कति उहाँले आर्जन गर्नुहुन्छ कति उहाँहरूले वर्षमा अर्को चाहिँ स्रोत साधन जुटाउनुहुन्छ बरु त्यसको कति पर्सेन्ट उहाँहरूले प्राप्त राज्यले प्राप्त गर्ने त्यो चाहिँ बरू गरौँ त्यो राज्यको हितमा हुन्छ तर सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भनेर अहिले 3% भनेको छ पहिले 5% कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
9: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछु भन्यो तर यसबाट अभिभावकबाट सिधै उठाउँछु भनेर त कहीँ पनि उल्लेख गरेको छैन त
8: यसको मर्का त अभिभावक पर्ने
9: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकमा पर्छ भन्ने हो
8: माध्यम चाहिँ विद्यालय भए पनि लिने स्थान लिने भनेको त वर्ग त अभिभावक
9: भनेको निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा बढाउँछन् भन्ने तपाईँको चिन्ता होइन
8: अनि त्यो व्यावहारिक छैन भन्ने
9: होइन चिन्ता तपाईँहरूको त्यो हो कि
8: चिन्ता
9: हो किनभने त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिमीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपटक तपाईँहरूले बैठक कहाँ कहाँ गर्नुभयो
8: अनि यहाँले प्रश्न कुरा गर्नुभयो जस्तै हामीले यो विषयमा के गर्यो भने एउटा विज्ञप्ति
9: होइन विज्ञप्ति त निकाल्नु भयो तपाईँले जस्तो प्याप्सन एन्ड प्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
8: भनिसक्यो हामीले त्यो भनिसक्यो तपाईँहरूले अहिले मौजुदा शुल्कबाट तपाईँहरूले तिर्ने हो भने चाहिँ हाम्रो भन्नु केही छैन तर यसमा थप व्यवहार अभिभावकलाई पर्ने गरियो भने हाम्रो विमति छ भनेर हामीले प्रश्न भनिसक्यो
9: अनि उहाँले के भन्नुभयो
8: अनि त्यसमा चाहिँ उहाँहरूले हामी कहाँ तिर्छौँ त्यसरी पनि भनिरहेछ तर हुँदैन भने यही कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा तपाईँहरूले अहिले लिएको शुल्कमा चाहिँ जो छ एउटा एक खालको कम्प्रोमाइज गरेर लिनु भएको छ त्यहाँको अभिभावकहरूसँग अथवा त्यहाँको स्थानीय शिक्षा चाहिँ के अरे निकायहरूसँग तपाईँ जुन किसिमको एउटा चाहिँ सहमति गरेर जुन शुल्क तोक्नु भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन तर अब थप तपाईँहरूले अभिभावकलाई व्यवहार गर्ने हो भने हाम्रो त्यसमा विमति हुन्छ त्यो चाहिँ हाम्रो अभिभावक हुनु छैन र अहिले पनि हामीले ठाउँ ठाउँमा भनिरहेको छौँ राज्यले यसरी हजुवा किसिमबाट जुन किसिमको अभिभावकलाई टाउकोमा पर्ने गरी जुन शुल्क ल्याउने बाटो घुमाउरो बाटो जुन गरिरहेछ यो अभिभावकको हितमा छैन त्यसकारण तपाईँहरूले यसमा विरोध जनाउनु होला यो चाहिँ हितमा छ यसो गर्न हुँदैन र इभन अहिले लिएको शुल्कमा पनि तपाईँहरूको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन सुविधामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हुनुहुन्न यसमा पनि लिएको शुल्कमा पनि हामीले क्वेसन गरिरहेछौँ
3: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: पेट्रोल पम्पा सरकारको उच्च निगरानी बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे एक वर्षमा 4.5 खर्ब। आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो। सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
1: बर्डफ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन। पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
0: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन। आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरूवा हुने। विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
1: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार। इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई।
0: र विश्वकपमा स्पेन अन्तिम 16मा। पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला T20 विश्वकपको फाइनलमा।
1: साझा खबर सक्नु अघि अब कार्टुन हामीले आजको कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई अविनले बनाउनु भएको छ। पछिल्लो समय ट्राफिक प्रहरीले लिने जरिमानाको विषय निकै चर्चाको विषय पनि बनिरहेको छ भने कतिपयले आलोचना पनि गरिरहेका छन् भने यसलाई कतिले समर्थन पनि गरिरहेका छन्। यो कार्टुनमा जलमग्न भएको काठमाडौँ जस्तो देखाउन खोजिएको छ। यहाँ दुईजना व्यक्ति आधा शरीर पानीमा डुबेको छ र एकजना ट्राफिक जस्ता देखिने व्यक्ति छन् भने अर्का एकजना सर्वसाधारण जस्ता देखिने व्यक्ति छन्। दुईजना बीचको कुराकानीमा तल यस्तो लेखिएको छ। रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। ती मध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटखा बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव महावीर धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रसु निलिरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेशन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति को व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदायको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानसानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्र मात्रै छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
6: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ। र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?
6: यो हाम्रो जनशक्ति एकदमै कम छ, हामी नेपालभरि हेडक्वार्टर र हाम्रो माता शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौं होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागू औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ। कानूनकै मैले विषयतिर लागे, अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ। अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागू औषध एन लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सोमनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यो भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू, जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
5: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारज्यूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यवहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु।
7: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 419, भारतको 283 पुरुष र 22 जना महिला र अन्य विदेशी भन्ने छुट्या छ, त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यही एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्ने हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त भन्नुभएको थियो भने 13 जनालाई अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने साधनमा प्रहरीले चेक गर्छ मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ, त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागू औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ। किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यू भएको छ। नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढ़ी राख्नु, यी कुराहरू छ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवन र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो, अहिले पहाड़ जानुहोस् लागू औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागू औषध ब्युरोले पनि थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
5: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो उहाँले चाहिँ रोक्नुपर्छ भनेर
7: प्रस्तावमा भारतमा चाहिँ नि त्यो लागू औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागू औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही एड्रेस त्यसको मकसद होला
8: होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ। एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ त लाउसेर फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ। अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ, उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लाओस कुल्ले मात्रै लाओस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाओसको कारणले भइरहेको छ। यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ।
9: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढाउने क्रममा अब यसलाई खुला गरौं। आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ।
10: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो। मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो। कानून नयाँ आउनु पर्यो, लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ।
9: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ। कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु।
11: धन्यवाद सर। चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरुरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेला पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरुरत छ। यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि छ क्यारे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानुन के हो चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो। किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टू मेनी, यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी शुरू गरौं न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै चाहिँ अपडेट भएको रहन्छ। वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ। महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै, एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुरोहरूसम्म त उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुवर छ, कुन ठाउँमा पठाउने, लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन उपचार गर्न सक्ने क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन, यी चिजहरू असाध्यै जरुरत पर्छ। यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है, कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर।
9: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु पुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने 3 गुणा 4 गुणाको दरले बढ़िराखेको छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
12: माननीयज्यूहरूलाई मैले के भने, तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन, त्यसपछि अर्को मन्त्री आउनुभयो। अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन बेचबिखन ओसार पसार यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ, तर लागू प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फस्छ, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त म अपराधी हो त, म लागू प्रयोगकर्ता हो म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली होइन मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि अहिलेको कानुन चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदलबाट निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयबाटै गृह मन्त्रालयकै कर्मचारी लाओस शाखाकै कर्मचारी, म पहिला लाओस शाखामै काम गर्थे, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे राजीनामा दिएर र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ। ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्न भइदियो, हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
9: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच छ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ, छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
13: कानून निर्माण गर्छौ तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेसन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेसन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गरे पनि यो सम्भव छैन।
9: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित त्यो के छ त्यो मान्यज्यूहरूबाट अब हामी सुन्न सुरु गर्छौं।
14: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
9: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
14: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु, त्यसमा तपाईँहरूका लागि सहयोग गर्न तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ, यो महत्वपूर्ण छ, यो आवश्यकता छ, पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
9: धन्यवाद। नजिकै मानिजी हुनुहुन्छ उहाँको पनि।
15: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु, मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
9: समातिएका हजुरले
15: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
9: माननीय बलावती शर्माजी,
16: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेछ त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अघि बनाइराख्ने भन्नुभएको छ यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्नु त पर्यो यो लागू औषध खाँदा यस्तो कानून छ यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा बोल्ने कुरा त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ हस् धन्यवाद
17: कार्यक्रम आयोजक पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु
18: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट यस्तो पुरानो अब 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन्ड न्यू आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी
19: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ
18: यो 2 महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ म दुईचोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज अलरेडी क्वेसन्स ट्वाइस
19: दुईपटक कुरा उठाइसक्नु भयो
18: दुईचोटि या यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल
20: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु गाँजा खेती अहिले गाँजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है गाँजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाँजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि

0: गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यो त्यतातिर चाहिँ सोचौँ। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौँ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ। हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद,
1: धेरै धन्यवाद। अब यो सँगै हामी,
0: अनि म एउटा कुरा भन्छु होइन, अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि, त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ। कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
2: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली।
3: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ। बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो। फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने, अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरीकारले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने, औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेसल अधिकार दियो पक्राउ गर्ने, खानतलासी गर्ने। यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि 3 या 2 भनेर यहाँ चाहिँ थप दियो। यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरदारद्वार जसको शाखा यो कर्मचारी सम्म कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थप दियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरो चिन्दैन। व्यवहारमा चाहिँ कानून कार्यान्वयन इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो, तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा, औषधि प्रयोगी गाँजा, अफिम, तयारी अफिम, औषधि प्रयोगी अफिम, कोकाको झारपात, यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्रीपाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रफिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्बन्धनुपर्छ भनेर एउटा प्रोभाइजो राखिदियो। त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रफिक संस्थान यो त्यो हामीले त्यो फेरि चिनिसकेकै थिएनौ। अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि झिकै राख्नुपर्छ, हामी राजपत्रमा प्रकाशित गर्ने भने। अब दुर्भाग्य हेर्नुहोस् है त, 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र 33 सालमा यहाँ आयो। 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रफिक सब्सटेन्स भनेर 9 चिजलाई हामीले यहाँ समावेश 51 सालमा। यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरेको सूचना, त्यसको औचित्य छैन। अहिले सबैभन्दा महत्वपूर्ण त यो आएर त्यसको कन्स्ट्रक्सन
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज
2: समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम जो

0: वास्तु बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउनेछु र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइन्डो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845223 र 9805223 नम्बरमा सम्पर्क गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्ग।

राजमिति 2083 साल असार महिनाको आज 19 गते तदनुसार इसी सन् 2026 जुलाई 3 तारिक शक सम्वत्स 1948 नेपाल सम्वत् 1146 दशलागा रोद्र नामक सम्वत्स उत्तरायण गृहमा रहेको आज शुक्रबार रहेको छ आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज तृतीया तिथि रहेको छ विशेष गरी आज तृतीया तिथि रहेको छ 10:03 यानि कि बिहानको 9:15 तृतीया तत्पन्त चौथी रहनेछ यस्तै गरेर नक्षत्रमा रहेको छ श्रवण नक्षत्र 13:28 योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 88:14 करणमा रहेको छ भद्राकरण रहेको छ बिहानको 9:15 तत्पन्त बवाहकरण रहनेछ चन्द्रमा मकर राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा आनन्दादि योगमा आज धूम्र योग रहेको छ र आज बिहान सूर्योदय विशेष गरी बिहानको ठिक 5:14 भयो भने सरस्वतीअस्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:48 रहनेछ आज धनिष्ठा पञ्चक रहेको छ विशेष गरी पञ्चक प्रारम्भ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी तपाईँलाई गाउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा भन्ने गर्नेछौ आजको काल समय यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 10:24:07 दिउँसोको 12:08 1 सेकेन्डसम्म आज काल बेला रहेको छ शुभ बेला रहेको छ दिउँसोको 12:08 1 सेकेन्डदेखि विशेष गरी दिउँसोको 1:51 55 सेकेन्डसम्म शुभ बेला रहनेछ लाभ बेलाको समय रहेको छ बिहानको 6:56 19 सेकेन्डदेखि बिहानको 8:40 13 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउँदैछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य मिथुन राशिमा चन्द्रमा मकर राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि श्रावणको चौथो चरण नाम आउँछ खोबाट खोम बहादुर खोम प्रसाद नाम आउँछ खोम माया खोम कुमारी यस्तो नाम आउँछ अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्राइरह भने पारिरहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल

0: मेष राशि उनीहरुका लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ला, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्दै जानेछन्, तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना तत्काल कार्यान्वयनमा गर्न सकिनेछ। सामाजिक दायित्व बढ्दै जानेछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन सबैलाई समेटेर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटै दिन रमाइलो रहनेछ। भौतिक सदनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवस्था जुट्नेछ। साथीभाइको सहयोगले उत्साह समेत मिल्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसुरको निर्णयले समस्या नियन्त्रण सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफका कामले अरूको उपकार गर्न पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखेका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मूल लिन सक्छ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यवसायमा केही लाभ हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौती भित्र अवसर खोज्ने समय भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन कुनै अवसर आए पनि विरोध हुनाले काममा बाधा पर्न सक्छ। आफ्नै वचनबद्धता पालन गर्न नसक्ने परिस्थिति रहनेछ। अरूको काममा समय बित्न सक्छ। आशा देखाउनेहरूबाट धोका मिल्नेछ। तैपनि कामका जिम्मेवारी थपिन जानेछन्। किनमेलमा अधिक खर्च बढ्न सक्छ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। कुनै काम बीचैमा रोकिनाले दोहोर्नु पर्ने पनि हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
0: उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्मल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइ राख्न व्यवहारमा अधिक सजग रहनु पर्ला। सानातिना काममा अल्मैनाले मुख्य काम रोकिन सक्छ। सहयोगीहरूको भर पर्दा पनि काम बिग्रिन सक्छ। स्वयं प्रयत्न गर्दा व्यापार बढ्नुको साथै महत्वाकांक्षी योजना थालनी हुने समय रहेको छ। मेहनत गर्दा लाभ राम्रो उठाउन सकिने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
4: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन खर्चको जोहोर गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। अर्थ अभाव खड्की पनि आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। पेसा व्यवसायमा लगानी बढाउने अवसर समेत प्राप्त हुने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
4: मीन राशि
0: उनीहरूको लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। छोटो समयमै काम बढाउन पनि सकिने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष चर्चा भने गर्नेछु। 9845175223 र 9056275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056275223 नम्बरमा आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सल्यान लक्ष्मीपुरबाट।
0: हजुर, सल्यानको लक्ष्मीपुरबाट।
1: हजुर,
0: सल्यानको लक्ष्मीपुरबाट फोन गर्नुभएको छ। हजुरको शुभ नाम?
1: दिपा राई।
0: दिपा राईजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोरीको विषयमा हेराउन चाहन्छु। गुरुबा,
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2064 साल।
0: 2064
1: वैशाख 24 गते।
0: वैशाख 24
1: बिहानको 7:15
0: बिहानको 7:15 हो।
1: हजुर,
0: जन्म सल्यानमै भएको नानीको?
1: हजुर, सल्यानमै हो।
0: ल सुन्नुहोस् है त।
1: हजुर,
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2064 साल ज्येष्ठ कृष्ण पक्षको सोमबार, सोमबारको दिन जन्मबार सोमबार र पञ्चमी तिथिमा जन्म धनु राशि, पूर्व साराको प्रथम चरण नाम आउँदो रहेछ भूबाट, मध्य नडी नरगण परेको छ नानीको है। नानीको लागि चाहिँ विशेष गरी घातक तिथि तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक भरणी नक्षत्र घातक नम्बरमा विशेष गरी 9 नम्बर राशिमा चाहिँ कर्कट राशि घातक छ है।
1: हजुर,
0: कुण्डली राम्रो छ, 8 चन्द्रमा परेको छ, स्वास्थ्यमा समस्या, रुगाखोकी लागिराख्ने, चिसो लागिराख्ने ग्रहहरू पर्छ, अलिकति विशेष ख्याल गर्नुपर्छ। पूर्णिमाको दिन चोहनितो शुद्ध भोजन गर्दा राम्रो, सरकारी जागिर सरकारी नोकरीहरू राम्रो देखाउँछ, विवाह बारी पनि राम्रै छ, त्यति नराम्रो देखाउँदैन, तर विवाह चाहिँ प्रेम विवाह हुने ग्रह परेको छ है।
1: हजुर,
0: नानीको अब 2064 साल भन्नुभएको छ, अहिले ग्रह नानीलाई धान्य र अर्को ग्रह चलिरहेको चन्द्रमा, ठिक छ ग्रह, त्यस्तो नराम्रो ग्रह छैन, ठिकै छ, राम्रै छ। पढाइमा अलिकति कमजोर, पढाइमा रुचि कम, अलिकति मेहनत गर्नुपर्छ पढाइमा भन्नुहोस्, नभए पढाइ बीचमा छोड्ने ग्रहहरू परेको छ। अरू ठिकै छ ग्रह, अलि जिद्दी जिद्दी स्वभाव कि एकरो स्वभावको देखाउँछ, स्वास्थ्यमा अलिकति असर छ, यसको लागि चाहिँ पूर्णिमाको व्रतहरू बस्यौँ भने राम्रो हुन्छ, चिसोबाट अलि जोगिनुपर्छ भन्नु होला है।
1: हजुर, यो विदेशको बारेमा कस्तो होला गुरुबा?
0: विदेशको लागि त 21 पछि हुन्छ विदेश, अहिलेलाई विदेश त्यति सजिलैसँग हुँदैन, 21 पछि बल्ल विदेश राम्रो हुन्छ।
1: पढाइको
0: बारेमा राम्रै छ, अलि मेहनत गर्नुपर्छ, यतिको पढाइले अलि अल्छी स्वभावकी छिन्, अलि अल्छी गरेर पढाइ राम्रो हुँदैन, अलिकति मेहनत गर्नुपर्छ भनेर सिकाउनुहोस् भन्नुहोस् नानीलाई, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् न है। विदेश राम्रो छ, पूर्णिमाको व्रत बस्नुपर्छ, अब 21 वर्ष लागि 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि विदेशलाई राम्रो हुन्छ क्या नानीको, सदिरैसँग विदेश जान सकिन्छ, अहिले पनि जान सकिन्छ विदेश त, जान नसकिने होइन, अहिले पनि जान सकिन्छ, तर अहिलेको लागि चाहिँ अलिकति गाह्रो। कुन देश जान आँटेकी छ नानी? जापानको लागि हो। पढाइ स्टुडेन्ट भिसामा हो?
1: हजुर
0: हो, ठिकै छ, त्यस्तो नराम्रो छैन, अहिलेलाई तत्काल। अब कति क्लास पढेन यिनले? 12 पास गरिन्?
1: हजुर, 12 पास भयो।
0: ए, त्यसो भए अब अहिले विदेश नजाने हो भने त फेरि ब्याचलर गरेर जानु पर्यो होइन? हजुर, अब त्यसो भए अहिले जाने हो भने चाहिँ नानीको लागि चाहिँ एउटा रत्न कवच पाउँछ हामीसँग,
1: हो
0: यो रत्न कवच लगाइदिनु भयो भने विदेश जानु सजिलोसँग जान सक्छिन्, रत्न कवच नलगाइकन जाने हो भने 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि मात्रै सजिलोसँग जान सकिन्छ, यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नु, अरू त्यसो चिन्ता गर्नु पर्दैन, ठिकै छ, राम्रै छ है त।
1: सरकारी नोकरी जागिर खान पाउने, पढाइ
0: किन नपाउने? राम्रो छ, सरकारी जागिर राम्रो छ त नानीलाई। विदेश भन्दा पनि सरकारी जागिर राम्रो छ। लोकसेवा आयोगतिर फर्महरू भर्ने कोसिस गर्ने, नाम निक्लिन सक्छ, होइन? ग्रहहरू राम्रै छ अहिलेको लागि। फेरि धन धान्य जागिर खाने, धन समृद्धि जोड्ने, होइन, यस्तो खालको ग्रहहरू पनि चलेको छ। अब बाह्र पास गरेछन् भने लोकसेवा आयोगतिर भिड्न पनि पाइन्छ, होइन? त्यो गर्दै गर्ने, कोसिस गर्दै गर्ने, सरकारी जागिर खान पाइयो भने किन जानु पर्यो विदेश, हो कि होइन? त्यो हो नि त राम्रो। विदेशमा पनि पैसा फलेको हुँदैन, उहाँ पनि दुःखै गर्ने हो, दुःख नै हुँदैन, खाने फुर्सद हुँदैन, सुत्ने फुर्सद हुँदैन, उठ्ने फुर्सद हुँदैन, कामको काम, पढाइको पढाइ भन्ने हुन्छ। विद्यार्थीलाई धेरै दुःख छ जापानतिर, विदेशतिर पनि, है? पढ्नु पनि पर्यो, काम पनि गर्नु पर्यो, कमाउनु पनि पर्यो, पकाउनु पनि पर्यो, खानु पनि पर्यो, ड्युटी फेरि जानु पनि पर्यो, अनि सबैतिर भ्याउँदाखेरि त मान्छे त थकित त हुन्छ, होइन? त्यो भएर विदेशमा जाने, विदेशमा गएन राम्रो भन्ने कुरा मात्रै होइन, यहीँ बस्ने, यहीँ पढ्ने, यहीँ जागिर खाने, यहीँ व्यापार व्यवसाय यहीँ गर्ने गर्यो भने त्यो जस्तो राम्रो केही हुँदैन। परिवारसँग बस्न पाइयो, हाँस्न पाइयो, खेल्न पाइयो, चाडपर्व परिवारसँग बसेर मनाउन पाइयो, रमाइलो गर्न पाइयो, हो कि होइन? गर बसाहरू राम्रै छ, नराम्रो छैन, ठिक छ? एकदम राम्रो छ। तपाईँ अरू कुरामा चिन्ता लिनै पर्दैन, सबै थोक राम्रो छ, छोरीको त सबै थोक राम्रो छ। विदेश जानको लागि चाहिँ अहिले जाने हो भने रत्न कवच लगाएर पढाउनु सजिलो हुन्छ, है? अनि 22 वर्ष पछि जाने हो भने, 22 वर्ष 21 वर्ष पुरा भएर 22-23 जाने हो भने रत्न कवच लाउनु पर्दैन, त्यही बेलामा त्यतिकै सजिलो भइहाल्छ, है त? हुन्छ, हस्, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु। उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा, जापान जान पठाउन खोज्नु भएको रहेछ छोरीलाई। छोराछोरीलाई हाम्रो अहिले के छ भन्दाखेरि, ठ्याक्कै म भन्छु तपाईँहरूलाई, है, अहिले अलिकति पहाडतिर त त्यस्तो नहोला, होइन, तर तराईतिर मधेसतिर चाहिँ के हुन्छ भन्दा, तपाईँको छोराछोरीलाई अहिले पुलपुल ल्याएर राखेर एक कप चिया पकाउन पनि नसिकाउने, सब्जी काट्न पनि नसिकाउने, चामल पखाल्न पनि नसिकाउने, दाल पखाल्न पनि नसिकाउने, दालमा कति पानी राख्नुपर्छ भने पनि नसिकाउने, चिया खाएको कप पनि माझ्न नलगाउने, माझ्न पनि आउँदैन, भाँडा माझ्न पनि आउँदैन, पकाउन पनि आउँदैन, लुगा धुन पनि आउँदैन, ओछ्यान मिलाउन पनि आउँदैन, होइन, आफूले आफूलाई आफै नुहाउन पनि आउँदैन, कतिले त्यस्तो पनि हुन्छ। हो त्यस्ता बनाएर पुलपुल ल्याएर, है, अनि हामीले गर्व गर्छौँ, ओहो मेरो छोरालाई, मेरो छोरीले मैले पुलपुल ल्याएर जतन गरेर राखेको छु भने मनमा घमण्ड अहंकारले छाती यत्रो फुलेर यत्रो हुन्छ। तर हामीले मैले गलत गरेको छु, मैले मेरा छोराछोरीलाई कमजोर बनाइराखेको छु भन्ने चाहिँ मनमा आउँदैन। फेरि हेर्नुहोस् कुरा बुझ्नु भने, कोही कोही अलि अहम हुन्छ नि, अलि मयौँ भन्नेले त्यस्ता गर्छन् क्या फेरि, बुझ्नु भने, मेरा छोरा त, मेरो बाबु त, मेरो छोरीले कहाँ सक्छ र मेरो छोरोले कहाँ सक्छ र, म धोइदिन्छु कपडा भनेर आफ्नो ड्रेस पनि आफ्नो मोजा धरी बाबुआमालाई धुन दिने र बाबुआमालाई धोइदिने, है, अनि गर्व लाग्छ मेरो छोरा मैले सुखमा राखेको छु भनेर। त्यस्तो तपाईँ दुःख पाउँदै हुनुहुन्छ, छोरा बिगार्दै हुनुहुन्छ, छोरी बिगार्दै हुनुहुन्छ तपाईँहरूले। कम्तीमा तपाईँले के गर्नुपर्छ भने, कम्तीमा बिहान उठेर आफू सुतेको बिस्तार आफै मिलाउन सिकाउनुहोस्। एक दिन जान्दैन, दुई दिन जान्दैन, तीन दिन जान्दैन, सधैँभरि नजान्ने हुन्छ? तपाईँले कसरी जान्नुभयो त छोराछोरीले नजान्ने भएदेखि? तपाईँले भन्दा सिकेरै जान्नुभयो, त्यो कुरा तपाईँले सिकाउनुहोस्। त्यही भएर भनिन्छ सबैभन्दा ठुलो गुरु भनेको आमा हो, चाहे त्यो छोरालाई होस् चाहे त्यो छोरीलाई होस्, बुझ्नुभयो? सबैभन्दा ठुलो गुरु आमा हो। बिहान उठेर के गर्नुहोस् तपाईँले, बिस्तारा टक्क उठेर बिस्तारा मिलाउन सिकाउनुहोस्। तन्नाहरू टक्क तन्काउने, ओढेका सिराक ब्लाङ्केटहरू के छन् तीहरू पट्याउन सिकाउने, सिकाउनु पर्यो त, पट्या भन्नु भयो, सिकाउनु पर्यो। पटाइसकेपछि ऊ टोयलेट बाथरुम गर्छ, टोयलेट बाथरुम गरिसकेपछि उसलाई सफा गर्न सिकाउनुहोस्, टोयलेट सफा गर्न सिकाउनुहोस्, हार्पिक कसरी हाल्ने, कति हाल्ने, अनि कसरी ब्रसले घोट्ने, होइन, अनि त्यसपछि तपाईँको बाथरुमलाई कसरी घोट्ने, कतै सफा राख्ने, होइन, हो त्यो कुरा सिकाउनुहोस्। तपाईँले टोयलेट सफा गर्न पनि सिकाउनुहोस् आफ्ना छोराछोरीहरूलाई। पछि गएर कसले सिकाउ, कसले सफा गरिदिन्छ तपाईँको घरको टोयलेट बाथरुम? छोरीले बिहा गरेर गइसके कसले सफा गरिदिन्छ? आफै सफा गर्नुपर्ने आफ्नो टोयलेट हो कि होइन? त्यो पनि सिकाउनुहोस् तपाईँहरूले। त्यसपछि ब्रस गर बाबु नानी भने ब्रस गर्न सिकाउनुहोस्, बिहान उठेर नुहाइधुवाइ गर्नुपर्छ हरेक दिन। अब पहाडतिर जाडो छ भने चाहिँ कहीँ पानीको अभाव हुन्छ, त्यो कुरा अलग कुरा हो। जहाँ पानी पाइन्छ, जहाँ जाडो हुँदैन होइन, ठिक्क नुहाउन सकिन्छ, स्वास्थ्यलाई असर गर्दैन भने बिहान उठेर सर्लक्क नुहाउने होइन, अनि बिहान उठेर नुहाइसकेपछि हिजो लगाएको कपडाहरू सर्लक्क धुन सिकाउने, कपडाहरू यसरी यो कलरमा यसरी साबुन लाउने, अनि त्यसपछि ब्रसले घोटे पनि हुन्छ, त्यही कलर चाहिँ यसो गरेर पल्टिया ल्याएर त्यही कलरले घोटे पनि सर्लक्क जान्छ भने सिकाउनुहोस्। कलरमा फोहोर हुन्छ बाबु नानी, अनि त्यसपछि हातको बाहुलामा फोहोर हुन्छ, यो बाहुला यसरी धुनुपर्छ भनेर तपाईँले सिकाउनु छोराछोरीलाई होइन। अनि कपडा तपाईँले पखाल्न सिकाउनुहोस्, पानी कसरी राख्ने, बाल्टीमा राख्ने, बाटामा राख्ने, पानी राख्ने, अनि पखालेपछि चरप्प निचोर्ने होइन, अनि त्यो त्यही पानी अर्को कपडा पनि धुने सरफहरू जान्छ, त्यसरी फेरि दुईचोटि तिनचोटि चारचोटिसम्म कपडाहरू पखाल्नुपर्छ, अनि सुकाउँदाखेरि उल्टो बनाएर कपडा उल्टो बनाएर सुकाउनुपर्छ, कुरा बुझ्नुभयो। अनि त्यसपछि चिया तपाईँले बिहान चिया दुध जे दिनुहुन्छ चिया दुधहरू दिनुहोस्, त्यो चिया दुधहरू दिएको कपहरू आफै माझ भने सिकाउनुहोस्, कसरी माझ्ने भने सिकाउनु पर्यो, गएर आज सिकाउनुहोस्, भोलि सिकाउनुहोस्, पछि सिकाउनुहोस्, छोराछोरीलाई स्ट्रङ बनाउन बलियो बनाउनको लागि चाहिँ क्या, बुझ्नुभयो नि। अनि यो गर्दा तपाईँको छोराछोरीको पढाइ बिग्रिँदैन, बिग्रिन्छ त, बिग्रिँदै बिग्रिँदैन। खाना खाइसक्छ उसले, खाना खाइसकेपछि उसले झारेको जुठोहरू उसले टिप्न लगाउनुहोस्, थालमा हाल्न लगाउनुहोस्, त्यसपछि भाँडा माझ्ने ठाउँमा लगाएर यसरी मस्काउनुपर्छ भनेर खरानीले मस्काउनुहुन्छ कि साबुनले मस्काउनुहुन्छ, यसरी मस्काउने भनेर सिकाउनुहोस् उसलाई, आज सिकाउनुहोस्, भोलि सिकाउनुहोस्, पर्सि सिकाउनुहोस् है, त्यति कुरा सिकाउनु भयो भने। अनि त्यसपछि तपाईँ कोही चाहिँ तपाईँको घरमा पाहुना आउनुहुन्छ नि, ल बाबु ल नानी एक कप मिठो चिया पकाएर ल्याऊ भन्दै झट्ट मिठो चिया पकाएर तपाईँको चाहिँ लिएर आएर दिनुभयो भने त्यो बेलामा तपाईँको छाती चौडा हुन्छ पाहुनाको अगाडि, ल उसले पनि पछि गएर दुःख पाउँदैन, विदेश जानु पर्ला सधैँभरि तपाईँले काखामा च्यापेर राख्न सक्नुहुन्न, हो कि होइन, त्यो भएर त्यो कुराहरू होइन। छोरालाई संस्कार सिकाउनुहोस्, छोरीलाई संस्कार सिकाउनुहोस्, हाम्रो संस्कार यो हो, हाम्रो संस्कृति यो हो, यसो गर्नु हुँदैन, यसो गर्दा हाम्रो इज्जत जान्छ, यसो गर्नुपर्छ, यो बोल्नुपर्छ, यो बोल्नु हुँदैन, यो काम राम्रो, यो काम नराम्रो भन्ने कुरा सबै कुराहरू आमाले सिकाउनु पर्दछ है, आमाले, किनकि बाउ त कहीँ विदेश जाने, कहीँ कमाउने, के गर्ने बाउको भर पर्नु हुँदैन। हेर्नुहोस्, बाउले भनेको चाहिँ पैसा कमाएर यस्तो ल्याइदिने माथि हो, घर सारा घर धान्ने भनेको घरको श्रीमतीले हो, त्यो भएर भनिन्छ नि श्रीमती असल परिन् भने घर स्वर्ग हुन्छ, श्रीमती यदि खराब परिन् भने त्यो घर नरक हुन्छ। धनी हुने कि गरिब हुने श्रीमानको हातमा हुँदैन, श्रीमतीको हातमा हुन्छ, आमाको हातमा हुन्छ, कति बचाउने, कति बचत गर्ने होइन, के खान आवश्यक छ, के खान आवश्यक छैन, कुन कुराको जरुरत छ, कुन कुराको जरुरत छैन, कति पैसा बचाउने, कति खर्च गर्ने, सबै कुराहरू घरको श्रीमतीले गर्नुपर्दछ। लक्ष्मी हुन् त्यही भएर लक्ष्मी भनिन्छ क्या, अन्नपूर्ण अन्नपूर्णेश्वरी भनिन्छ, महालक्ष्मीको रूपमा हामीले दर्जामा राखेका छौँ घरका श्रीमतीलाई, चेलीबेटीहरूलाई, मातालाई, बुझ्नुभयो नि। यी कुराहरू तपाईँले सिकाउनुपर्छ छोराछोरीलाई चाहिँ, कठै मेरो छोरो लुगा धुन कहाँ सक्छ भनेर पुलपुल्याउनु भयो भने तपाईँको छोरोले तपाईँको छोरीले पछि दुःख पाउने हुन्, बुझ्नुभयो नि। विदेश त नगई छोड्दैनन् होइन, विदेश नगए पनि नेपालमा बसे पनि सधैँभरि तपाईँकै काखामा त बस्दैनन्, पढ्नको लागि सहर जानु पर्ला, सदरमुकामतिर झर्नु पर्ला पढ्नको लागि चाहिँ होइन, पढ्नको लागि कोठा भाँडामा बस्नु पर्ला, अनि त्यो बेलामा कसले पकाउँछ, कसले भाँडा नाच्छ, ओछ्यान कसले मिलाइदिन्छ, टोइलेट कसले सफा गरिदिन्छ, त्यो बेलामा चाहिँ जुत्ता पोलिस कसले गरिदिन्छ, आफै गर्ने होइन, तपाईँ पछि पछि लागेर जानु त हुन्न नि घर छोडेर, हो त्यो बेलामा काम गर्छ। त्यो भएर तपाईँले छोराछोरीलाई सानैदेखि सिकाउने हो क्या, मेरो छोरो सानो छ पछि सिक्छ भन्ने होइन, राम्रो कुरा त लिइहाल्ने हो नि, हो कि होइन, राम्रो कुरा त लिइहाल्ने, नराम्रो कुरा लिने होइन, नराम्रो कुरा फालिदिने हो क्या, सिप सिक्नु भनेको राम्रो कुरा हो, बुझ्नुभयो नि। त्यही भएर विशेष तपाईँले ध्यान दिनुहोला, साग सब्जी केलाउने फर्सीको मुन्टा केलाउन सिकाउनुहोस्, फर्सीको मुन्टा केलाउन सिकाउनुहोस्, तपाईँले आलु तास्न सिकाउनुहोस्, आलु काट्न सिकाउनुहोस् होइन, चामलमा कति चामलमा कति पानी हाल्नुपर्छ भनेर यसो गरेर अम्लो नाप्नुहुन्न, हो त्यो सिकाउनुहोस्, दालमा थोरै पानी हाल्नुपर्छ, फेरि धेरै पानी हाल्यो भने सिटी लागेर सबै दाल चाहिँ बाहिर जान्छ, फोहोर हुन्छ, हो त्यो सिकाउनुहोस्, पछि पानी तताएर फेरि दालमा राखेर धेरै बनाउनुपर्छ, त्यो सिकाउनुहोस्। यसरी सिकाउनु भयो भने तपाईँको छोरा र तपाईँको छोरी बलिया हुन्छन्, कसैले कसैको आवश्यक नै पर्दैन, सहयोग कसैले गर्दै पर्दैन, आफै सक्षम हुन्छन् उनीहरू, नानीहरू बाबुहरू, त्यति गर्नुभयो भने तपाईँले एक महिना सिकाउनुहोस् त, त्यसपछि उनीहरू आफै गर्छन्, सबै थोकेहरू आफै गरिहाल्छन्। उनीहरूले बिहान छिटो उठाउनुपर्छ, कम्तीमा एकदम छिटोमा 4 बजे, ढिलोमा 5 बजे त उठ्नै पर्छ, नउठेकै हुँदैन। जाडो महिनामा चाहिँ फेरि छिटोमा 5 बजे, ढिलोमा 5:30-6 बजेतिर उठिहाल्नुपर्छ। जाडो महिनामा चाहिँ मौसम हेरेर गर्नु पर्यो नि फेरि, होइन? अब 4 बजे उठ भन्नु पनि भन्नुभएन। अब 9-10 पढ्नेवाला छन् भने अलिक छिटो उठाउनुपर्छ, 8 पढ्दैछन् भने छिटो उठाउनु पर्दछ, 8 यता 8-9। अब तपाईँले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न है, तपाईँहरूले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न, मैले घर मैले व्रतबन्ध 8 वर्षमा गरेको हो, 8 वर्षमा म घर छोडेर हिँडेको पढ्नको लागि, संस्कृत पढ्नको लागि, कुरा बुझ्नुभयो नि? हो, त्यो 8 वर्षदेखिको मैले मेरो कपडा मैले आफै धोएको हो, पट्याएर आफै राखेको हो, होइन? तपाईँको चाहिँ स्कुलमा होस्टेलमा हामी तपाईँको जुन गुरुकुलमा पढ्दाखेरि टोइलेट सफा गर्ने पालो हुन्थ्यो, टोइलेट सफा मैले आफै गरेको हो है, अनि त्यसपछि तपाईँको त्यो बेलामा हामीले दुःख गर्नु दाउरा बोक्नु पर्थ्यो, दाउरा हामीले बोकेको जङ्गलबाट दाउरा बोक्नु पर्थ्यो, हामीले दाउरा पनि हामीले आफै बोकेको हो, चामल दाल नुन मसलाहरू बोक्नु पर्थ्यो, यता पुलभन्दा पारिपट्टि गाडी आउँथ्यो, अहिले त देवघाटमा उतापट्टि पारि पनि गाडी जान्छ, माथि एउटा पुल बनाएर, होइन? त्योभन्दा पहिला यतापट्टि चितवनसम्म आउँथ्यो, चितवनबाट पुल पारे कटाएर लगभग आधी घण्टा 45 मिनट जति बोक्नु पर्थ्यो, चामल नुन तेल सबै कुराहरू हामीहरूले दाउरा बोक्नु पर्थ्यो तपाईँको चाहिँ, बुझ्नुभयो नि? अनि बिहान 4 बजे अनिवार्य रूपमा उठ्नु पर्थ्यो, 4 बजे उठेर जाडो होस् गर्मी होस् नुहाउनु पर्थ्यो, बुझ्नुभयो? जाडो होस् चाहे गर्मी होस् स्नान गर्ने, स्नान गरिसकेपछि जप गर्ने, जप गरिसकेपछि यतापट्टि मन्दिरमा आरती हुन्थ्यो, आरती गर्ने, चिया खाने, होइन? अनि त्यसपछि फेरि अध्ययन गर्ने, पढ्नु पर्थ्यो हामीहरूले, खानेकुरा त्यति धेरै मिठो पनि पाइन्थ्यो। अहिले त देवघाटमा तपाईँको घरमा तपाईँले छोरालाई खुवाउनु भएको भन्दा डबल गुणा मिठो खानेकुरा खान पाइन्छ, डबल। कहिलेकाहीँ तपाईँको घरमा तरकारी मात्रै पकाएर खुवाउनु होला तपाईँले, होइन? कहिलेकाहीँ दाल र चटनी मात्रै खुवाउनु होला, सधैँभरि मिठो त नहोला। अहिले दाल भात तरकारी अचार, होइन, मोही हुन्छ, पनिरको सब्जी हुन्छ, कहिले खिर हुन्छ, कहिले पुलाउ हुन्छ, कहिले हलुवा हुन्छ, कहिले पुरी हुन्छ, विभिन्न प्रकारका आइटम, मिठाईहरू कति खाने, मिठाईहरू खान पाइन्छ, विभिन्न आइटम। तर पढ्नु चाहिँ पर्यो, खाएर मात्रै भएर त बसेर त भएन, यदि फेल भयो भने घर जानु पर्यो फेरि झोडा झम्टा बोकेर। तपाईँको बाबु नानी बाबुहरूलाई पनि तपाईँले पढाउनुहुन्छ भने चाहिँ नानीहरूलाई पनि पढ्नुको लागि अहिले फेरि तपाईँको चाहिँ देवघाटमा खुलेको छ, नानीहरूलाई पनि पढ्नको लागि चाहिँ बाबुहरूलाई चाहिँ व्रतबन्ध गर्नु पर्यो, 5 कक्षा पास गरेपछि 6 तपाईँको चाहिँ डिग्री मास्टरसम्म पढ्न पाइन्छ, पैसा लाग्दैन, पढेको खाएको पैसा लाग्दैन, बसेको पैसा लाग्दैन, पढ्नु चाहिँ पर्यो, फेल भयो भने फेरि घर जानु पर्यो, त्यहाँ बस्न पाइँदैन, त्यहाँ खान पाइँदैन, त्यस्तो सिस्टम हुन्छ। हेर्नु, काम केही पनि गर्नु पर्दैन अहिले, तपाईँको घरमा गएर काम गर्नु पर्ला, त्यहाँ गएर काम गर्नु पर्दैन, त्यहाँ आफ्नो कपडा धुने हो बास, त्यति हो, अरू केही काम गर्नु पर्दैन। पहिला जस्तो हामीले जस्तो दुःख गर्नु पर्दैन, आजभोलि आजभोलि अङ्ग्रेजी पढाइ हुन्छ, कम्प्युटर पढाइ हुन्छ, साइन्स पढाइ हुन्छ, म्याथ पढाइ हुन्छ। पहिला हाम्रो पालामा त्यस्तो हुँदैन थियो, कम्प्युटर हुँदैन थियो, अङ्ग्रेजी यो अङ्ग्रेजी भाषा पढ्नु हुँदैन, यो गाई खाने भाषा हो भनिदिन्थ्यो क्या, गाईको उँभो मासु खाने मान्छेले पढ्ने अङ्ग्रेजी भन्थे क्या पहिला पहिला, अनि खाने यस्तो खाने हो भन्थे। त्यही भएर हामीले देवघाटमा दुःख गरेर पढेको, देवघाट पढिसकेपछि हामीले पछि म फेरि हरिद्वार पनि गएँ। देवघाटमा पहिला 8 कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, 8 माथि हुँदैन थियो, अनि 8 भइसकेपछि म फेरि बनारस गएर पढेँ। 8 भएपछि त्यसलाई भन्छ पूर्व मध्यमा, पूर्व मध्यमा 2 वर्ष हुन्छ, उत्तर मध्यमा 2 वर्ष हुन्छ, पूर्व मध्यम भनेको एसएससी लेभल, उत्तर मध्यम भनेको 11-12, शास्त्री भनेको तपाईँको ब्याचलर, अनि आचार्य भनेको मास्टर लेभल, डिग्री लेभल। कुरा बुझ्नुभयो नि? हो, यसरी पढ्नु पर्दछ, यसरी पढाइ हुन्थ्यो त्यो बेलामा, अहिले पनि त्यस्तै पढाइ हुन्छ। त्यही भएर अहिले चाहिँ देवघाटमा आचार्य सन् पास, आचार्य भनेको मास्टर लेभलसम्म पढ्न पाइन्छ, कुरा बुझ्नुभयो नि? त्यो भएर पढाइको लागि ती कुराहरूमा विशेष ख्याल गर्नुपर्दछ। छोराछोरीले हामीले माया गरेर सुनसुम्या राख्यो भने दुःख हुन्छ, बाधा आउँछ। हिजो यो प्रसङ्ग मैले किन जोडेँ भन्दाखेरि चाहिँ हिजो हाम्रो अफिसमा कस्तो व्यक्ति आउनु भएको थियो भने 18-20 वर्षको छोरो अहिले पनि उठाएर नुहाइदिनु पर्ने अरे। ल हेर्नुहोस्, उसले कपडा धुँदैन अरे अहिले पनि, उसको बिस्तारा अहिले पनि आमाले मिलाइदिनु पर्ने अरे, किन यस्तो गर्नु भएको यसले जान्दैन गुरुजी, यसो ढङ्ग छैन, सिकाउनु पर्यो नि त अनि पो जान्दछ त, गर भन्नु पर्यो अनि पो जान्दछ त, बिहा गर्ने बेला भइसक्यो अहिलेसम्म नुहाउन जान्दैन भनेपछि तपाईँको छोराछोरी शरीरले मात्रै ठुलो भएर भएन नि, दिमागले पनि ठुलो हुनु सक्नु पर्यो, कामले पनि ठुलो हुन सक्नु पर्यो होइन। त्यही भएर एकदम ख्याल गर्नुहोला तपाईँले, नानीहरूलाई पनि यस्तो संस्कारहरू सिकाउनुहोस् के राम्रो हो के नराम्रो हो, कुन पक्ष राम्रो हो कुन पक्ष नराम्रो हो, यो कुरा संस्कारहरू सिकाउनु पर्दछ हामीहरूले होइन। इज्जत भनेको एकपटक गएपछि फर्केर आउँदैन, फेरि गएपछि गए गयो, इज्जत कमाउन धेरै गाह्रो छ, पुरा कुरा बुझ्नुभयो नि। त्यही भएर एकदम ख्याल गर्नुहोला, दुःख गरेर पढेका विद्यार्थीहरू चाहिँ उनीहरूले पछि ठूलो प्रगति गर्दछन्, राम्रो पनि हुनेछन्, सबै कुरा उनलाई दुःख बुझेका हुनेछन्। तपाईँको बाबु नानीहरूले घरमा केही कुरा मागे भने तुरन्तै माग्ने बित्तिकै तुरन्तै ल्याएर नदिनुहोस्, त्यसको कदर हुँदैन। पैसा मागे मलाई यस्तो खान मन लागेको छ भने तुरन्तै ल्याएर नखुवाउनुहोस्, कुरा बुझ्नुभयो नि, भोलि पर्सिपल्ट ल्याएर खुवाउनुहोस् होइन। पैसाको कदर, पैसा छैन भन्नुहोस् क्या, हुँदा हुँदै पनि पैसाको कदर हुन्छ, भ्यालु हुन्छ, न पैसाको वास्ता हुँदैन, भ्यालु हुँदैन, बिग्रिन्छन् हाम्रा छोराछोरीहरू। छोराछोरी बिग्रियो भने त्यो छोराछोरीलाई सपार्नको लागि धेरै गाह्रो छ, हेर्नुहोस् धेरै कति रुँदै आउनुहुन्छ म कहाँ, कति रुँदै आउनुहुन्छ तपाईँको चाहिँ। सानोमा चाहिँ अब छोराछोरीले कन्ट्रोल गर्न सक्ने बेलामा चाहिँ हामीले कन्ट्रोल गरिँदैन, जब छोराछोरी ठुला हुन्छन् त्यो बेलामा कन्ट्रोल गर्न खोज्यौँ, उनीहरूले हामीलाई कुट्छन् कि भन्ने डर, त्यो बेलामा सकिँदैन कन्ट्रोल गर्नको लागि। अब त्यो नसक्ने बेलामा कन्ट्रोल गर्न खोजेर त हुँदैन, सक्ने बेलामा कन्ट्रोल गर्नु पर्यो, सानैमादेखि कन्ट्रोल गर्दै ल्याउनु पर्यो। कन्ट्रोल गर्ने भनेर खानै नदिने, लाउने नदिने, कुट्ने पिट्ने त्यस्तो होइन, अनुशासित बनाउनु पर्यो। कोही मान्छे घरमा आउनुभयो भने राधे राधे अथवा नमस्ते के भन्न मन लाग्छ होइन, त्यो सिकाउनुहोस्, राधे राधे भन्न सिकाउनुहोस्, नमस्कार भन्न सिकाउनुहोस्। कोही मान्छे आउनुभयो, संस्कार यसरी हो क्या बुझाउने भनेको। तपाईँहरू कोही नहुँदा कोही व्यक्ति आउनुभयो घरमा, पाहुना आउनुभयो भने आउने बित्तिकै पानी दिनुपर्छ है छोरा, पानी दिनुपर्छ है छोरी नानी भनेर सिकाउनुहोस् उनीहरूलाई, पानी ल्याएर दिन्छन् खान्छन्, त्यहाँदेखिको थाहा हुन्छ तपाईँले कस्तो संस्कार दिइरहनु भएको छ छोराछोरीलाई भन्ने कुराहरू चाहिँ क्या। त्यो भएर मेरो छोरो सानो छ, मेरो छोरी सानो छ भनेर पुल पुल्याएर राख्नुभयो भने बिग्रिन्छन्। यो बिग्रियो भने दोष तपाईँहरूको नि हो, हाम्रो होइन, स्कुलका सरहरूको पनि होइन, संस्कार दिने भनेको चाहिँ तपाईँहरूले नै दिनुपर्दछ घरमा। श्रीमान श्रीमती घरमा झगडा गर्न हुँदैन, तपाईँहरू झगडा गरेको उनीहरूले थाहा पायो भने त्यही संस्कार सिक्छन्, उनीहरूको मानसिकतामा असर पर्दछ, पढाइमा ध्यान दिने, उनीहरूलाई पढ पढ पढ पढ भन्ने, आफू टिकटक हेरेर बस्ने, फेसबुक हेरेर बस्ने त्यो गर्नु हुँदैन। टिकटक फेसबुक हेर्न मन लाग्यो भने छोराछोरी नभएको बेलामा दिउँसो हेर्नु, बिहान बेलुका मोबाइल नछुनुहोस्, उनीहरूलाई पढ्न लगाउनुहोस्, तपाईँमा यसो पत्रिका पढ्नुहोस्, किताबहरू कहानीहरू हुन्छन् किताबहरू पुस्तकहरू त्यो ल्याएर पढ्ने गर्नुहोस् होइन। अनि पढ्दाखेरि तपाईँको केही कुरा तपाईँले चाहिँ घरिघरि छोराछोरीलाई सिक चाहिँ यो के हो भनेर सोध्नुहोस् प्रश्न, त्यो प्रश्न उनीहरूलाई के हुन्छ, हौसला आउँछ, ओहो म जान्ने रहेछु है, बाबाले मम्मीले मलाई सोध्नु भएको छ, तपाईँलाई आई आई पनि तपाईँलाई आएको छ प्रश्न, हो त्यो तपाईँलाई थाहा छ तर पनि सोध्नुहोस् उनीहरूलाई। त्यो सोध्ने के हुन्छ, उनीहरूको दिमाग टेस्ट पनि भइराखेको हुन्छ, दिमाग तेजिलो पनि भइराखेको हुन्छ, अनि हौसला बढ्छ उनीहरूको लागि चाहिँ। यसरी हामीले मेन्टेन गर्नुपर्छ अहिले सक्दाखेरि, पछि नसक्ने अवस्थामा हामीले छोराछोरीलाई छुन पनि सकिँदैन। यो कुरो विचार गर्नु तपाईँहरूले, मैले भनेको कुरा हो कि होइन, त्यो भएर एकदम ख्याल गर्नुहोला, पढाएर मात्रै पनि हुँदैन, संस्कार सिकाउनुहोस् मेन कुरा, कुरा बुझ्नु नि, संस्कार अनिवार्य रूपमा सिकाउनुहोस्, पढाइमा मात्रै भएर भएन, नम्बर अङ्क ना राम्रो नम्बर ल्याएर मात्रै भएन क्या, पढाइमा संस्कारमा पनि नम्बर राम्रो ल्याउनु पर्दछ, बुझ्नुभयो नि। त्यस कारणले गर्दाखेरि विशेष ख्याल गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्नुहोस्। कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ यतिखेर हामी, कहिलेकाहीँ यस्तै यस्तै कुराहरू तपाईँसँग गर्न मन लाग्छ क्या मलाई चाहिँ, किन हो किन हो, कहिलेकाहीँ चाहिँ यस्तै यस्तै कुराहरू गर्न मन लाग्छ। हिजो मैले भने त तपाईँलाई 18-20 वर्षको छोरोलाई अहिले पनि नुहाइदिनुपर्छ भनेपछि तपाईँ आफै बुझ्नुहोस् त ल, अब तपाईँ आफै बुझ्नुहोस् ल, कतिसम्म लापरवाही हुनुपर्छ उहाँको मातापिताहरू चाहिँ, यसलाई लापरवाही भनिदिनु हुन्छ, 18-20 वर्षको छोरालाई नुहाइदिनुपर्छ भनेपछि, उसलाई नुहाउन आउँदैन भनेपछि कतिसम्म पुल पुल्याएर राख्नु भएको रहेछ त, अनि त्यो छोरालाई विदेश पठाउने अरे, विदेश हुन्छ कि हुँदैन यो छोराको भन्न हेराउन आउनु भएको, जुन छोरोलाई नुहाउन आउँदैन त्यो छोरो विदेश जाने अरे, उहाँ गएपछि के नुहाउँछ त त्यो बाबुले फेरि। त्यो भएर यस्ता यस्तै कुराहरू पनि हामीले पढाइलाई मात्रै फोकस धेरै गराउनु हुँदैन, हामीले संस्कारहरू पनि सिकाउँदै सिकाउँदै सिकाउँदै हामी अगाडि बढ्यौँ भने एकदम राम्रो चकाचक हुन्छ, राम्रो हुन्छ। त्यसमा गर्दा पढाइमा डिग्री गरेको छ तर संस्कार केही छैन, कोही मान्छे आयो रिस्पेक्ट गर्न जान्दैन, अनुशासनै छैन, कहाँ के बोल्नुपर्छ भन्ने कुरै थाहा छैन भने त्यस्तो व्यक्तिहरू दुःख हुन्छ, समस्याहरू आउँछ भन्ने कुराहरू हो। माता पिताहरूले छोराछोरी अगाडि मोबाइल कहिले पनि नहेर्नु, टिकटक हेर्ने, फेसबुक हेर्ने, यस्तो कुरा कहिले नहेर्नुहोस्। उनीहरूलाई पनि यस्तो कुरो हेर्न नदिनुहोस्। शनिबारको दिन टिभी हेर्न दिनुहोस्, शनिबारको दिन मोबाइल एक घन्टा चलाउन दिनुहोस्, अरू बेला हुँदै होइन। त्यो भएर विशेष ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको बसाइमासम्म यतिखेर हामी हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म कार्यक्रम लिएर उपस्थित हुने गरेका छौँ। आफ्नो भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 98056-75-223 नम्बरमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। अहिलेको लागि कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला पनि भइसकेका छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रो मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा विशेष गरेर धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको 2 अध्यायको 15-17 पदहरूलाई

को बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसलाई हामी यसरी पाठ गरौं। संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएको होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहिरहन्छ। आजको यो खण्डको मुख्य विचार भनेकै परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ। आज हामी सधैँको निम्ति रहने किसिमले हामीले काम गर्ने हो कि क्षणभरको कुरामा हामी रहने हो, यो कुरा आज मानव जातिले सोच्ने कुरा पनि हो। र परमेश्वरको वचनले यस ठाउँमा यसरी उल्लेख गरेको देखिन्छ कि संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर भनिकन यहाँ आज्ञाको रूपमा दिएको छ। नगर नगर, संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। अब यहाँ संसार भन्ने कुरा चाहिँ आज संसारिक गतिविधि भन्ने कुरा बुझिन्छ, र संसार भन्ना साथ यहाँनिर परमेश्वर भन्दा परमेश्वरको वचन भन्दा गलत तरिकाले अथवा परमेश्वरको वचन अनुसार नगरेको कुराहरू यहाँ जोडिन्छ। संसारमा भएको कुनै पनि थोकलाई भनिसकेपछि परमेश्वरसँग सम्बन्ध नभएका र परमेश्वरले स्वीकार नगरेको र संसार भन्ना साथ मानिसले गर्ने गलत गतिविधिहरू, मानिसहरूले गर्ने गलत गतिविधिहरू जुन चाहिँ परमेश्वरको नजरमा सही छैन, परमेश्वरको नजरमा असल नभएका संसारका अरू गतिविधिहरू छन् जुन कुराहरूमा चाहिँ विशेष गरेर तलपट्टि लेखेको छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी, यो तीनवटा कुराहरूसँग सम्बन्धित कुनै पनि कुरालाई प्रेम नगर भनेर यहाँ उल्लेख गरेको देखिन्छ। त्यसकारण यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन। त्यसैले संसारका थोकहरू भन्ने कुरा जब हामी विचार गर्छौ, यहाँनिर स्पष्ट रूपमा भनिएको छ शरीरको अभिलाषा है, शरीरको अभिलाषा, यो अभिलाषा भन्ने कुरा चाहिँ एकदमै हामी भनौ परमेश्वरको राज्यमा परमेश्वरको दृष्टिमा मन नपर्ने कुराहरू, र यो भनेको शरीरको अभिलाषामा व्यभिचार जस्ता कुराहरू आउँछन् र त्यसपछि झै झगडाका कुराहरू आउँछन् र ड्रग्सको कुराहरू आउँछ र यसरी झै झगडा गर्नु, डाहा गर्नु, ईर्ष्या गर्नु, यो सबै कुराहरू विशेष गरेर शरीरको अभिलाषासँग सम्बन्धित कुराहरू भनेको खाने, लाउने, पिउने कुराहरू बढी सम्बन्धित छन् र शरीरलाई भनौ व्यभिचारमा लगाउने, शरीरलाई झै झगडामा लगाउने र शरीरलाई चाहिँ ड्रग्स अथवा मादक पदार्थमा मातिनको लागि लगाउने, यो सबै कुराहरू चाहिँ शरीरको अभिलाषासँग सम्बन्धित छ र संसारको थोकहरू, संसारमा भएको कुनै पनि थोकहरूलाई प्रेम नगर भनेर यहाँ आज्ञा गरेको कुरा चाहिँ यसले परमेश्वरसँगको सम्बन्ध अथवा पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन भनेर स्पष्ट पारेका छन्। परमेश्वर
संग को संगति त्यहाँ हुँदैन, परमेश्वरको प्रेम त्यससँग सम्बन्धित हुँदैन, किनभने संसारको थोकहरू भनेको चाहिँ शरीरको अभिलाषा, शरीरलाई नष्ट गर्ने गतिविधिहरू, शरीरलाई नष्ट गर्ने, शरीरलाई बिगार्ने किसिमले जुन शरीरलाई नष्ट गर्ने जति पनि गतिविधिहरू हुन्छ त्यो कुराहरूमा प्रेम गर्ने व्यक्तिहरू परमेश्वरसँग जोडिन सक्दैन, परमेश्वरको प्रेममा उनीहरू आउन सक्दैन, किनभने उनीहरूले यो शरीरलाई झैझगडामा पार्छन् र व्यभिचारमा पार्छन् र एउटा मादक पदार्थमा फसाउँछन्। यसरी शरीरलाई, सुन्दर शरीरलाई, परमेश्वरले शरीरलाई चाहिँ परमेश्वरको आत्मा बास गर्ने मन्दिर हो अथवा पवित्र आत्मा बास गर्ने मन्दिर हो, यसलाई पवित्र राख्नुपर्छ, यसलाई शुद्ध राख्नुपर्छ भन्ने कुरा अर्को खण्डमा बाइबल धर्मशास्त्रले स्पष्ट बताएका छन्। त्यही अनुरूपमा एउटा व्यक्तिले आफ्नो यो गतिविधिहरूलाई पछ्याउनु हुँदैन र यसमा पछ्याउनेहरूले शरीरलाई मादक पदार्थमा डुबाउने, शरीरलाई व्यभिचारमा डुबाउने, शरीरलाई झैझगडामा गरेर शरीरलाई नोक्सान गर्ने कुरा गरेपछि परमेश्वरसँग सम्बन्ध हुन सक्दैन र परमेश्वरको प्रेम यस्तो व्यक्तिसँग जोडिन सक्दैन। त्यसै कारणले एउटा व्यक्तिले निर्णय गर्नुपर्छ कि यो कुरालाई प्रेम गर्नु हुँदैन भनेको चाहिँ यसलाई यो गतिविधिबाट उनीहरू अलग हुनुपर्छ भनिएको हो। र आँखाको अभिलाषा, आँखाको अभिलाषा भनेको आँखाले देखिसकेपछि त्यो सबै कुराहरू आफ्नो हुनुपर्छ र आँखाले देखेका कुराहरू आफ्नो हुनुपर्छ भनेर जुन लोभमा फस्छन् मानिसहरू, त्यसमा उनीहरू डाहामा फस्छन् मानिसहरू अनि ईर्ष्यामा फस्छन् मानिसहरू, आँखाले देखिसकेपछि त्यो डाहा ईर्ष्या लोभ जसरी आउँछ यो सबै गतिविधिहरूमा पनि लाग्नु हुँदैन भन्ने कुरा हो, किनभने बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउँछ आँखाको अभिलाषाले मानिसलाई उभो आउन दिँदैन, परमेश्वरसँग सम्बन्ध राख्न दिँदैन, किनभने यो अभिलाषामा फस्नु भनेको प्रेममा फस्नु हो र यसमा फस्नु, प्रेममा फस्नु भनेको परमेश्वरको प्रेम त्यो व्यक्तिमा नहुनु हो। त्यसकारणले आदरणीय श्रोताहरू, आज आँखाको अभिलाषाबाट हामीहरू अलग हुनुपर्छ। अर्को जीवनको सेखी, यो संसारमा भएको थोकहरूमा यो जीवनको सेखी हो, घमण्ड र आफूलाई परमेश्वरको स्थानमा राख्ने, आफू एउटा सीमित मानिसलाई परमेश्वर हुँ भनेर त्यो उचाइमा पुग्नु खोज्ने र आफ्नो हैसियत आफू को हो भनेर चिन्न नसक्नु र जीवनको सेखी, आफूलाई ईश्वर बराबरको ठानेर जिउन् र यस्ता खालको तरिकाले अथवा यो खालको जीवन जियो भने यो संसारिक र आफैलाई ईश्वर मानेर आफैलाई परमेश्वर भनेर जिउने व्यक्तिहरू भयो भने परमेश्वरको प्रेम त्यसमा हुँदैन। त्यसकारणले आदरणीय श्रोता, हामी मानिस हौ, सीमित मानिस हौ, सीमित मानिसले आफूलाई जत्रो छ त्यत्रै स्वीकार गर्नुपर्छ, आफू जो हो त्यो त्यही हो भनेर स्वीकार गर्नु नै नम्रता हो र यसरी घमण्डले जियो भने मानिस नष्ट हुन्छ, पतन हुन्छ भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। त्यसकारणले आदरणीय श्रोताहरू, संसार बितेर जान्छ र त्यसको अभिलाषाहरू पनि बितेर जान्छ, एक दिन यो शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी सिद्धिन्छ र संसार पनि सिद्धिन्छ, केही हुनेवाला छैन, केही बाँकी रहनेवाला छैन, यो सिद्धिन्छ। त्यसकारण परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ भनेर भनिएको छ र परमेश्वरको इच्छा पूरा गर्नु भनेको नै अब शरीरको अभिलाषाबाट हामी अलग हुनु, आँखाको अभिलाषाबाट हामी विजय हुनु, जीवनको सेखीबाट विजय हुनु, अर्को भाषामा शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखीबाट विजय भएर हामी परमेश्वरको इच्छा अनुसार जिउने व्यक्तिहरू बन्नुपर्छ र जसले गर्दा हामी सधैँ
आनन्द जीवनको भागीदार भएर जसरी परमेश्वर आनन्द हुनुहुन्छ परमेश्वर जीवित हुनुहुन्छ उहाँ जसरी जीवित भएर आनन्दतामा उहाँ जिउनुहुन्छ उहाँको प्रेममा रह्यो भने उहाँले भन्नुभएको कुरा अथवा परमेश्वरको इच्छा पूरा गर्नेहरू भएर हामी जियौं भने हामी सधैँ उहाँसँग रहने नै छौं के आज यहाँहरूले आफूलाई यो सोचाइमा ल्याउनु भएको छ के कतै हामी आँखाको अभिलाष र शरीरको अभिलाष र जीवनको सेखीमा नै सीमित भएर बसेका त छैनौं जुन कुराले हामीलाई क्षणभरको लागि मात्रै जिन्दगी दिन्छ र एक दिन यो जीवन बितेर जान्छ संसार पनि बितेर जान्छ अन्तिममा केही पनि बाँकी रहँदैन सबै शून्यतामा जान्छ मानिसको जिन्दगी कहिल्यै पनि नाश नहुने गरेर परमेश्वरले सृष्टि गर्नुभएको र पापको कारणले गर्दा मानिसले त्यो आनन्द जीवन गुमाएको थियो तर प्रभु यीशु ख्रीष्ट यो संसारमा आउनुभयो उहाँ आएर पापको प्रायश्चितको लागि रगत बगाउनुभयो मानव जातिको निम्ति आफै मृत्युमा जानुभयो र उहाँ पुनरुत्थान हुनुभयो स्वर्ग रहनुभयो उहाँ लिन आउँदै हुनुहुन्छ उहाँको इच्छा पालन गर्नेहरू चाहिँ पूरा गर्नेहरू चाहिँ अनन्त आनन्दसम्म उनीहरू जीवित हुनेछ जसरी परमेश्वर ज्योति हुनुहुन्छ उहाँ ज्योतिमा हुनुभएकोले हामी पनि ज्योति प्राप्त गर्ने व्यक्तिहरू हुन्छौं र उहाँ जीवित हुनुहुन्छ उहाँले हाम्रो पापहरूको प्रायश्चितको लागि रगत बगाउनु भएकोले हाम्रो सबै पापहरू उहाँले धोएर शुद्ध पवित्र पारिदिनुहुन्छ उहाँले हामीलाई क्षमा दिनुभएको छ र त्यो क्षमा पाएर हामी आनन्द जीवनमा जिउनेहरू हुनुपर्छ कि आज यहाँहरू परमेश्वरको इच्छा पूरा गर्नका लागि तयार हुनुहुन्छ विश्वास गरेर उहाँको आज्ञा पालन गरेर संसारको सबै थोकलाई प्रेम नगरेर परमेश्वरको इच्छा पालन गरेर यदि जिउनुभयो भने यहाँहरूले परमेश्वरको आशीर्वाद प्राप्त गर्नुहुनेछ र आनन्द जीवन प्राप्त गर्नुहुनेछ सधैँ सधैँ यहाँहरू हामी सबै एउटै परमेश्वरका सन्तान भएर हामी अनन्त जीवनमा प्रवेश गरेका हुन्छौँ आउनुहोस् येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर अनन्त जीवन प्राप्त गर्नुहोस् सधैँभरिको निम्ति जिउने एउटा व्यक्ति बन्नुहोस् एकैछिनमा संसार बितेर जान्छ त्यसरी नै बितेर जाने जिन्दगी नहोस् र यति भन्दै यहाँहरूको बीचमा आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् धन्यवाद

हवस्त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबलचिना।
5: सम्पर्क मोबाइल 97140031-4239।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
9: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
8: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
9: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
10: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
9: बिरामी भर्ना सेवा,
10: थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
9: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
10: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
9: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
10: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064 98141667064।
10: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
5: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
10: होइन, के भन्छ? कसरी नि?
5: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
11: लस्तो है मेबे फेबेमा रंगमा जे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511887882 फोन सिन्जिम सेगो है रोमा।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: आधुनिक श्रोता आजको नेपाली बहसबाट खेमबम भई उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्म हाम्रो patreon.com र nepalinetwork.com मार्फत पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो इनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त हत्या प्रकरणको 8 वर्ष पूरा भएको छ। अब साउन 10 गते 8 वर्ष पूरा हुँदैछ, तर निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन, अपराधी पत्ता लाग्न सकेको छैन। तत्कालीन बेला राजनैतिक ट्विस्ट गराएर त्यसलाई टर्न एन्ड ट्विस्ट तर्फ लगेका भन्ने खालका आरोपहरू पनि लागेका छन्। साउन 1 गतेबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको करवृद्धि सम्बन्धी थालिएको आन्दोलन, 10 गते निर्मलाको हत्या भइसके पछाडि 11 गते शव भेटिँदाखेरि उक्त आन्दोलन फेरि निर्मला पन्ततर्फ डाइभर्ट भएको र त्यसले चाहिँ घटनालाई घिचोलेको भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका थिए। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ यो प्रकरणलाई, अब कहिलेसम्म यसलाई शान्त पार्ने, यो प्रकरणमा मुछिएका व्यक्तिहरू आरोपीहरू अपराधीहरू कहिले कानूनको कटघरामा उभिने, कहिले निर्मलाले न्याय पाउने, निर्मलाले साँच्चै न्याय पाउँछिन् त अहिलेको अवस्थामा। अहिलेको सरकारले पनि यसलाई छानबिन गर्नका निम्ति एसएसपी कृष्ण पङ्गेनीको नेतृत्वमा एउटा समिति गठन गरिसकेको छ। यो समितिले दूधको दूध पानीको पानी छुट्याउँछ त ल्याउँछ त अपराधीलाई कानूनी कटघरामा। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता र विशेष गरी नेपाली बहसको आजको प्रमुख केन्द्रमा निर्मलाको प्रकरण रहेको छ। कञ्चनपुरकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त आज 8 वर्षसम्म पनि न्यायको खोजीमा छिन्। उनको आत्माले अझै पनि शान्ति पाएको छैन आदरणीय श्रोता, र अहिलेको अवस्थामा चाहिँ उनलाई न्याय दिनुपर्छ। अहिलेको सरकारले महत्वपूर्ण ढंगले छानबिन प्रक्रियालाई अगाडि बढ़ाउनु पर्दछ, र तत्कालीन बेला के भएको थियो, तत्कालीन एसपी दिल्लीराज विष्ट नेतृत्वले कसरी छानबिन गरेको थियो, पछि घटना टर्न एन्ड ट्विस्ट कसरी भयो, आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। आदरणीय श्रोता, देशको समग्र विषयलाई हामी कुरा गर्न चाहन्छौ। गणतन्त्रका गतिविधिमा 25 वर्षको सजाय प्रस्ताव गरिएको छ। बहुदलवादलाई निस्तेज पार्न खोजिएको विपक्षको आरोप पनि छ। सरकारले नेपालको संविधान र गणतन्त्र विरूद्धको कार्यलाई राज्य विरूद्धको कसुरका रूपमा भाषित गर्न प्रस्ताव गरेका विषयहरू पनि आएका छन्। आजको बहसको केन्द्रमा हामी राख्नेछौ, र विशेष गरी अहिलेको अवस्थामा प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक पारित भएको छ। आफू विरूद्ध सम्पत्ति शुद्धिकरणको हतियार चलाउन खोजिएको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको दावी पनि छ। अर्थमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक समेत संसदबाट पारित गरिएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, महाधिवेशनको समानान्तर तयारीमा इतर समूह भेटघाट र छलफलका लागि चुनदेवीमा कार्यालय खोलिएको छ। नेपाली कंग्रेसको विवाद पनि अहिले मिल्न सकिरहेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशन चितवनको टाढीमा सम्पन्न गर्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्क भएर अगाडि आयो त राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै अहिलेको अवस्थामा आफ्नो महाधिवेशनबाट एकताको सन्देश दिन सक्यो त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाल

0: पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
3: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: यतिकै हाम्रो बेसमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। दिल्लीराजजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, धन्यवाद। नेपाली बसलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
5: अब देशभरका लाखौं नेपालीले यो कार्यक्रमलाई सुनिरहनु भएको छ डिजिटल प्लेटफर्ममा, होइन, विदेशमा रहेका नेपालीहरूले पनि सुनिराख्नु भएको छ। अब एउटा कुरा के छ भने नि, निर्मला पन्त प्रकरण अहिले फेरि एकपटक सत्तामा आएको छ, त्यति बेला चाहिँ के कारणले यो अनुसन्धान गिजोलियो, तपाईँहरूले अनुसन्धान किन सही ढंगले गर्न सक्नु भएन, यसको वास्तविकता के हो, कञ्चनपुरको त्यो बेलाको वास्तविकता पहिला बताउनुहोस् त शुरूमा।
6: अब हेर्नुहोस् है, अब पहिलो कुरो त के छ भने, अनुसन्धानको अनुसन्धान गर्नको लागि चाहिँ कसरी गर्न सक्नु भएन भन्दा पनि के कारणले त्यो अवरोध भयो भन्ने कुरो चाहिँ पहिले प्रष्ट हुनुपर्छ। र सबभन्दा पहिले त 2074 पुसको अन्तिम हप्तामा म चाहिँ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा चाहिँ सरुवा भएर गएको, र अब जाँदा जाँदै के भयो भने, त्यति बेला चाहिँ एउटा जातीय विभेदको मुद्दा चाहिँ दर्ताको लागि चाहिँ डायरी आएको थियो, र त्यहाँ चाहिँ डायरी चाहिँ दर्ता नगर्नको लागि चाहिँ त्यति बेला खेम भण्डारी, हाम्रो स्थानीय पत्रकार चाहिँ खेम भण्डारीजीले चाहिँ निकै दबाव दिनुभयो त्यो चाहिँ जातीय विभेद मुद्दा दर्ता नगर्नको लागि चाहिँ। अब त्यसपछि त्यो त्यसमा चाहिँ सामाजिक सञ्जालमा चाहिँ अब भनौँ न आपत्तिजनक शब्दहरू लेखेको भनेर त्यहाँ दिलाराम टमटाको जायरीले दिलीप पन्त विरुद्ध चाहिँ मुद्दा चाहिँ आएको थियो। अब त्यो नगर्न भनेर पटक पटक दबाब दिँदाखेरि चाहिँ त्यो हामीले चाहिँ त्यो गर्नै पर्ने अवस्था देखिएको हुनाले त्यो हामीले दर्ता गरेपछि उहाँसँग चाहिँ बोलचाल पनि सम्भव छ, त्यहीँदेखि बन्द
5: भइहाल्यो।
6: मैले पहिले पनि चिनेको चाहिँ होइन, देखेको पनि होइन, तर त्यहीँदेखि चाहिँ उहाँले दबाब दिएदेखि चाहिँ सम्पर्क चाहिँ खासै राम्रो हुन सकेको थिएन, र त्यसपछि चाहिँ उहाँले बीचबीचमा पनि लेख्दै जानुभयो, र पछि उसमा चाहिँ तपाईँको चाहिँ असारतिर एउटा महाकाली नदीको किनारमा एउटा टिप्परले चाहिँ स्थानीय व्यक्तिलाई मृत्यु भएको
5: सोच्याउ। दिलीप विष्टजी, अब जस्तो उहाँसँगको चाहिँ सम्बन्ध तपाईँको चाहिँ दरार हुँदै गयो, उहाँले चाहिँ टर्न एन्ड ट्विस्ट गर्दै जानुभयो घटनाक्रममा, तपाईँको उहाँको सम्बन्ध राम्रोसँग मिल्न सकेन त्यो सुरुवातमै, यसलाई टुङ्ग्याउ त्यस पछाडि।

0: हो अब चाहिँ के भयो भने जब अब त्यहाँ अब त्यहीँबाट जाउँ त अब उसमा चाहिँ जब चाहिँ उसमा चाहिँ उहाँले लेख्दै जानुभयो र हामीले चाहिँ प्रेस काउन्सिलमा उजुरी गर्यौँ। प्रेस काउन्सिलमा चाहिँ साउन 9 गते उजुरी गरेपछि 10 गते घटना भयो र 11 गते चाहिँ अब निर्मला पन्त बालिकाको चाहिँ भनौँ लास्ट चाहिँ उखुबारीमा
1: त्यो बेला मैले सुन्नमा आएको चाहिँ जस्तो नेपाली कंग्रेसका नेता रमेश लेखकले पनि तपाईँलाई होइन चुनावको बेला चाहिँ उठेको समयमा कतिपयले चाहिँ म तपाईँले जिताइदिन्छु भनेर पैसा रकम चाहिँ खाएको र उनीहरूलाई ल्याएर चाहिँ थुन्नका निम्ति प्रेसर दिएको भन्ने कुरा पनि आएको थियो। त्यो कतिको साँचो?
0: अब त्यो के भने पैसा खाएको त म अब भन्दिनँ, त्यस्तो चाहिँ मैले चाहिँ भन्दिनँ। तर रमेश लेखकजीले केही कुरा चाहिँ नमिल्ने कुरामा चाहिँ दबाब दिनुभएको हो र त्यो चाहिँ अब त्यो
1: तपाईँले मान्नु भएन त्यो प्रेसर होइन?
0: त्यो होइन प्रेसर दिनुभएकै हो र त्यो अब पैसाको कुरो चाहिँ पैसा
1: होइन यो मान्छेलाई चाहिँ मान्छेलाई लगेर चाहिँ थुनिदिनुहोस् थुनामा राख्नुहोस् भन्नुभयो तपाईँलाई।
0: भोट नदि अब भोट नदिनेलाई चाहिँ भोट नदिने 3 जनालाई चाहिँ कारवाही गर्न अथवा चाहिँ थुन्नको लागि
1: नामै भन्नुभएको थियो, उहाँले नामै दिनुभएको थियो तपाईँलाई यो मान्छेलाई थुन भनेर।
0: त्यो नामहरू चाहिँ उहाँले दिनुभएको थियो र त्यो अहिले चाहिँ
1: रमेश लेखकसँगको सम्बन्ध पनि तपाईँको चिसियो त्यस पछाडि।
0: त्यति बेला चाहिँ उहाँले दबाब दिनुभएकै हो र त्यो दबाब हामीले अस्वीकार गरेकै हो। प्रष्ट कुरो चाहिँ
1: ओके, त्यसपछि चाहिँ घटना घट्यो 10 गते।
0: त्यो घटना घट्यो, घटना घटेपछि अब चाहिँ भनौँ न खेम भण्डारीजीले घटना घटेकै दिनदेखि चाहिँ त्यो चाहिँ भनौँ न प्रत्येक कुरामा चाहिँ असहयोग गर्दै जानुभएको हो र अनि त्यसपछि जब दिलीप सिंह विष्ट पक्राउ पर्नुभयो, दिलीप सिंह विष्ट पक्राउ परेपछि उहाँले 2 एसएमएस पठाउनु भयो र 2 एसएमएस पठाएपछि त्यहाँ फर युर काइन्डली इन्फर्मेसन दिलीप इज माई साला भनेर उनले दिलीप मेरो साला हो त्यसलाई चाहिँ हेरिदिनु पर्यो भन्न खोजेको र अब त्यसपछि दोस्रो मेसेज पनि सँगै पठाउनु भयो र सँगै पठाएर चाहिँ हामीले वास्ता गरेनौँ। त्यसपछि उहाँले चाहिँ यो चाहिँ भीआईपी भीभीआईपीको चाहिँ हवा दिएर अनुसन्धानलाई चाहिँ डाइभर्ट गर्नुभएको उहाँले। अब एकजना व्यक्ति तपाईँ भन्नुहोला एकजना व्यक्तिले चाहिँ त्यो उसमा चाहिँ लेख्दैमा अनुसन्धान डाइभर्ट।
1: एउटा कुरा के छ भने तपाईँ त प्रहरी संगठन हो होइन, त्यतिखेर धेरै प्रहरीहरू थिए। एउटा कुरा त जनतालाई जानकारी पनि गराउँ, तपाईँले म योभन्दा अगाडिको अन्तर्वार्ता पनि भन्नुभएको छ, त्यहाँ चाहिँ नगरपालिका विरुद्ध कर वृद्धिको आन्दोलन पनि थियो, पछि त्यो आन्दोलन समेत निर्मला पन्तको हत्या बलात्कार पछिको हत्या पछि त्यहाँ डाइभर्ट पनि भयो होइन, त्यहाँ कतिपय मान्छेले चाहिँ ज्यान गुमाउनु पर्ने परिस्थिति पनि सिर्जना भयो। एउटा कुरा तपाईँहरूले चाहिँ एउटा पत्रकारले तपाईँ प्रहरी संगठनलाई यसरी घुमाउन सक्छ, यसरी चाहिँ अनुसन्धान प्रभावित पार्न सक्छ?
0: पहिलो कुरो हेर्नुहोस् है, यसमा पहिलो कुरो त राजनीतिकरण पनि छ होइन, अनि दोस्रो कुरो चाहिँ तपाईँलाई म प्रश्न के भनिदिन्छु भने यसलाई चाहिँ यो संवेदनशील घडीमा कुनै कुरो पनि चाहिँ त्यो एउटा व्यक्ति होइन एउटा कुनै पनि साधारण व्यक्तिले चाहिँ उत्तेजना फैलाइदियो भने त्यसले कति दुर्घटना हुन्छ भन्ने हामीले देखेकै छौँ। जस्तै तपाईँको सन् 2000 देख्नुभयो त्यो भारतीय नायक एउटा ऋतिक रोशनले चाहिँ आई हेट नेपाल एन्ड नेपालीज पिपुल भनेर जुन एउटा सानो स्टेटमेन्ट दिनुभएको थियो त्यसले यो चाहिँ नेपालमा चाहिँ कस्तो चाहिँ त्यो हिंसात्मक घटनाहरू भए ध्वंसात्मक घटनाहरू भए आगजनी भयो त्यसले त्यो एउटा सानो स्टेटमेन्टले नेपालमा कस्तो चाहिँ उत्तेजना फैलियो त्यो कुरो देख्नुभएकै होला। अनि दोस्रो कुरो तपाईँको सन् 2004 चाहिँ त्यो इराकमा 12 जना नेपालीको हत्या भयो भन्ने चाहिँ खबर पाउनासाथ देशभरि कस्तो चाहिँ आगजनी र क्षति चाहिँ कति ठुलो चाहिँ क्षति भएको थियो भने उसलाई सानो एउटा स्टेटमेन्टले चाहिँ कति असर गर्छ भन्ने कुरो त यो चाहिँ संवेदनशील घडीमा कति असर गर्छ भन्ने कुरो हामीले नदेखेको भने देखेर आएका हौ। अर्को कुरो दोस्रो कुरो के भने यसमा चाहिँ
1: राजनीतिकरण भयो होइन, निर्मलाको हत्या भयो, हत्यापछि चाहिँ त्यसपछि अनुसन्धान गर्ने क्रममा पनि त त्यहाँ चाहिँ तपाईँहरू जानुपर्ने कुरामा अनुसन्धान गर्नुपर्ने कुरामा घटनालाई सिल गर्नुपर्ने कुरामा त प्रहरी त्यहाँ चुक्यो भनेर आइरहेछ नि त आरोपहरू होइन?
0: ए म त तपाईँलाई त्यही भने नि त पहिलो कुरो त यहाँ चाहिँ भएका विज्ञहरू जुन बोल्छन् जुन चाहिँ बाहिर बोलिरहेका छन् त्यति बेलाको चाहिँ घटनास्थलमा कोही पुग्नु भएको छैन चाहिँ पहिले त्यो कुरो भनौँ होइन। अनि दोस्रो कुरो के मिस्टेक भयो त भन्ने कुरो दोस्रो कुरो भनौँ, त्यहाँको पहिले भौगोलिक स्थिति कस्तो थियो भने कसैले देखेका छ 1 वर्षपछि त्यसको 6 महिनापछि त जम्मै त रुखहरू काटिएका छन्, उखुबारी हटाएको छ, जम्मै वरिपरिको वातावरण नै पुरै चाहिँ आमूल चेन्ज भएको छ र भनौँ 5-6 महिनापछि जानेले त्यहाँ चाहिँ कुनै कुरो पनि पहिलेको अवस्था चाहिँ देख्न सक्दैन त्यहाँको अवस्था भने त्यही हुनाले चाहिँ यहाँ कुनै ठाउँबाट अन्यत्रबाट बसेर चाहिँ त्यहाँ विश्लेषण गर्ने विज्ञ साथीहरूलाई म स्पष्ट के भन्न चाहन्छु भने त्यति बेलाको परिवेशलाई चाहिँ अनुमान गर्नुहोस्, त्यहाँभित्र परिस्थिति कस्तो थियो, पानी चाहिँ मुसलधारे पानी परिराखेको थियो, दोस्रो कुरो आन्दोलन नगरपालिकाको विरुद्धको भीषण आन्दोलन चलिराखेको थियो, अब रात दिन आन्दोलन चर्केर चाहिँ दङ्गा नियन्त्रण प्राधिकरणबाट कर्नाटक करीब 250 जना को थम मदद आगे थी ठाउँ ठाउँमा आगजनी तोडफोड अनि चाहिँ यातायात बन्द बजार बन्द सबै कुरा चाहिँ भइराखेको अवस्था थियो अनि त्यति बेला चाहिँ ठ्याक्कै घटना भइदियो र अनि घटना भइदिँदाखेरि फेरि चाहिँ के छ भने त्यसमा चाहिँ त्यो नगरपालिकाको विरुद्धको आन्दोलनमा चाहिँ दलको सहभागिता पनि थियो त्यो आन्दोलन फेरि चाहिँ के छ भने उतातिर चाहिँ त्यहाँ पृष्ठ उतातिर गएपछि त्यो भिआइपीको चाहिँ हावाको फैलाएर चाहिँ उतातिर चाहिँ डाइभर्ट गरिसकेपछि अनि चाहिँ त्यहाँ चाहिँ आन्दोलन चाहिँ आन्दोलनले उग्र रूप लिएको र त्यसमा चाहिँ के छ भने
1: तपाईँ जानु पर्दैन घटनास्थलमा एसपी साहब तत्कालीन एसपी हुनुहुन्थ्यो तपाईँ त्यो बेलाको चाहिँ प्रमुख हुनुहुन्थ्यो त्यहाँ होइन घटनास्थलमा तपाईँ जानु पर्दैन तपाईँको उपस्थिति हुनु पर्दैन घटनास्थलमा
0: एउटा कुरा तपाईँले जस्तै भनौँ न त्यो आन्दोलन आन्दोलन त दिनमा चाहिँ दिन राति चाहिँ पहिले रातभरि यो प्लानिङ गर्नुपर्छ अनि दिनमा चाहिँ यो 10 ठाउँमा चाहिँ आन्दोलन चर्किरहेको छ 10 ठाउँमा तोडफोड भइरहेछ त्यसको सुरक्षा व्यवस्था मिलाउन मेरो दायित्व भयो होइन अनि त्यहाँ घटनास्थलमा कसलाई पठाएको छु भन्ने त तपाईँहरूलाई थाहा छ नि त
1: सेकेन्ड
0: म्यान मभन्दा उत्तराधिकारी चाहिँ डिएसपीलाई डिएसपी कमान्डमा दुईजना इन्सपेक्टर चारजना सहर मुद्दाको सम्पूर्ण टिमलाई पठाएको छु मैले होइन अब त्यो पठाएको टिमलाई त्यो त विश्वास नगर्ने नगर्ने पहिले अनि मैले चाहिँ त्यहाँ यदि बाई द वे यदि चाहिँ त्यहाँ भोलि चाहिँ उतातिर चाहिँ नगरपालिकाको विरुद्धको जुन आन्दोलन छ त्यहाँ चाहिँ गोली चलाउनु पर्ने स्थिति आयो र त्यो ऊ चाहिँ गोली चलाएर चाहिँ कुनै क्षति भएको भए अनि तपाईँ त्यति बेला के भन्नुहुन्थ्यो अनि त्यो तपाईँले चाहिँ त्यो तपाईँले चाहिँ हेर्नु भएन भनेर तपाईँ भन्नुहुन्थ्यो कि भन्नुहुन्थेन त्यति बेला हो दुइटै दायित्व थियो मेरो उतातिरको दायित्व चाहिँ मैले घटनास्थलतिरको दायित्व चाहिँ डिएसपीलाई सुम्पेर मैले पठाएँ र यतातिरको चाहिँ सुरक्षा यति यतिसम्म कि अब तपाईँको त्यति बेलासम्म 600 राउन्ड जति चाहिँ टियर ग्यास चाहिँ पड्किसकेको अवस्था थियो पहिले नै त्यो घटना आउनुभन्दा पहिले नै अब त्योमा क्षति चाहिँ नपुगोस् भन्ने हिसाबले हामी त्यतातिर लाग्यौँ र डिएसपीको कमान्डमा त्यतातिर चाहिँ मैले त्यहाँ घटनास्थल घटनास्थलतिर पठाएपछि अनि कि मैले नै जानुपर्छ भन्ने कुरो हो र भने त्यहाँ अनि त्यो यता यता क्षति भएको भए त भोलि सबै मेरैतिर खनियो यो त म तपाईँले त्यो सुरक्षा गर्नु भएन भनेर खनिनुहुन्थ्यो होला नि त
1: तर एउटा कुरा चाहिँ मलाई के बताइदिनुहोस् भने नि त्यतिखेर चाहिँ अब प्रमाण प्रमाण प्रमाण भन्दै व्यापक रूपमा चाहिँ त्यसको चर्चा परिचर्चा भयो होइन अब साउन 10 गते व्यापक रूपमा पानी परिरहेको थियो मुसलधारे वर्षा थियो त्यस पछाडि चाहिँ तपाईँहरूले चाहिँ यसो निर्मला पन्तले लगाएको शरीरको लुगा टालोलाई चाहिँ पानीमा चोपल्नुभयो त्यसपछि त्यहाँ के अरे छोप्नुभयो यो पनि एकदमै डिजाइन अनुसार गरिएको थियो भनेर चाहिँ व्यापक रूपमा चर्चा परिचर्चा आएको थियो यसको वास्तविकताको बारेमा केही कुराहरू त बाहिर आइसकेका छ तर पनि मुसलधारे पानी परेका बेला चाहिँ अनि साउन 11 गते खोला किनारमा भेटिएको किताब चाहिँ किन भिजेको अवस्थामा रहेन लगायतका धेरै विषयहरू चाहिँ आएका छन् क्या अहिले
0: अब एउटा कुरा किताब किन भिजेको अवस्थामा रहेन त्यो बाहिर कभर चाहिँ प्लास्टिकको कभर थियो हो अब त्यहाँ चाहिँ के छ त्यो घटनास्थलमा भनिहाले हामी पुग्नुभन्दा प्रहरी प्रहरी चाहिँ पुग्नुभन्दा पहिले चाहिँ त्यो सबै साइकल त निकालेर त्यो बिहान उठ्ने बित्तिकै उसमा टोयलेट जाने जाने त्यो खोलामा जाँदाखेरि एउटा चाहिँ त्यो चौधरी स्थानीय व्यक्ति चाहिँ त्यो चौधरीले चाहिँ त्यो साइकलै उठाएर माथि ल्याइसकेको छ त्यही बाटोबाट जुन ठाउँमा किताब छ कपी छ त्यहाँ अम्बाको दाना तपाईँहरू त्यो भिडियोमा देख्न सक्नुहुन्छ नि अम्बाको त्यो पोल्थिन त यता फाल्या छ उता फाल्या छ अब त्यो त्यति बेला चाहिँ के छ भने कसले कहाँ कसले चलाएको छ के चलाएको छ भने त्यो घटनामा पुग्नु प्रहरी पुग्नुभन्दा पहिले नै स्थानीयले चाहिँ कति चलाएको छ के चलाएको छ भने कसैले बुझ्नु भएको छ र त्यो त भिडियो त बाहिर देखिएकै छ नि अनि दोस्रो कुरो के छ भने बाहिर कभर लागेको उसले सबै कुरा भिज्न किताब पुरै भिज्नुपर्छ भन्ने छ र भने भिजौँ किनार वरिपरि त सबै भिजेकै छ नि अनि त्यो अर्को कुरो के छ रुखको ओतमुनि छ त्यो चाहिँ त्यो किताब चाहिँ त्यो माथि जामुनको रुख छ त्यो जामुनको रुखको ओतमुनि चाहिँ छ भने सबै त्यहाँ त्यहाँ के छ भने त्यो माटो फालेर अग्लो ठाउँ बनाएको थियो त्यहाँ चाहिँ हो माटो चाहिँ त्यो रोडको उस त्यति बेला चाहिँ माटो चाहिँ वरिपरि भनौँ न रोडको चाहिँ उसमा चाहिँ माटो चाहिँ माटो फाल्यो अलि अग्लो ठाउँमा थोरै चाहिँ अग्लो भने होला त्यो ठाउँमा जुन ठाउँ थियो त्यसमा चाहिँ किताबमा त्यो पानी बग्ने ठाउँहरू नभइकन त्यो अलिकति साइडमा थियो अब त्यसैले चाहिँ गर्दा त्यो प्लास्टिकको कभर भएको र त्यसलाई चाहिँ लगाएको हुनाले त्यो किताब चाहिँ भिजेको होइन एक अनि दोस्रो चोपल्ने कुरो तपाईँले भन्नु एउटा त्यो चोपल्ने कुरो मैले राम्रो हो भनेर भनेको छैन होइन अब हाम्रा चाहिँ भनौँ न अनुसन्धान सबै कुरा चाहिँ अनुसन्धानमा खटिएका कर्मचारीहरू सबै कतिको दक्ष छन् भन्ने कुरो पनि हो दोस्रो अब अर्को कुरो के छ हामी खोज्ने चाहिँ युरोप अमेरिकाको जस्तो चाहिँ दक्ष चाहिँ व्यक्तिहरू खोज्ने हाम्रो जनशक्ति कस्तो छ र त्यो अनुसार परिचालन हुँदा कतिको इफेक्टिभ काम हुन्छ भन्नेलाई सोच्ने कि अथवा चाहिँ कुनै एउटा अज्ञानतावश अथवा भूलवश चाहिँ उसले चाहिँ भनौँ लाजले गर्दाखेरि त्यो चाहिँ नाङ्गै अवस्थामा रहेको उसलाई लाजले गर्दाखेरि त्यो छोपेको कुरालाई चाहिँ इस्यु बनाउने अथवा त्यसलाई अपराध एउटा त्रुटिलाई चाहिँ अपराध बनाउने हो अनि अरु कुनै प्रमाण कुन प्रमाण नष्ट भएको कुन प्रमाण त्यहाँ थियो र जस्तै भन्दा त्यहाँ कोला पानी बगिरहेको थियो रातभरि पानी मुसलधारे पानी परिरहेको थियो र अनि त्यहाँ त्यो चाहिँ त्यो चोपल्दाखेरि अनि एउटा चोपले त्यो भनौँ न उसमा चाहिँ लाजले चाहिँ त्यो हजारौं मान्छेहरूको बीचमा चाहिँ त्यो काम गर्दाको त्रुटिलाई चाहिँ अपराध मान्ने त त्यसमा हो त्यो त्यसमा चाहिँ अर्को कुरो के भने उसले जानी कसैले ट्विस्ट गराएको छ त्यो जुन भिडियो बनाएको छ त्यो भिडियो चाहिँ कसैले चाहिँ एनालाइज गर्नु भएको छ र सोध्नु भएको छ कसले हो के हो भनेर कसरी त्यो कुन परिस्थिति वरिपरि मान्छे ठिक थिएन त्योभन्दा पहिले चाहिँ भनौँ न प्रहरीले पनि फोटो खिचिया छ भिडियो खिचिया छ त्यो माग्नु भयो त्यो बाहिर आयो कहिले आएन हो कति कुराहरू चाहिँ के भने अनि दोस्रो कुरो के हो भने टेक्निकल पाटो बुझ्नुपर्छ अनुसन्धान भने त्यसै हुँदैन त्यो चाहिँ के छ भने लास्टलाई चाहिँ कसरी भनेपछि अनुसन्धान गर्दाखेरि पहिले टिपोर्ट गर्दा मुचुल्गा लास जाँच गर्दाखेरि चाहिँ उल्टाई पल्टाई गर्नुपर्ने हुन्छ लुगा फुकालेर हेर्नुपर्ने हुन्छ घाउ जाँच उसमा चाहिँ घटनास्थलमै टिपोर्ट गर्नुपर्ने हुन्छ प्रहरीले चाहिँ अनि त्यो टिपोर्ट गर्दाखेरि फोटो खिच्नुपर्छ भिडियो लिनुपर्छ त्यो घाउहरूको पनि भिडियो लिनुपर्छ सबै कुरा गर्नुपर्छ अब त्यो गर्दाखेरि चाहिँ अब हिलो लागेको छ हेर्नुहोस् है अब त प्रमाण नष्टकै कुरा अब हिलो लागेको छ त्यो हिलो पुस्नु परे पनि त्यो हिलोभित्र घाउ छ र भोलि चाहिँ त्यहाँ टिपोर्टमा चाहिँ घाउ आएन भने चाहिँ अनि त्यहाँ भोलि चाहिँ अर्को उसमा पोस्टमार्टम गर्दा अर्को ठाउँमा चाहिँ जाँदा घाउ देखियो भने त्यो प्रहरीलाई कारवाही हुन्थ्यो हुँदैन त्यही हुनाले त्यो हिलो चाहिँ पुस्नु परे परेन अनि त्यसलाई पखाल्यो भन्ने यता भन्ने ट्विस्ट गर्नेले जे कुरामा पनि ट्विस्ट गर्छ गलत नियतले कुनै काम गरिन्छ भने त्यो चाहिँ गलतै हुन्छ
1: अर्को कुरा के बताइदिनुहोस् भने जस्तो बजारका सीसीटीभी क्यामेरा चाहिँ किन बिग्रिए होटलका सीसीटीभी क्यामेरा चाहिँ किन बिग्रिए भीआईपीहरू चाहिँ त्यहाँ गएर चाहिँ कसरी गए रामबाल थापा बादल लगायतका छोराहरूको नाम चाहिँ त्यहाँ कसरी आयो के आयो यो चाहिँ के हो घटना
0: कसले भनेको छ र रामबहादुर थापाको गृहमन्त्रीको छोरा त्यहाँ गयो भने जसले
1: चाहिँ भनेको छैन यसको धेरै ट्विस्ट भएको छ नि त त्यो बेला
0: त्यो कुरो चाहिँ रामबहादुर थापा बादलको चाहिँ छोरा चाहिँ गयो भन्नेलाई चाहिँ उहाँलाई खोज्न लाउनुहोस् त्यहाँ हामीलाई थाहा छैन त्यहाँ हामीसँग गृहमन्त्रीको छोरा चाहिँ गएपछि कुनै कार्यक्रम बिना चाहिँ गएको गएको गएछन् भने त्यो हामीलाई थाहा भएन तर हामीलाई जानकारी भएसम्म गृहमन्त्रीको छोरा त्यहाँ चाहिँ कतै पनि जानुभएको छैन
1: र दोस्रो कुरो चाहिँ
0: एउटा कुरा सुन्नुहोस् न अब तपाईँ सिसी क्यामेरा किन बिग्रियो भन्नुहुन्छ अनि त्यो तपाईँले चाहिँ महेन्द्रनगरमा पानी परेको छ झापाको बिर्ता मोडमा छाता ओड्ने सिसी क्यामेरा तपाईँको बजारको सिसी क्यामेरा र उसँग के सम्बन्धित छ ल भन्नुहोस् त त्यो घटनास्थलसँग के सम्बन्धित छ बजारको सिसी क्यामेरा घटनास्थल कता छ बजारको सिसी क्यामेरासँग के सरोकार छ त्यहाँ चाहिँ अर्को कुरो चाहिँ जुन खेम भण्डारीले बल्झाएको भनिहाल्यो नि खेम भण्डारीले बल्झाउन खोजेको कुरो चाहिँ उनले ट्विस्ट गर्न खोजेको र त्यो ध्यान अन्यत्र मोड्नको लागि डिजाइन त्यो सालालाई छुटाउनको लागि गरेको डिजाइन हो त्यो चाहिँ र त्यो डिजाइन बाहेक अरू के पनि होइन त्यही हुनाले के छ भने उसमा चाहिँ घटनास्थल एकातिर छ बजारका सिसी क्यामेराको के अर्थ रह्यो त भन्नुहोस् त
1: तर अब त्यहाँका चाहिँ क्यामेराहरू किन गाई पारियो के गरियो बन्द गराइयो भनेर चाहिँ व्यापक रूपमा चाहिँ उछालियो नि त
0: अनि होटेलमा चाहिँ के कार्यक्रम छ अनुसन्धान होटेलमा चाहिँ फोटोसुट थियो त्यो किरण तिनीहरूको फोटोसुट थियो फोटोसुटमा चाहिँ के भएको थियो त्यहाँ फोटोसुटमा कुनै हल लिएर गरेको छैन त्यहाँ बाहिर आँगनमा वरिपरि फोटो खिचिएको छ अनि फोटो खिचेर अब त्यति बेला चाहिँ अब खेलाडीहरूको कार्यक्रम छ त्यहाँ चाहिँ त्यो हलभरि अनि त्यो खेलाडीहरूको त्यो कार्यक्रममा चाहिँ डिस्टर्ब हुन्छ त्यहाँ खाना खाने डिस्टर्ब हुन्छ अनि त्यहाँ उहाँहरूलाई चाहिँ अनुरोध गरेर चाहिँ बाहिर अब नगरिदिनुहोस् यति गरिदिनुहोस् भनेर चाहिँ अनि बाहिर पठाए ऊ चाहिँ बाहिर आफ्नो उसमा चाहिँ अन्त्यत्र गएर गरिदिनुहोस् भनेर रिक्वेस्ट गरिएको छ भने चाहिँ त्यहाँ चाहिँ सबै कुराको चाहिँ अनुसन्धान भनौँ न क्लियर भइसकेको छ भने त्यो कुरो बाहिर सबै ल्याउनै पर्छ अनुसन्धानमा भएका कुराहरू अनि त बाहिर के तपाईँको खेम भण्डारी अनुसन्धानमा चाहिँ अनुसन्धानको प्रमुख खेम भण्डारी हो कि त्यो अनुसन्धानको प्रमुख त्यहाँको प्रहरी हो अनि त्यहाँ अनुसन्धानमा भएका कुराहरू सबै कुराहरू बाहिर आउँदैनन् अनुसन्धान सबै कुराको भएको छ जे कुराको बाहिर आएको छ ती कुराहरूको सब अनुसन्धान भएको छ र त्यो अनुसन्धानका कुराहरू बाहिर कति कुरा ल्याउन नमिल्ने भएर मात्रै चाहिँ बाहिर चाहिँ ल्याएको होइन त्यो तपाईँले भन्नुभएको सिसी क्यामेराको होटेलको कुरो ओपेल ओपेराको ओपेरामा बाहिर आँगनमा खिचेको फोटोको के अर्थ रह्यो त भन्नुहोस् न हो त्यो मुस्न खोज्नेले चाहिँ जताबाट पनि कसैले डाइभर्ट गर्न खोज्छ भने जताबाट पनि डाइभर्ट हुन्छ जे गर्दा पनि डाइभर्ट
1: हुन्छ जनतालाई एउटा कुरा हामीले क्लियर नै पार्नुपर्छ जस्तो दोषी करार गरिएका दिलीप विष्ट भन्दा बढी तत्कालीन आईजीपी शर्मेन्द्र खनालको उपस्थितिमा बयान लिएका दुई युवालाई अपराधी किटान गर्न हत्या र बलात्कार गरेको मिल्दोजुल्दो कथाको रचना किन गरियो भन्ने प्रश्न छ अर्को
0: उसमा चाहिँ हैन उनलाई चाहिँ सोधपुछको क्रममा चाहिँ त कुनै कुराहरु बाहिर आयो होला नि हैन सोधपुछको क्रममा त्यो तर त्यो दोषी भनेर त भनेको छैन नि त यो हामी गर्ने भए त भने हैन पहिले एकजना व्यक्ति सुरुमा जुन समात्या थियौ त्यसले त मैले मारेको हो मैले कुकुरले हान्या बन्दराले हान्या भने अस्ति पनि मैले भनेको थिएँ भनेकै थियो नि त अनि हामीले त्यो दर्ता गरेनौ त त्यसलाई मानसिक अवस्थालाई चाहिँ हेरेर त्यसलाई मुद्दा दर्ता गरेनौ त अनि हामी उपचार कुलक क्रममा आएको थियो र पठाइदियौँ त्यही कारण कुनै व्यक्तिलाई सोधपुछको क्रममा कुनै कुराहरू बाहिर आउँछन् भनेपछि ती कुराहरू सबै कुरा सत्य हुँदैनन् त्यहाँ र त्यो त्यसलाई हामी भेरिफाई गर्छौँ र त्यो भेरिफाई गरेर वास्तविकता हो कि होइन भनेर चाहिँ हामी क्लियर गर्छौँ अनि मात्रै त्यसलाई चाहिँ कार्यान्वयनमा जाने कि नजाने भनेर निर्णय गरेपछि सिकेपछि अनि त्यसपछि सरकारी वकिलसँग समन्वय गरेर अनि त्यो मात्रै त्यसलाई मुद्दाको प्रक्रियामा अगाडि जाने हो त्यही नै हजुवाको भरमा कुनै कुरा कसैले लेख्दैमा भन्दैमा त्यो ऊ गर्दैमा चाहिँ त्यो चाहिँ यही भएको भनेर भन्ने कुरो त होइन त्यो आएका कुराहरू त सही होइन
1: तर निर्मलाको साथीको घरमा होइन बम दिदी बहिनीहरूको पनि कुरा आयो उनीहरूको भूमिका बारेमा पनि कुरा आयो त्यो घरमा रहेको अम्बाको रुख चढेर अम्बा टिपेको भनियो त्यसपछि होइन रुखमा खुट्टा र उठाएको छाप जाँच गर्न फुट र फिङ्गर प्रिन्ट किन लिएन अम्बाको रुख किन काटियो भन्ने खालका विषय पनि आए सँगसँगै होइन दिल्लीजी
0: यो कुरा कसै यो सम्पूर्ण एउटा कुरा के भने तपाईँलाई चाहिँ म अझ आज स्पष्ट के गरिदिएँ भने बम दिदी बहिनीहरूको घरमा चाहिँ बम दिदी बहिनीहरूको घरमा पढ्न बालिका पढ्न चाहिँ गएकै हो निर्मला पन्त होमवर्क गर्न सधैँ जाने अब गइराखेकै कुरो हो त्यो गएको पनि हो त्यो दिन चाहिँ गइसकेपछि फिर्ता भयो त्यो फिर्ता भयो र फिर्ता भएपछि चाहिँ अनि चाहिँ त्यो त्यो त्यसपछि घटना भएको छ त्यहाँ होइन त्यो घटना भएपछि दोस्रो दिनदेखि खेम भण्डारीले चाहिँ ती बमहरूको उसमा चाहिँ भनौँ धेरै कुराहरू यो यस्तो भयो उस्तो भयो भने लेख्न थाल्नु भयो त्यसको उसमा चाहिँ उनी चाहिँ त्यो कानुन व्यवसायीसँग गएको भन्ने कुरो बुझिन्छ त्यहाँ चाहिँ हो कानुन व्यवसायीसँग चाहिँ त्यो खेम भण्डारीको विरुद्धमा खेम भण्डारीको उसमा चाहिँ उजुरी गर्ने हिसाबले मलाई मेरो मानहानी अपमान गर्यो मानहानी गर्यो भनेर जानुभएको कुरो बुझिन्छ र ती कानुन व्यवसायीले चाहिँ त्यहाँ खेम भण्डारीलाई कुरो पुर्याइदिएको कुरो बुझिन्छ त्यहाँ त्यहाँ सुनिन्छ अनि त्यसपछि चाहिँ मेरो विरुद्ध चाहिँ दिने भनेर चाहिँ मुद्दा दिने भनेर चाहिँ खेम भण्डारीजी उत्रिनु भएको केही पनि होइन त्यसमा चाहिँ अनुसन्धान हो उनीहरूको घरमा चाहिँ अनुसन्धान गर्नुपर्छ र हुनु पर्थ्यो र गरे गरेको हामीले त्यो दिन बिहानै सर्च पनि गरेका छौँ र अनि दोस्रो पटक पनि सर्च गरेका छौँ र सबै कुरो बुझेका छौँ त्यो अम्बाको रुख काटिएको अर्को गरेको अर्को गरे अम्बाको रुख किन काट्यो त्यो पनि हामीले बुझेका छौँ नि त अनुसन्धान गर्नेले भनेको कुरो मान्ने कि अथवा चाहिँ त्यो सबै अनुसन्धानमा भएका कुराहरू बाहिर आउँदैन नि एउटा कुरा त्यो पनि भन्नु त्यो पनि बुझ्नुपर्छ हामी अनुसन्धान तपाईँले जे जे कुरा बाहिर आएका छन् सबै कुराको अनुसन्धान भएको छ तर कति कुरा म अब जिम्मेवार ठाउँमा बसेको व्यक्ति भएको हुनाले कति कुराहरू चाहिँ अनुसन्धानमा बोल्न मिल्दैन हो भनौँ अनुसन्धानमा भएका कुराहरू क्लियर छ क्लियर कट छ तर कुरा बोल्न बाहिर भन्न मिल्दैन किनभने त्यो अनुसन्धानमा चाहिँ असर पर्ने कुराहरू हामीले बोल्न नमिल्ने भएको हिसाबले पनि सबै भएको छ अम्बाको रुख किन काट्यो त्यहाँ एउटा पर्खाल थियो पर्खालमा चढेर मान्छेहरू बच्चाहरू चाहिँ त्यो अम्बाको रुखमा जान्थे अम्बाको रुख त्यो पर्खाल त्यो चाहिँ भत्कियो भने फेरि बच्चा लड्यो भने चाहिँ के हुन्थ्यो अर्को क्षति हुन्छ भने काटेको भनेकै छैन उनको आफन्तहरूले घर उसमा चाहिँ हो त्यसपछि अनि त्यसपछि चाहिँ हामीले दुईचोटि सर्च गरिसकेका छ उनको वरिपरि अनि बुझ्ने त्यहाँ वरिपरिका सम्पूर्ण कुनै घर बाँकी नराखेर हामीले चाहिँ त्यहाँ भनौँ न वरिपरिका सबै सयौं घरहरूको चाहिँ सोधपुछ गरेका छौँ हामीले
1: दिलीप सिंह विष्ट पक्राउ पर्नुभन्दा अगाडि चाहिँ अन्यहरूलाई चाहिँ अपराध कबुल गराउन व्यापक यातना दिएको विषय पनि आएको थियो होइन
0: अब यातना दिएको त्यो त्यो चाहिँ त्यो कसैबाट त्यो कुरो आएन त्यो सबै पृष्ठ गर्ने चाहिँ खेम भण्डारीजी नै हो खेम भण्डारीजीको चाहिँ बाहेक अरू कसैले चाहिँ गरेको छैन त्यो आउने सम्पूर्ण कपिपेस्ट एउटा कुरा कस्तो छ भने तपाईँले एउटा कुरा गलतलाई चाहिँ नियतवश कुनै कुरा चाहिँ भनौँ त्यसलाई स्थापित गर्न खोज्नुभयो भने त्यो एउटा गलत कुरालाई हजारौँ कपिपेस्ट गरेर चाहिँ सामाजिक सञ्जालमा हालिदिनुहोस् त अनि त्यही कुरा सही स्थापित हुन्छ त्यो भएको त्यही हो अरू केही पनि होइन त्यो चाहिँ के भने सयौंचोटि रिपिट केही कुरा चाहिँ समय सयौंचोटि रिपिट हुँदा जनमानसमा त्यही धारणा स्थापित हुन्छ र यो चाहिँ के भने उनले जे जे भन्दै गए त्यो त्यो चाहिँ हजारौं कपी पेस्ट हुँदै गए त्यति बेलाको अवस्थामा त अहिले त अब कसैले विश्वास गर्दैन हो त्यति बेला कपी पेस्ट गरेर साँच्चै हो कि भन्ने पऱ्यो त्यो जनविश्वास त्यसैमा ऊ गर्न त्यो धारणालाई हटाउन त्यति समय लाग्यो त्यो अहिलेसम्म चाहिँ त्यति समय लाग्यो त्यहाँले त्यहाँ चाहिँ के हो भने त्यो खेम भण्डारीजीको चाहिँ त्यो साला नछुटेको अवस्थाको चाहिँ त्यो यो यो चाहिँ नछुटेको बेलाको चाहिँ ऊ चाहिँ हो। दोस्रो कुरो के भन्दा त्यहाँ चाहिँ आन्दोलनमा अलिकति राजनीतिकरण भएर त्यहाँ चाहिँ भनौँ न एउटा व्यक्तिको चाहिँ ज्यान गएको छ, बालिकाको त अब त्यो उतै हत्या भएकै हो भएकै छ र त्यसमा पनि फेरि आन्दोलनमा एउटा चाहिँ स्थानीय व्यक्तिको चाहिँ एउटा चाहिँ उतै क्षति भएको छ र त्यसले गर्दाखेरि यहाँ विभिन्न किसिमले चाहिँ गिजोलिएको कारणले अनुसन्धान निष्कर्षमा पुग्न नसकेको र त्यसमा चाहिँ यो भयो उसो भयो यता भयो उता भयो अम्लाको रूप काट्यो त्यहाँ पेन्ट लगाएको त्यो अर्को गर्यो यो भयो यो गर्यो उता गर्यो टेम्पो आयो अर्को गर्यो यता भैँसी ब्यायो के त्यो कथा कहानी चाहिँ लाखौं कथा कहानी बनाउन सक्छौँ, उपन्यास बनाउन सक्छौँ, महाभारत भन्दा पनि ठुलो चाहिँ बनाउन सक्छौँ हामीले चाहियो भने। तर जिम्मेवार ठाउँमा बसेको व्यक्तिले सही कुरो बोल्नुपर्छ र अनुसन्धानमा हाम्रो अहिले रिटायर भएमा होइन एसएससी भएर रिटायर भए अहिले पनि त मेरो प्रतिपत्ति दायित्व छैन, अहिले सरकारलाई सहयोग गर्न हाम्रो कर्तव्य होइन, अहिले पनि त भन्ने हाम्रो कर्तव्य हो। त्यही हुनाले कति कुराहरू हामीले बोल्न मिल्छन्, अनुसन्धान सबै भएको छ, जे जे लेख्नु भएको छ उहाँले चाहिँ त्यो त्यो भएको छ हो। अनि हामीले चाहिँ त्यो उसमा चाहिँ मान्छे पठाएका छौँ त्यो उसमा चाहिँ के भने त्यो जति बेला यिनले सुरुमा लेख्नुभयो त्यो चाहिँ उसमा चाहिँ के अरे एसपीको छोरा मेयरको भतिजा अर्को चाहिँ के अरे गृहमन्त्रीको छोरा भनेर हामीले चाहिँ त्यो उसमा चाहिँ फोटोसुट गर्दाखेरि को त्यो सबैलाई पठाएका छौँ। त्यति बेला हामीले सबैलाई फोन गरेर ल जानुहोस् एक चिट्ठी पाएर आउनुहोस् तपाईँ आफ्नो के को हुनुहुन्छ गएर आउनुहोस् त्यो कुरो उहाँले कहाँबाट चाहिँ रेकर्ड गरेर उसमा चाहिँ सबै युट्युबमा हालिदिनु भएको थियो त्यति बेला होइन त्यो के अरे अडियो ल सुन्नुहोस् भनेर कति सनसनी गराइदिनु भयो उहाँले। के छ भने केही कुरा पनि सानो क्लुप पाएको त्यो हो अनि तपाईँहरू जस्ता पत्रकारलाई कति धम्काउनु भयो उहाँले चाहिँ के भन्दा त्यो कुरो पनि सम्झिनु अनि त्यति बेला पहिलो पोस्टरलाई दलाल बिकाउ पत्रकारहरू भनेर चाहिँ उहाँले लगाउनु भयो अनि त्यसपछि जस्तै अब पहिलो पोस्टर भयो नेपाल समय भयो अनि News24 TVमा अब त्यत्रो चाहिँ ऊ चाहिँ गर्नुभयो उहाँले चाहिँ है यो चाहिँ त्यो लामो समयसम्म चाहिँ लेख्नुभयो उहाँले चाहिँ किनभने अब त्यति बेला चाहिँ तत्कालीन सिधा कुरा जनतासँगको उसमा चाहिँ कार्यक्रम चलाउनु भएका चाहिँ अहिलेका राज्यसभाका सभापतिज्यू चाहिँ कैयौं पटक त्यहाँ चाहिँ पुग्नुभयो थियो स्थगल रिपोर्टिङको क्रममा अनि त्यसपछि उहाँले थोरै असहमति जनाउँदाखेरि अनि चाहिँ कति उहाँले यी टिका टिप्पणी गर्नुभयो थियो भनेपछि जसले चाहिँ उनको विरुद्धमा लेख्दै गए भनौँ न थोरै कुरा असहमति जनाउँदै ती सबै दलाललाई बिकाउने सबैको मुख बन्द गरेर राखे तिनले भनेपछि अब चाहिँ अब भन्नुहोस् त्यो यो चाहिँ यो उसमा चाहिँ भिआइपी भन्नुभन्दा नि भिआइपीमा एउटा कुरा राजनीतिक संरक्षणले त्यो रोकिएको छ त्यो कुरो मैले पहिले पनि लेखेको छु फेसबुकमा त्यति बेलाकै अवस्थामा हेर्नुहोस्। दोस्रो त्यो आन्दोलन गिजोलिएको आज भने नगरपालिकाको विरुद्धको आन्दोलन सबै त्यहाँ गएको छ पहिलो कुरो। दोस्रो कुरो खेम भण्डारीको आफ्नो स्वार्थ छ र त्यो स्वार्थ नबुझेर जब त्यो ट्विस्ट एकहोरो ट्विस्ट भयो त्यसपछि यो घटना चाहिँ बल्झिएको।
1: एउटा कुरा गर्नुहोस् न अब चाहिँ हिजो खेम भण्डारी पक्राउ पनि पर्नु भएको छ होइन, कुन मुद्दामा हो के सजाय भएको थियो यो चाहिँ उहाँको पक्राउ प्रकरण के हो?
0: अब अर्को कुरो अब यो चाहिँ उसमा चाहिँ पक्राउ खेम भण्डारीको पक्राउको सम्बन्धमा भन्ने हो भने अब सबभन्दा पहिले त के छ भने उहाँले चाहिँ अब प्रमाण नष्ट गर्यो भनेर चाहिँ प्रहरी विरुद्ध मुद्दा दिन लगाउनु भयो हो अनि प्रमाण नष्टको मुद्दा चल्यो उसमा दिल्ली अनि त्यसपछि त्यो जुन अभियुक्त शङ्कास्पद अभियुक्त दिलीप सिंह विष्ट हो उहाँलाई यो त यातना दियो चाहिँ भन्ने कुरो लगाउनु दुईटा मुद्दा दर्ता गर्नुभयो हामी प्रहरी कर्मचारीहरू विरुद्ध अब सुन्दै गर्नु छोट गरीमा लैजान्छु मैले अनि दुईटा मुद्दा प्रमाण नष्ट गर्यो र अनि त्यसपछि यातना दिनु दिएको भन्ने मुद्दा दर्ता गराउन लगाउनु भयो उहाँले अनि हामीले प्रष्ट चाहिँ जवाब दियौँ र लामो बहस भयो अदालतमा धेरै लामो समयसम्म बहस भयो र अनि त्यो धेरै सोधपुछ भयो धेरै बुझ्ने काम भयो र अन्त्यमा चाहिँ त्यो हामीले सायद यो हाम्रो पावर पोइन्टबाट चाहिँ बहस भएको चाहिँ सायद त्यहाँ हाम्रो उसमा चाहिँ त्यही होला त्यहाँ अनि त्यति बेला चाहिँ अनि जिल्ला अदालत सम्मानित जिल्ला कञ्चनपुर जिल्ला अदालतले चाहिँ प्रमाण नष्ट नभएको र अनि चाहिँ दोस्रो कुरो चाहिँ यातना पनि नदिएको भनेर चाहिँ फैसला भएर सम्पूर्ण प्रहरी कर्मचारीलाई सफाई भएको अवस्था हो पहिलो अनि त्यसमा चाहिँ उल्लेख पनि गरेको छ हेर्नुहोस् यातनाको उद्देश्यमा चाहिँ एउटा अंश उद्धित गर्न चाहे देश र जनताको सेवामा इमानदारी पूर्वक रगत र पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतबाट राज्यले झुट्टा मनगणन्ती र कपोल कथित प्रतिवेदनहरूको आधारमा बजार हल्लाको आधारमा चाहिँ आफ्नै प्रहरी कर्मचारीमाथि मुद्दा चलाएको नौलो तथ्य देखियो भनेर चाहिँ त्यहाँ चाहिँ त्यस्तो एउटा मार्मिक फैसला गरेको छ जिल्ला अदालतले। हो त्यसपछि चाहिँ के भयो भने फेरि एसपीको छोरा के अरे मेयरको भतिजा अनि त्यसपछि उसको के अरे गृहमन्त्रीको छोरा भनेर चाहिँ जब यिनले चाहिँ पटक बीच बीचमा इन्डाइरेक्ट डाइरेक्ट चाहिँ भन्नुभयो भएन इन्डाइरेक्ट भन्दै जानुभयो अनि त्यसपछि चाहिँ त्यहाँ हामीले चाहिँ मुद्दा दियौँ त्यो छोरा किरण राज विष्टले चाहिँ अनि खेम भण्डारी विरुद्ध चाहिँ गाली बेजेती तथा प्रतिष्ठाको कसुरमा चाहिँ मुद्दा जिल्ला सामान्य जिल्ला कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दिएको अवस्था हो र त्यहाँ चाहिँ सामान्य जिल्ला अदालतबाट लामो उसमा चाहिँ बुझिसकेपछि धेरै कुराहरू चाहिँ सम्पूर्ण त्यही कुराहरू क्लियर भइसकेपछि लामो बहस भएपछि अनि त्यसपछि त्यो कञ्चनपुर जिल्ला अदालतले खेम भण्डारीलाई चाहिँ भ्रम अफवाह फैलाएर चाहिँ त्यहाँ चरित्र हत्या गरेर प्रष्ट कुरो चाहिँ चरित्र हत्या गरेको र अनि चाहिँ प्रमाण प्रतिष्ठामा चाहिँ गम्भीर आघात पुगेको भनेर अनि चाहिँ एक महिना कैद र अनि चाहिँ 10,000 रुपियाँ जरिवाना र 1,00,000 रुपियाँ क्षतिपूर्ति भराउने चाहिँ फैसला भएको छ र त्यसपछि हामी उच्चमा गयौं उच्च सम्मानित उच्च अदालत दिपाल महेन्द्रनगर इजलासमा चाहिँ हामी पुनर्विधानमा गयौं र पुनर्विधानमा पनि त्यो चाहिँ त्यो जिल्ला अदालतको फैसलालाई यथावत राख्दै त्यसमा चाहिँ डिजिटल माध्यमबाट भ्रम फैलाएकोले 7 दिन सब कैद र अनि चाहिँ जिल्ला उसमा चाहिँ 2100 रुपियाँ थप जरिमाना को फैसला भयो र यसले गर्दा खेम भण्डारीको जिल्ला र उच्चको गरेर दुइटै गरेर एक महिना 37 दिन चाहिँ कैद अनि त्यसपछि चाहिँ 12,100 रुपियाँ जरिमाना र 1,00,000 क्षतिपूर्तिको चाहिँ फैसला भएको छ दुवै सम्मानित दुवै अदालतबाट चाहिँ भएको छ र अब चाहिँ त्यो फैसला कार्यान्वयन गर्ने क्रममा हिजो चाहिँ खेम भण्डारी पक्राउ पर्नु भएको हो र त्यो उसमा चाहिँ निर्मला पन्त प्रकरणमा चाहिँ भ्रम अफवाह फैलाई गम्भीर चरित्र हत्या र मान चाहिँ प्रतिष्ठामा चाहिँ गम्भीर क्षति पुर्याएको भनेर चाहिँ हिजो चाहिँ जुन फैसला भएको छ त्यो फैसलालाई सजाय कार्यान्वयन गर को लागि हिजो चाहिँ पक्राउनु भएको छ र सम्भवतः त्यो चाहिँ उसमा चाहिँ त्योभन्दा पहिले पनि भनौँ न मुद्दामा सजाय पाएको हुँदाले पटकेको उसमा चाहिँ कारागार चलान भएको भन्ने कुरो खबर पाएको छ।
1: अब एउटा कुरा चाहिँ विष्टजी होइन अब त अनुसन्धान सही ट्र्याकमा आउन लागेको हो कि के हो बजारमा चाहिँ होइन अब निर्मला पन्त प्रकरणले अब न्याय पाउनुपर्छ निर्मलाले न्याय पाउनुपर्छ यो अन्याय धेरै भयो निर्मला एउटा प्रतिनिधि पात्र हुन् त्यस्तै धेरै निर्मलाले चाहिँ यो देशमा अन्याय भएको छ उनीहरूमाथि होइन यसको कानूनको चाहिँ कडकडामा अपराधी उभिनुपर्छ त्यसै गरी बालिकाहरूमाथि नाबालिकमाथि महिलाहरूमाथि गरिने यस्ता खालका अपराधहरू जघन्य अपराधहरूमा चाहिँ प्रहरी प्रशासन पनि निर्मम बन्नुपर्छ भन्ने खालको विषय पनि सँगसँगै जोडेर आएको छ। तत्कालीन बेला तपाईँहरूले चाहिँ दिलीप सिंह विष्टमाथि अनुसन्धान पनि गर्नुभयो होइन त्यहाँ चाहिँ छानबिन गर्नुभयो त्यसपछि मलाई लाग्छ सीआईबीको टोली लगायतले पनि पछि दिलीप सिंह विष्टमाथि छानबिन गरेको एउटा अवस्था थियो। उहाँले खेम भण्डारीले तपाईँलाई मोबाइलमा मेसेजै पठाउनुभयो हिजमै साला भनेर पठाउनुभयो भन्ने कुरा पनि आयो त्यसपछि दबावका प्रभावका विषयहरू पनि जोडिए। अब अहिले चाहिँ उनीमाथि नै अनुसन्धान गर्दाखेरि अब के आधारमा चाहिँ प्रमाण देख्नुहुन्छ तपाईँलाई के लाग्दैछ दिलीप सिंह विष्टजी नै त्यसमा संलग्न हो भन्ने आधारहरू के देख्नुहुन्छ तपाईँ?
0: अब हेर्नुहोस् है पहिलो कुरो त के छ भने अब दिलीप सिंह विष्ट पहिलो पटक समातिएको होइन त्यो 5 औं नम्बरमा चाहिँ हो त्योभन्दा पहिले हामीले चाहिँ 4 जनालाई चाहिँ अनुसन्धान गरेर चाहिँ छोडिसकेको अवस्था हो र 5 औं नम्बरमा चाहिँ उहाँ चाहिँ त्यो घटनास्थलबाटै समातिएको हो घटनास्थलमा साँझ अबेर अँध्यारो हुने बेलामा चाहिँ त्यो समातिएको हो चाहिँ त्यहाँबाट। अब पहिलो कुरो त त्यहाँ के छ भने दिलीप सिंह विष्ट उनको साला हो भन्ने हामीलाई थाहा पनि थिएन होइन अब त्यो घटनास्थलमा फेला परेर भाग्ने त्यो को हो भनेर सिभिल टोलीले हाम्रो सिभिलमा खटिएको टोलीले सोधपुछ गर्ने क्रममा भाग्नुभयो भागेपछि समातेर सोधपुछ
1: मानसिक सन्तुलन गुमाएको व्यक्ति भन्ने पनि छ नि त होइन
0: होइन अब त्यहाँ चाहिँ समाति अब त्यहाँ सुन्नुहोस् न अब मानसिक अवस्था सन्तुलन भन्ने कुरो आउँदैछ. अब पहिलो कुरो दिलीप सिंह विष्ट को हुन् भन्ने कुरो पहिले चाहिँ बुझ्नु पर्यो. दिलीप सिंह विष्ट चाहिँ अब त्यहाँ त्यति बेला स्कुलमा पढ्दाखेरि चाहिँ नेपाली सेनाको उनको भनाइअनुसार चाहिँ दिलीप सिंह विष्टकै भनाइअनुसार चाहिँ नेपाली सेनाको 10 महिना चाहिँ राष्ट्रिय सेवा दलको तालिम प्राप्त चाहिँ व्यक्ति हुन्थे स्कुलमा पढ्दाखेरि पहिलो कुरो. अब दोस्रो दोस्रो कुरो चाहिँ के हो भने यिनको पृष्ठभूमि चाहिँ 2063 सालमा चाहिँ आफ्नै भिनाजुको हत्या गरेर सम्मानित जिल्ला अदालत कञ्चनपुर जिल्ला अदालतबाट चाहिँ सर्वस्व सहित जन्मकैद भएको चाहिँ व्यक्ति हुन्छ. पछि चाहिँ अब त्यो मानसिक अवस्थाको कुरो तपाईँले गर्नुभयो. अब त्यति बेला पनि मेरो यहाँ मानसिक अवस्था ठिक नभएको र मानसिक अवस्थाको कारणले मैले चाहिँ हत्या गरेको चाहिँ अन्जानमा चाहिँ भएको हुँदाखेरि अनि चाहिँ मलाई चाहिँ यो मुद्दा चाहिँ बदर हुनुपर्छ भनेर तत्कालीन पुनरावेदन अदालतमा चाहिँ पुनरावेदन गरेको अवस्था हो र पुनरावेदन अदालतमा चाहिँ के भयो भने त्यति बेलाको फैसलामा चाहिँ मानसिक अवस्थाको प्रयोग आफू अनुकूल आफ्नो चाहिँ ऊ चाहिँ भनौँ अनुकूल हुने गरी प्रयोग गरेको हुनाले मानसिक अवस्था चाहिँ खराब नदेखिएको र आफू अनुकूल आफ्नो चाहिँ स्वार्थ अनुकूल प्रयोग हुने देखिएको हुनाले त्यही जिल्ला अदालतकै फैसला सर्वसहितको जन्म कैदको फैसला चाहिँ सदर हुने ठहर्छ भनेर चाहिँ अदालतको फैसला भएको देखिन्छ. भनेपछि त्यो एउटा चाहिँ पहिलो कुरो चाहिँ मानसिक अवस्थाको अहिले मात्र कुरो आएको होइन त्यति बेला पनि मानसिक अवस्थाको चाहिँ प्रयोग भएको हो. एक अब त्यो भयो पूर्व पृष्ठ भने त्यति बेला त्यसपछि 8 वर्षसम्म चाहिँ उसमा कारागारमा बसेर अनि 8 वर्षपछि त्यो आम माफीमा चाहिँ परेर चाहिँ छुट्नु भएको अवस्था हो पहिलो चाहिँ पृष्ठभूमि बुझ्दाखेरि. अब दोस्रो कुरो चाहिँ अब चाहिँ दिलीप सिंह विष्ट चाहिँ अब हामीले गरेको अनुसन्धान जे देखेको छौँ त्यो सबै चाहिँ हामी त्यो बाहिर आएकै छ. अब त्यसमा उहाँले भिडियोमा बोलेका कुरा तपाईँ स्पष्ट हेर्नुहोस् त्यहाँ चाहिँ साइकोलोजी बुझ्न सकिन्छ. उहाँले चाहिँ अब त्यहाँ चाहिँ के छ भने भिडियो लेख उनले तपाईँ आफै लेख्नुहोस् भनेको छ त्यहाँ चाहिँ भिडियो गराउनु भएको छ. कागजमा उहाँले घटनाको बेहोरा आफ्नै ह्यान्ड राइटिङमा लेख्नु भएको छ त्यहाँ अनि त्यो ह्यान्ड राइटिङमा लेखिरहेको भिडियो पनि त्यहाँ छ त्यहाँ चाहिँ होइन. अनि त्यहाँ बोलेको हेर्नुहोस् धारावाहिक किसिमले भनौँ न अब्स्ट्रक्सन भयो कतै रोकावट भएर चाहिँ गरेको छ कि अथवा चाहिँ धारावाहिक रूपमा चाहिँ स्वतन्त्र रूपले गरिएको छ भन्ने कुरो प्रष्ट हुन्छ. अनि त्यति बेला उहाँले आफैले स्वीकार गर्नुभएको छ होइन. अनि स्वीकार गरेको उसमा चाहिँ त्यहाँ चाहिँ दुई चारवटा कुराहरू चाहिँ ध्यान मनन योग्य छन् क्या त्यहाँ त्यो उसमा चाहिँ हेर्नुहोस्. पहिलो कुरो चाहिँ के छ भने अनि त्यो पहिलो कुरो सोधपुछ गर्दा उहाँ चाहिँ प्रश्न आफै साबित हुनुभएको छ कतै के उनलाई चाहिँ भनौँ न यातना दिएर अथवा ऊ गरेर के छ स्वतन्त्र रूपले चाहिँ धारावाहिक रूपमा चाहिँ भन्नुभएको छ त्यो जुन भिडियोबाट तपाईँहरूले देख्नु भएको छ. अनि दोस्रो कुरो त उहाँले चाहिँ भन्नुभएको छ मैले निर्मला चाहिँ त्यो टाइममा जुन टाइममा चाहिँ 2-3 बजेको समयमा चाहिँ यो बाटो जाँदै थियो म यो बाटो आउँदै थिएँ अनि यसरी चाहिँ साइकल बनाइदियो भने त्यो साइकल चाहिँ चेन निस्केको थियो अनि त्यो ठाउँमा चाहिँ चेन निस्केको र अनि चेन चाहिँ मैले काठको टुक्राले मिलाइदिएँ र अनि मलाई त्यो पाप जाग्यो र मैले चाहिँ साइकल तल खोल्सोमा फालिदिएँ अनि त्यसलाई चाहिँ समातेर चाहिँ लिएर गएँ भने एउटा कुरा चाहिँ समातेर लिन सक्ने चाहिँ के भने एउटा त नेपाली सेनाको चाहिँ भनौँ न त्यो राष्ट्रिय सेवा दल विद्यार्थी उसमा चाहिँ दिने एउटा तालिम हुन्छ त्यो तालिम गरेको व्यक्ति हो. अब त्यसमा चाहिँ भोकल कर्ड मैले भाँचेर ऊ गरेका छु भनेर त्यो तालिममा चाहिँ गुरुबाले सिकाएको भनेर चाहिँ उनले भिडियोमा बोलेकै छ गुरुबाले यसरी चाहिँ यस्तो हुन्छ भनेको हुनाले चाहिँ अनि त्यो त्यसरी मैले भोकल कर्ड भाँचेको हुन् आखिर चाहिँ पोस्टमार्टम गर्दा त्यो भोकल कर्ड भाँचिएकै देखिन्छ होइन. अनि दोस्रो कुरो चाहिँ के छ अर्को कुरो चाहिँ के छ भने अब त्यो लैजाँदाखेरि अब त्यो वेट पनि धेरै भएको बच्चा चाहिँ होइन हो अब त्यो उसमा खोल्सोमा त लगियो त्यो आवाज पनि धेरै सुनिँदैन टाढासम्म किनभने वरिपरि सबै रुखहरू झाडीहरू चाहिँ भएको हुनाले धेरै टाढासम्म आवाज पनि सुनिने अवस्था हुँदैन. दोस्रो अहिले अब गर्नेले किन आवाज पराएको सुने अर्को कुन सुनेन अनि यो त्यति बेलाको भौतिक त्यहाँ चाहिँ कस्तो हो भने त्यो एउटा त क्रिमिनल ठाउँ पनि कस्तो भने चाहिँ त्यहाँ चाहिँ पटक पटक चाहिँ अपराध भइरहने त्यो हरेक किसिमका मान्छेहरू जस्तै अब त्यहाँ चाहिँ भनौँ हरेक किसिमका मान्छेहरू जाने जस्तै लागु औषधका मान्छेहरू त्यो अन्य चाहिँ उसमा चाहिँ मान्छेहरू त्यहाँ गइराख्ने भएको हुनाले त्यो पहिलेदेखि नै सानोतिनो अपराध छिटफुट अपराध भइरहेकै ठाउँ हो. र दोस्रो अब अर्को कुरो त्यसमा त के छ उनले गरेको कुरोमा अब साइकल लगे उतातिर उखुबारीतिर लगे अनि त्यहाँ उखुबारीतिर लगे उखुबारी मैले यसरी गरेँ यसरी थाहा पाउँछन् कि भनेर कराएपछि अनि थाहा पाउँछन् कि भनेर मैले चाहिँ भोगलगढ भाँचेर उ गरिदिएँ भने त्यो भोगलगढ भाँचेको कुरो चाहिँ उसँग मिल्छ र अर्को त्यसपछि 20 रुपियाँ थियो भने कल्तीमा हो त्यो 20 रुपियाँ त कसैलाई थाहा छैन नि त कसलाई थाहा छ तीनजनालाई मात्रै थाहा छ त्यो कुरो त्यो एउटा चाहिँ निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई थाहा छ दोस्रो कुरो चाहिँ त्यो जसको घरमा त्यो भनौँ न त्यो कान्छो बहिनी बमको कान्छो बहिनी छ त्यो कान्छो बहिनीको चाहिँ बहिनीलाई थाहा छ जसको
1: कल्तीमा 20 रुपियाँ छ भन्ने कुरा उनले अपराध स्वीकार गरेका थिए होइन त्यो बेला चाहिँ
0: अनि त्यसपछि उसलाई दिलीप विष्टलाई मात्रै थाहा छ हो त्यो 20 रुपियाँ थियो त आखिर त्यो 20 रुपियाँ थियो भनेर उसले कहाँबाट भनेछ ल भन्नु तपाईँले हो त्यो 20 रुपियाँ आखिर रहेछ त सबैलाई त्यहाँ तिनै पक्षलाई थाहा छ त्यो भने चाहिँ त्यो पुलिसलाई थाहा हुन्छ र त्यो 20 रुपियाँ थियो भनेर हो अरूलाई थाहा हुन्छ त्यो 20 रुपियाँ थियो भने त्यो 20 रुपियाँ थियो 20 रुपियाँको मैले चाहिँ त्यहाँ उसमा फेला परेर मैले गुटका चाहिँ के अरे फलानु पसलमा गएँ त्यहाँ गुटका खाएँ चुरोट पनि खाएँ अनि त्यहाँबाट चाहिँ फलानु बाटो हुँदै भने त्यो बाटो त्यही यो बाटो हुँदै अनि चाहिँ म फलानुको उसमा पसलमा गएर हात मिलाएँ अनि त्यहाँबाट चाहिँ राति चाहिँ साँझ घर पुगेँ भनेर भनेको छ त्यहाँ हो अब त्यो कुरो चाहिँ घटनास्थलसँग जे जे भनेको थियो त्यो घटनास्थलसँग मेल खान्छ त्यो अर्को एउटा कुरा के छ भने मुख्य कुरो चाहिँ कुर्ता सुरुवाल फाटेको छ फलानु ठाउँमा कुर्ता सुरुवाल फाटेको छ भनेर तिनले उसमा भनेका छन् त्यो त कसैले प्रहरीले पनि थाहा छ त्यो थाहा छ जम्मा दुईजनालाई मात्र थाहा छ एउटा चाहिँ त्यहाँ निर्मलाको आमा दुर्गादेवी पन्तलाई र अर्को चाहिँ त्यो चाहिँ दिलीप सिंह विष्टलाई उसले उसको कुर्ता फाटेको छ भने त आखिर चाहिँ दुर्गादेवी पन्तले चाहिँ भनेको छैन होला दिलीप सिंह विष्टलाई चाहिँ अब उसले कसरी थाहा पायो त कुर्ता पनि फाटेको थियो सुरुवाल पनि फाटेको थियो भनेर कसरी थाहा पायो त उसले भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ उनले चाहिँ दिलीप सिंह विष्टले बोलेकै छ भनेपछि एउटा कुरा के छ भने घटनास्थलमा चाहिँ अब तपाईँको चाहिँ पुरै रेप गरेको भिडियो त फेला पर्दैन अब प्रमाण भने त यिनै हुनु अब पानीले बग्या छ अब जम्मै अरू फिजिकल प्रमाणहरू त रातभरि पानी परिरहेछ त्यहाँ पुरा चाहिँ त्यो भेल पानीको भेल बगिरहेछ त्यो भेल बगेको उसमा झार पात पतिङ्गर जम्मै कुराहरू के ल्याएर चाहिँ जम्मै चाहिँ त्यतातिर चाहिँ आइरहेका हुन्छ उखुबारीमा अब तपाईँले त्यो प्रमाण भेटाउनु त बहुत गाह्रो हुन्छ त्यहाँ उसमा चाहिँ कुनै पनि प्रमाणहरू चाहिँ भेटिने अवस्था रहँदैन बगिरहेको पानीमा
1: यसको बारेमा हामी निरन्तर रूपमा फेरि पनि बहस गर्छौँ है निरन्तर रूपमा हामी जान्छौँ यसको बारेमा किनभने अब चाहिँ निशा पाउनुपर्छ निर्मलाले होइन अब न्याय हुनुपर्छ उनीमाथि अबको सरकारले पनि यसमा एक्सन लिनुपर्छ हामी यसको बारेमा पनि अझै वृहत रूपमा छलफल गर्नेछौँ यहाँले समय दिनुभयो त्यहाँको वास्तविकताको बारेमा चाहिँ जानकारी पनि गराइदिनुभयो म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: धन्यवाद केम मम्जी यहाँलाई यहाँको रेडियो लोकप्रिय रेडियो बस नेपाली बस कार्यक्रमलाई पनि हार्दिक धन्यवाद
1: दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो तत्कालीन कञ्चनपुरका एसपी र रिटायर हुँदा एसएसपीबाट रिटायर हुनुभयो दिलराज विष्ट आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामी छ विश्रामपछि हामी पुनः उपस्थित हुनेछौँ
2: बुढी हेर त लाउ
3: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
2: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढ़ी कपाल काट्ने मेसिन, चश्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 चागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: यतिखेर हाम्रो 22 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि नेपाली हुनुहुन्छ। नेपाली सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
0: नमस्कार
1: नेपाली सर। अब बिहानै बिहानै हामी निराशाका कुरा गर्दैनौ, देश बनाउने कुरा गर्छौ, किनभने अब जनताले चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै ठूलो विश्वास पनि गरेको छ, भरोसा गरेको छ, होइन? नचाहँदा नचाहँदै पनि केही विषयहरू अब उठाउनै पर्ने हुन्छ, किनभने पासपोर्ट ठेक्का प्रकरणमा तत्कालीन जर्मन कम्पनीलाई ठेक्का तोडेर दुईटा कम्पनीलाई दिएको ठेक्का फेरि अब फ्रान्सेली कम्पनीलाई दिनुपर्छ भनेर बालिनको सचिवालय व्यापक रूपमा सक्रिय भएको, जसले जर्मन नेपालको सम्बन्धमा नै एउटा कुठाराघात हुने बिग्रिने स्थिति आइसके पछाडि चाहिँ रवि लामिछानेजीको हस्तक्षेपमा परराष्ट्र मन्त्रीले तत्काललाई निरन्तरता दिनुभयो भन्ने आयो। यो प्रकरणमा तपाईँको बुझाइ के छ?
0: यो कानून बमोजिम कसलाई छाप्न दिँदाखेरि वैध हुन्छ, कसलाई छाप्न दिँदा पारदर्शी हुन्छ, कसलाई छाप्न सस्तो पर्छ, यी सबै कुराहरू विचार गरेर प्रधानमन्त्रीको कार्यालयले गर्ने निर्णयहरू हुन्। पार्टीभित्र सभापतिज्यूले चासो लिएका विषय हुन्, यसलाई धेरै ठूलो इस्यु बनाउनु हुँदैन।
1: कस्तो धेरै ठूलो इस्यु हुँदैन? पासपोर्ट छपाउने कुरामा, ठेक्का दिने कुरामा, देश बीचको जीटुजीको अवस्था छ, होइन? देश बीचको चाहिँ सम्बन्धको कुराहरू छ, आधैमा ठेक्कै तोड्दाखेरि चाहिँ अर्बौं रुपियाँ चाहिँ राज्यले तिर्नुपर्ने स्थिति आउँछ। यो त गम्भीर विषय हो नि त एकेमणिजी।
0: होइन होइन, ठेक्का दिँदाखेरिको वैधता के थियो यी कुराहरूलाई पनि हेरेर नै पीएमओ अफिसले त्योतर्फ चाहिँ छलफलमा अगाडि ल्याएको विषय हो र त्यसका लागि एकतर्फी एउटा मात्रै होइन,
1: एक वर्ष मात्रै भएको छ जर्मनले लिएको, होइन? 4 वर्ष अझै बाँकी छ, होइन? दबर तत्कालीन बेला कसले गल्ती गरे उनीहरूलाई कानून दायरामा ल्याएर कडगरामा पो उभ्याउनु पर्यो त, फेरि व्यवहारै दिने गरी देशलाई चाहिँ अप्ठ्यारै पार्ने गरी त्यसरी त जानु भएन नि त, एउटा प्रश्न आयो नि त।
0: होइन, देशलाई अप्ठ्यारो पर्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदैन र कुनै पनि देशको कूटनैतिक सम्बन्ध तलमाथि हुने गरी हुँदैन। ती सम्झौता, ठेक्का, बन्दोबस्तीका कुरा र देशसँगको कूटनैतिक सम्बन्धका कुरा यी कुरालाई फरक रूपमा हेर्नुपर्छ। राजधानी जस्तो जटिल विषयमा राज्यले पनि त आफ्नो स्ट्यान्ड लिन त सक्यो नि।
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तै सरकार अब एउटा भ्रष्टाचार निर्मूल गर्छौं, सुशासन कायम गर्छौं, भ्रष्टाचार यसलाई कानूनी कडकडामा उभ्याउँछौ, सम्पत्ति शुद्धिकरणमा निर्मम भएर अगाडि बढ्छौं भनेर भन्दै गर्दाखेरि जति पनि पक्राउ परेका छन् सम्पत्ति शुद्धिकरणका नाममा वा चाहिँ अन्य कुनै गिरोहहरू पक्राउ परेका छन् उनीहरू कानूनको कसीमा दूधको दूध पानीको पानी भएर निस्कन्छन्, होइन? कहीँ पनि दबाव र प्रभावमा सरकार छैन, होइन? आजको दिनमा जनतालाई बताइदिनुहोस्।
0: दबाव प्रभावमा त हुनै हुँदैन नि, हेर्नुहोस्। अदालत, न्याय सम्पादन, अनुसन्धान, अभियोजन जस्ता कुरामा पनि राज्यले दबाव, प्रभाव, प्रलोभन तर्फ लाग्यो भने त राज्य भन्ने नै रहँदैन नि। राज्य भने त के हो भने सिङ्गो अभिभावक हो, उसले उसका धेरै इन्स्टिट्युसनहरू छन् जसले चाहिँ आफ्नो आफ्नो ड्युटी पूरा गर्छन्। त्यो ड्युटी पूरा गर्दै गर्दाखेरि कसैको अकुत आर्जन रहेछ, अस्वाभाविक आमदामी रहेछ, उसको गैर कानूनी आमदामी रहेछ भने ती मनी लाउन्ड्रिङका इस्युहरू आफै ती संस्थाहरूले हेर्ने कुरा हो, सरकारले त्यसमा हेर्ने गर्ने प्रभाव दबाव त्यो हुँदैन, हेर्नुहोस्। त्यो त कल्पनाभन्दा बाहिरको कुरा हो।
1: होइन, अब देश सुशासनतर्फ जान्छ, होइन?
0: जानै पर्छ।
1: अहिलेको अवस्थामा अब तपाईँले भर्खरै मात्र राष्ट्रिय महाधिवेशन पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेर पनि आउनु भएको छ, यसले के सन्देश दियो? रवि लामिछानेजीलाई चाहिँ सुपर पावरमा ल्यायो होइन, शक्तिशाली बनाएर अगाडि बढायो होइन अहिले महाधिवेशनले?
7: रवि लामिछानेज्यू हिजो जहाँ हुनुहुन्थ्यो आज पनि त्यही हुनुहुन्छ र भोलि पनि रहनुहुन्छ। इमान र प्रतिष्ठामा कायम रहेका व्यक्तिहरूको एउटा महाधिवेशनले तल र माथि भन्ने कुरा हुँदैन। हेर्नुहोस्, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन व्यक्ति लक्षित भन्दा पनि यो देशको दूरागामी असर पर्ने चीजहरूलाई कसरी फरक कोणबाट हेर्न सकिन्छ र देशलाई समृद्धिको दिशामा लान सकिन्छ भन्ने सन्दर्भमा राजनीतिक घोषणापत्र तयार गर्ने र योग्य सक्षम व्यक्तिहरूलाई पार्टी पदाधिकारीमा चयन गर्ने मात्रै थियो। यहाँ अब कुनै गुट उपगुट व्यक्ति यी दस्ता यताउताको कुरो नभएकाले यसले सभापतिज्यूलाई शक्तिशाली र शक्तिविहीन भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता रवि लामिछानेज्यू यसै हिजो पनि उहाँ पार्टीको संरक्षक अभिभावक र जिम्मेवार व्यक्तित्व हो, आज पनि हो र भोलि पनि रहनुहुन्छ।
1: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएर आयो कि तितर भित्र भएर आयो चितवनबाट? हामीले हेर्दाखेरि त
7: राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भएर अब यहाँ नयाँ पुरानो यताको उताको भन्ने बाँकी नरहिकन सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भयो,
1: तितर भित्र भएर आयो होइन चितवनबाट। मनमुटाव धेरै मतभेदहरू धेरै भयो होइन?
7: हेर्नुहोस्, मतभेद पनि भएको छैन, तितर भित्र पनि भएको छैन, वरपर पनि भएको छैन, तलमाथि पनि भएको छैन। ल
1: किन छैन? धेरै रुष्टताहरू प्रकट भएका छन् त्यहाँ चाहिँ होइन, मतदानमा, मतपेटिकामा, भोटिङ मेसिनमा व्यापक चाहिँ अनि आलोचना आइरहेको छ नि त, धेरै नेताहरूले भनिरहनु भएको छ अहिले।
7: यसो सुन्नु न, कुनै इन्डिभिजुअल व्यक्तिको कुरामा नजाउँ, निर्वाचन लडेको म पनि हो, निर्वाचनमा पराजित भएको म पनि हो। निर्वाचन जित्दाखेरि चाहिँ सब ठिकठाक छ भन्ने अनि निर्वाचनमा पराजित भयो भने सबै बेठिक भयो भनेर व्याख्या गर्न थाल्यो भने हामी कहाँ पुग्छौं है? त्यसो भएकाले अब भोटिङ मेसिन सिस्टमका कुरामा आज गर्ने हो नि कि त निर्वाचनै नलडिकन यो निर्वाचनको वैधता छैन भन्नु पर्थ्यो। निर्वाचन लड्ने जितेको वैध थियो भन्ने, हारेपछि यसको चाहिँ मेसिनमा पनि प्रश्न, मान्छेमा पनि प्रश्न, उपस्थितिमा पनि प्रश्न, दिन धेरै लागेका नि प्रश्न गर्न थालियो भने त दोहोरो चरित्र हुन्छ नि।
1: भनेपछि भव्य सभ्यताका साथ सम्पन्न भयो, त्यहाँ कुनै पनि इरर भएन
7: यसो इरर भन्दा पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोचोटि महाधिवेशन गरे, पहिलोचोटि गर्दाखेरि जति हेक्का पुर्याउनुपर्ने चिजमा हेक्का पुगेन होला, चाहिँ जति छिटो गर्नुपर्ने त्यो छिटो भएन होला, तीन दिनका लागि गरेको महाधिवेशन छ दिन लाग्यो होला, यी भनेको यी टेक्निकल्ली हामी चाहिँ नयाँ भएर पूर्ण जानकार नभएका कारणले यी दिनहरू धेरै दिन लागे, त्यस कारणले गर्दाखेरि मतदाताहरूले चितवनको गर्मीमा बस्न सक्ने अवस्था भएन, घर फर्कनु पर्ने परिस्थिति भयो। दोस्रो चरणको निर्वाचनमा अब चितवनको आसपास र वरिपरि भएका साथीहरूले विजय हुन सक्ने सम्भावना बढ्यो। अब अन्त अन्त चाहिँ पश्चिम र पूर्वतर्फका साथीहरू त सबै गइसकेकाले पराजित हुने अवस्था त रह्यो होला, तर यी रहेको कुराका कारणले गर्दाखेरि निर्वाचनकै वैधता छैन, यो चाहिँ अब हुनै हुँदैन थियो, यो चाहिँ सबै धाँधली भयो, यो भयो ऊ भयो, भोटिङ मेसिन बिग्रियो, यत्र उत्र यतातर्फ गयो भने त हामी कहाँ भन्ने ठाउँमा पुग्छौँ? र हार्या पनि रासपाले हो, जितिया पनि रासपाले हो, एउटाका ठाउँमा अर्को जाँदाखेरि के बिग्रेर पार्टी बनाउने हो, मुलुक बनाउने हो? पदाधिकारी आयो भने केन्द्रीय सदस्य छ, केन्द्रीय सदस्य आयो भने पार्टी सदस्य छ, सांसद छ, आखिर काम त छँदैछ नि, जहाँ भएर पनि एक ठाउँमा बसेर यो देशको भलोको लागि काम गर्ने हो नि, दसवटा ठाउँमा चुनाव जितेर मात्रै चाहिँ काम गर्न सकिन्छ भन्ने त होइन।
1: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन किसिमको अभिभारा छ, जुन किसिमको चाहिँ जनताले म्यान्डेट दिएका छन्, पाँच वर्षसम्म फेल हुने त छुट्टै छैन होइन, यहाँले पनि भन्नुभएको छ, धेरैले हामीले भनिरहेको छौँ, जनताले पनि भनिरहनु भएको छ, अब चाहिँ उहाँहरूलाई चाहिँ फेल हुने छुट छैन, काम चाहिँ राम्रै गर्नुपर्छ, तर शासकीय सुधारका 100 दिनहरू त त्यति मिठा त छैन नि त होइन, त्यति राम्रा त बितिरहेको छैन।
7: सुन्नुहोस्, यसले के दिइरहेछ सन्देश भन्दा, यो देशमा व्यवस्थाका केही आयामहरू
1: होइन सुशासनका गफहरू जति थिए नि अब त हनुमान परेड पनि पार भइसक्यो अनि एउटालाई भ्रष्टाचारको आरोप लाग्छ अकुत सम्पत्ति कमाएको आरोप लाग्छ एउटा समिति बन्छ धोइपकाली गर्छ फेरि त्यही फर्काइदिन्छ होइन अनि त्यो हदबन्दी भन्दा बढी भएको जग्गा चाहिँ रातारात कता कता हो के हो गाई पारिहालिन्छ होइन यस्ता यस्ता विषयहरू त आइरहेछन् नि त
7: यसो हो यसलाई हामीले धोइपखाली यसो राज्यको
1: प्रतिवेदन सार्वजनिक हुँदैन प्रतिवेदन सार्वजनिक हुँदैन एक हातले चाहिँ प्रतिवेदन बुझ्छ प्रधानमन्त्रीले अर्को हातले चाहिँ उता शपथ ग्रहण हुन्छ यो के खेल हो भने नि
7: सुन्न न राज्यको इन्स्टिट्युसनले गरेका कुरालाई नै हामी विश्वास गर्न छोड्ने हो भने त हामी सबै राज्य नै फेल भयो भन्नुपर्ने
1: विश्वास त गरिन्छ विश्वास त गरिन्छ तर टाइम फ्रेम हुन्छ पढ्ने हुन्छ होइन एकै दिनमा त अलिकति कस्तो कस्तो देखियो नि त
7: होइन विश्वास गर्ने भइसके पश्चात राज्यका यी चाहिँ निकायहरूलाई हामीले विश्वास गर्नुपर्छ भरोसा गर्नुपर्छ यिनीहरूले निर्दोष भन्यो भने हामी निर्दोष हुने हो यिनीहरूले दोषी भन्यो भने अभियोग लाग्ने हो अदालतले थुन भन्यो भने थुना बस्ने हो छोडिदिए भन्यो भने बाहिर निस्किने हो सफाई पाइस भन्यो भने यो निष्कलङ्क रहेछ भन्ने हो दोषी करार गर्यो भने यो अपराधमा संलग्न रहेछ भन्ने हो चल्या यो देश मात्र होइन संसार त्यसरी नै हो संसार जसरी चलेको छ त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टी चल्ला चाहिँ धोई पखाली हुने संसारको ट्रेन भन्दा बाहिर गएर दबाव प्रभाव प्रलोभनमा अपराध गरेका व्यक्ति पनि बाहिर सिँगै हिँड्नुपर्ने अपराध नगरेका व्यक्ति पनि लगेर थुन्ने चलनलाई चाहिँ अब वैध हो भन्ने हो भने त फेरि हाम्रो छलफल कहाँ पुग्छ भन्दा कोही छलफलका नामको छलफल र आरोप प्रत्यारोपमा पुग्छ अबको बेला आरोप प्रत्यारोपको होइन अबको बेला छलफलको बेला होइन अब एक्सन ओरिएन्टेड काम गर्नुपर्छ हामीले यो देशको समृद्धि हामीले हाम्रै समयमा गर्नुपर्छ यो पाँच वर्षको पिरियडमा यो हामीले सय दिनमा के सिक्यौं भन्दा अब सुशासनको सन्दर्भमा जरा गाडेको ठाउँ निकै पेचिलो छ हेर्नुहोस् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दस पन्ध्र बीस वर्षदेखि चाहिँ अनुसन्धानका नाममा फाइलहरू बसेका बसिरहेछन् यी तथ्यहरू सार्वजनिक हुँदैछन् दशौं पन्ध्रौं बीसौं तीसौं वर्षसम्म एउटै फाइल अनुसन्धान गर्दैछु भनेर बस्नका लागि ती संवैधानिक निकायहरूलाई अप्ठ्यारो लाग्ने कि नलाग्ने उनीहरूले प्राप्त गरेको अख्तियारी त्यो हो कि होइन यस विषयमा पनि सुशासनको सन्दर्भमा अब छलफलको कोर्स अगाडि बढ्नुपर्छ र मात्रै एउटा निष्कर्ष र निचोटमा पुग्न सकिन्छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद एकैबेणी नेपालीजी नमस्कार शुभकामना।
7: धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केन्द्रीय सदस्य एवं अधिवक्ता आइकी मण्डी भने आदरणीय श्रोता आजका लागि नेपाली बसको समय सकिएको छ। थिम बम बिदा चाहन्छु।
7: फाइल अनुसन्धान गर्दैछु भनेर बस्नका लागि ती संवैधानिक निकायहरूलाई अप्ठ्यारो लाग्ने कि नलाग्ने उनीहरूले प्राप्त गरेको अख्तियारी त्यो हो कि होइन यस विषयमा पनि सुशासनको सन्दर्भमा अब छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहार दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सेन्जिम सेगो है रोमा।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गर्न गहना लिएर थिए।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
5: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुन्तादी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
1: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
0: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
1: बाजेदेखि नातिसम्म, विश्वासाम्रो मातिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बालरोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: झोला बोकेर लुखुर लुखुर कस जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
0: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
2: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
0: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
2: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
0: ल टिब प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त

0: लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54, 98-61-97-65-47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नौ बजे त भन्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाल्यो भने अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त, तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010520542।
7: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010520470,
7: 9851887882, गल्छी बजारको लागि 010401316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
10: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं, घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्, बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं, सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
8: त्यतिको लागि पनि के को चिन्ता गरिराको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि।
14: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: झोला बोकेर लुखुर लुखुर कस जान लाग्छ हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडेँ त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: सगाडको 8 दिनपछि जितै उत्तार
1: र स्विजरल्याण्ड पोर्चुगल र स्पेन विश्वकप फुटबलको अन्तिम 16मा आज राति अस्ट्रेलिया र इजिप्ट भिड्ने
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
3: नमस्कार
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: साथ जीवन घरको
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन 50 करोड़ रूपियाँ निकासा गरेको छ मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकमान्तर गरेर पशु सेवा विभागलाई रकम उपलब्ध गराएको हो विभागका प्रवक्ता डा मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो यसबाट रु 70 करोड़ बराबरको क्षति भएको थियो गत चैतदेखि देशका पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा फैलिसकेको छ
1: सरकारले चितुवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ अध्यक्षका लागि प्राप्त आवेदन मध्येबाट छनौट समितिले डाक्टर योगेन्द्र प्रसाद सिंह डाक्टर अजय कुमार झा र डाक्टर विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिशका लागि पठाएको थियो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 46 वर्ष लामो सेवा गरी अवकाश प्राप्त डाक्टर सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुनु पद तथा गोपनीयताको शपथ ग्रहण गरिसँगै उहाँले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको छ
0: नेपाली कंग्रेसका इतर पक्षीय नेताहरू आज छलफलमा जोड्दैछन् नेता पूर्णबहादुर खड्काले आफ्नै निवास गोलफुटारमा दिउँसो 2 बजे बस्ने गरी आफू निकटका नेताहरूको बैठक बोलाएको नेता एनपी साउदले जानकारी दिनुभयो निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा साथै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग सम्वादका सवालमा तदारूकता नदेखाएकाले कसरी अघि बढ़ने भन्नेबारे छलफल हुनेछ यो पक्षले काठमाण्डुमा राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ यद्यपि साउदले भने यसबारे अनौपचारिक छलफल चले पनि टुंगो भने नलागेको बताउनुभयो पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाण्डुको चुनदेवीमा 15 महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ यसले कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीका रूपमा समेत हेरेका छन् यसबारे समेत आजको बैठकमा छलफल हुने बताइएको छ हिजो मात्र देउबा समूहका नेताहरू विमलेन्द्र निधि डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहबीच मध्य बानेश्वरस्थित निधि निवासमा भेटघाट भएको थियो प्रदेश बेलामा सँगै देखिएको शेखर कोइराला पक्षले भने फरक माग लिएर अघि बढ़ेको छ खड्का पक्षले 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएको समितिलाई समाहित गरेर अघि बढ़नुपर्ने बताइरहँदा कोइराला पक्ष भने संस्थापन र इतर समूहबाट प्रतिनिधित्व हुने गरी अलग्गै संयन्त्र बनाएर जानुपर्ने पक्षमा देखिएको छ
1: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ दिउँसो 1 बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयगत तथा कार्यक्रमहरूको बजेट शीर्षकमाथि छलफल हुन लागेको हो आज उद्योग कृषि पूर्वाधार विकास गृह ऊर्जा परराष्ट्र अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्री मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुनेछ हिजो 9 वटा मन्त्रालयको शीर्षकमाथि छलफल भएको थियो यस्तै आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबल गर्ने कार्यसूची रहेको छ
0: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ीको खोजी आज बिहानदेखि फेरि शुरू गरिएको छ सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले हिजो गाड़ीको खोजबिन गरे

0: पनि साँझ परेपछि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार आज बिहानैदेखि खोजी कार्य भइरहेको छ, तर वर्षाका कारण पानीको सतह बढ़नुका साथै पानी धमिलो हुँदा गाड़ी खोज्न कठिनाई भएको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजना मृत फेला परेका थिए। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात छ। करिब गोताखोर सहित करिब 50 सुरक्षाकर्मी हिजोदेखि नै घटनास्थलमा परिचालन भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैनिक, माथिल्लो कर्णाली जलविद्युत आयोजना, सुरक्षा बेसको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालित छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-00-1055 नम्बरको गाड़ी हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डाबिन्द्र सैनी नगरपालिका साथ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। गुल्मीको रेसुङ्गा विमानस्थलमा 3 सातादेखि उडान प्रभावित भएको छ। जेठ 24 गते यता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन नसकेको हो। यात्रुको बढ़दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा काठमाडौँ रूटमा साताको 3 दिन आइतबार, मंगलबार र बिहिबार उडान गर्दै आएको छ, तर वर्षायाम शुरू भएसँगै मौसम प्रतिकूल बन्न थालेपछि उडान प्रभावित बनेको एयरलाइन्स कार्यालयले जनाएको छ। रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मीको हवाई पहुँच विस्तार भएको छ। यसले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक र विदेशी पर्यटकको आवागमन बढ़ाउन सहयोग पुगेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 2300 नजिक पुगेको छ। विश्व स्वास्थ्य संगठन र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म 2295 जनाको मृत्यु भइसकेको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच भूकम्प गएको 8 दिनपछि एकजना सुरक्षा गार्डको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। तटीय सहर लागुइरा स्थित एउटा भत्किएको सपिङ सेन्टरको भूमिगत तलाबाट 43 वर्षीय हेनान अल्बर्टो गिल फ्लोरेसलाई जीवितै निकालिएको हो। गत जून 24 गएको 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उनी फर्निचर र कंक्रीटको चेपमा ओत लागेर जोगिएका थिए। उद्धार टोलीले लगातार 100 घण्टा भन्दा बढ़ीको कठिन प्रयासपछि उनलाई बाहिर निकाल्न सफल भएको हो। उद्धार टोलीले साना प्वालहरूबाट उनलाई सुई र पाइपको माध्यमबाट तरल खाना र पानी पुर्याएर जीवित राखेका थिए। भूकम्पका कारण अझै पनि हजारौं मानिस बेपत्ता छन् भने 16,000 भन्दा बढ़ी घरबार विहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ।
2: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा स्विजरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ। क्यानाडास्थित भ्याकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड अन्तिम 16 प्रवेश गरेको हो। उसको जीतमा ब्रिल एम्बोलो र डान एन्ड्रेले 1-1 गोल गरे। यसअघि आज बिहान भएको खेलमा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा पोर्चुगल 2-1 विजय भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफ शुरू भए लगत्तै इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई 1-0 शुरूआती अग्रता दिलाए। 1 गोलले पछि परेको पोर्चुगलले 68 मिनटमा पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले 1 गोल गर्दै टोलीलाई 1-1 बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला इन्जुरी समयको 4th मिनटमा सब्स्टिच्यूट खेलाड़ी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 को रोमाञ्चक अग्रता दिलाए। खेलको 90+12 मिनटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। पोर्चुगलले अब राउण्ड अफ 16 स्पेनको सामना गर्नेछ। यसैबीच स्पेनले अस्ट्रेलियालाई पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। मिकेल ओयारजावालको उत्कृष्ट 2 गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन विश्वकपको अन्तिम 16 प्रवेश गर्यो। लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि 3-0 को सहज जीत दर्ता गर्यो। आज राति पाउने 12 बजे अस्ट्रेलिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदा राति पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्ति दिन कृषि मन्त्रालयबाट 50 करोड़ निकासा। बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा योगेन्द्र प्रसाद सिंह नियुक्त।
0: कंग्रेसका इतर पक्ष नेताहरूको बैठक बस्दै काठमाडौँमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने तयारी।
2: दैलेखस्थित कर्णाली राजमार्गमा भएको माइक्रोबस दुर्घटनामा खोजी कार्य जारी। वर्षाका कारण कठिनाई बढ़्दो।
0: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2300 पुग्यो। हजारौं बेपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
2: र स्विजरल्याण्ड पोर्चुगल र स्पेन विश्वकप फुटबलको अन्तिम 16 आज राति अस्ट्रेलिया र इजिप्ट भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO?
4: Yes,
3: AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho khas kya?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart, helping make your life easier.
5: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौन सरी ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी,
12: पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेस्ती सुगम टोल संपर्क फोन नंबर 010-520-470 98511-87882 गोल्ची बजार को लागि 010-4031-16 र 920 बजार को लागि 98512-49990 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेस्ती धादिंग ओम चंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
13: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
12: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
12: 9860-2458-43।
13: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
14: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
13: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
14: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
13: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
14: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
15: बाबा बाबा, म त आज स्कुल जान्न।
16: म पनि स्कुल जान्न मम्मी।
17: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
18: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
17: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
18: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
12: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
18: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
18: 9861-7045-47।
14: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
19: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे के
3: हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
1: रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सेन्जिम सेगो है रोमा।
5: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
6: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन,
2: चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
8: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
8: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
8: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
8: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बाबा बाबा, म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आपको सब डिजाइन का सुटकेस, लेडीज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705544।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
6: 9851878882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

ಕತ್ತು.

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
5: त बल्ल बल्ल बनाइभ्याए। अब ग्रिल युपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने। स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
0: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। स्वलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: झोला बोकेर लुकुर लुकुर कसो जान लागेको हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
5: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
6: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
5: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
6: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
5: ल टिभ प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: अब
5: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808888778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मोबाइल तथा सेकेण्ड ह्याण्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
0: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
0: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छगर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705544।
1: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वर आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4-29।
8: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851249090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
11: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
12: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
13: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै?
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेको है रोमा
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म चाँडै स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजानी रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861705454।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। संवैधानिक परिषदको बैठक आज बस्दै रिक्त पदमा नियुक्तिबारे छलफल हुने पूर्व सांसद कोइरी जेल चलान। थमन विक हत्या प्रकरणमा 5 वर्ष कैद। स्वास्थ्य बीमाको 23.44 करोड़ बक्यौता भुक्तानी। बिरामीको उपचार नरोक्न बोर्डको आग्रह। कर्णाली नदीमा हिजो खसेको गाड़ी र यात्रुको खोजी जारी। सवार संख्या अझै यकिन हुन सकेन। काठमाण्डु विश्वविद्यालयबाट 1500 बढ़ी विद्यार्थी दूषित। नेपाल र बेलायत बीच दोहोरो कर हटाउने सम्झौताको तयारी। निजी चीनको सीमानामा समातिएका 2 नेपाली युवा रिहा। इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह शुरू। विदेशी पाहुनाहरू तेहरान पुग्दै। रूसी आक्रमणबाट युक्रेनमा 30 मृत्यु, 91 घाइते। र जापान एसियाडमा नेपालले 23 खेलमा भाग लिने निश्चित। 141 खेलाड़ी सहभागी हुने। विश्वकपबाट बाहिरिएपछि जर्मन प्रशिक्षक नागेल्समैनले पद छाड्दै।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMIको सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संवैधानिक परिषदको बैठक सम्बन्धी खबरबाट, संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा साँझ 5 बजे बैठक बस्ने तय भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायमा काठमाण्ड उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं।

0: सेना तथा प्राकृतिक स्रोत र वित्त आयोगमा अध्यक्ष र सदस्यहरू गरी थुप्रै पदहरू रिक्त रहेका छन्। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा दोषी ठहर भएका पूर्व सांसद लक्ष्मी महत कोइरीलाई जलेश्वर कारागार पठाइएको छ। जिल्ला अदालत महोत्तरीको आदेश अनुसार कोइरीलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ। 2072 भदौ 25 गते ड्यूटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले 5 वर्ष कैद सजाय सुनाएको थियो। सोही मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि हिजो साँझ पक्राउ परेका कोइरीलाई आज अदालतमा पेश गरी जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा आबद्ध स्वास्थ्य संस्थाहरूलाई 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी गरेको छ। यो भुक्तानीसँगै स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिर मसान्तसम्मको सबै बाँकी रकम चुक्ता भएको छ। बजेट व्यवस्थापनमा समस्या हुँदा समयमै पैसा दिन नसकेको स्वीकार गर्दै बोर्डले मंगिर पछिको रकम भुक्तानीका लागि पनि तयारी भइरहेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै बीमित नागरिकहरूलाई अनावश्यक रूपमा स्वास्थ्य परीक्षण र उपचारको माग नगर्न आग्रह गरेको छ। बीमा कार्यक्रमलाई टिकाई राख्नका लागि चिकित्सकहरूलाई आवश्यकता भन्दा बढ़ी परीक्षणका लागि दबाव नदिन पनि बोर्डले अपील गरेको छ। साथै स्वास्थ्य संस्थाहरूलाई बिरामीको उपचार सेवामा कुनै अवरोध नगर्न भनिएको छ। दैलेखको सांगेतडामा हिजो दुर्घटना भई कर्णाली नदीमा खसेको फोर्स गाड़ी र त्यसमा रहेका यात्रुहरूको खोजी आज पनि निरन्तर भइरहेको छ। दुर्घटना भएको 24 घण्टा बढ़ी समय बितिसक्दा पनि गाड़ीमा कति मानिस सवार थिए भने यकिन हुन सकेको छैन। बाटोका चेकपोस्टहरूमा इन्ट्री गरिए पनि प्रशासनसँग यसको ठोस विवरण छैन। प्रहरीले गाड़ीमा 5 देखि 6 जना जति सवार रहेको अनुमान गरेको छ। नदीमा बेपत्ता गाड़ी र यात्रु खोज्न 6 जना गोताखोर सहित 50 जना भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। वर्षाका कारण नदीमा पानी बढ़ेको, पानी धमिलो भएको र भीड़का कारण घटनास्थल पुग्न गाह्रो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा गाड़ीका केही सीट र मोबाइल मात्र फेला परेका छन्। हिजो भीड़बाट उद्धार गरिएका कालीकोटका जोखे तेरुवाको भने अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो। काठमाडौँ विश्वविद्यालयको 31औं दीक्षान्त समारोहमा विभिन्न संकायका 1527 जना विद्यार्थी दुष्कृत भएका छन्। आज आयोजित समारोहमा स्नातक देखि विद्यावारिधिसम्मका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो। दीक्षित हुनेहरूमा 800 पुरूष र 727 महिला छन्, जसमा 11% भन्दा बढ़ी विदेशी विद्यार्थी रहेका छन्। विश्वविद्यालयले यस पटक पहिलो पटक आर्टिफिशियल इन्टेलिजेन्स र मेडिकल बायोकेमिस्ट्री जस्ता नयाँ विषयका विद्यार्थीलाई पनि उपाधि दिएको छ। समारोहमा शिक्षा मन्त्री एवं सहकुलपति सस्मित पोखरेलले युवाहरूलाई आफूले सिकेको ज्ञान र सिप नेपालमै प्रयोग गरेर देश विकासमा सघाउ आग्रह गर्नुभएको छ। यस चरणको दीक्षान्तसँगै काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक उपाधि पाउनेहरूको संख्या 51,000 नागेको छ। नेपाल र बेलायतबीच दोहोरो कर हटाउने सम्झौताको तयारी भइरहेको छ। नेपालका लागि बेलायती राजदूत रफ फेनले लण्डनमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिनुभएको हो। राजदूत फेनले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन नीतिगत सुधारका कामहरू गरिरहेको बताउनु भएको छ। लण्डन स्थित नेपाली दूतावासमा भएको कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले दुई देशबीचको व्यापार र लगानी बढ़ाउन दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर, चीनसँगको सीमानामा ड्रोन उडाएको र चिनिया क्षेत्रमा पसेको आरोपमा समातिएका दुई नेपाली युवा रिहा भएका छन्। चिनिया सुरक्षाकर्मीले काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका अधिकारीहरूको जिम्मा लगाएका हुन्। काठमाडौँबाट घुम्नका लागि दोलखाको लाप्सी पुगेका उनीहरूलाई गएको असार 12 गते चिनिया टोलीले समातेको थियो। 7 दिनसम्म न्यालममा राखेर आज रिहा गरिएका ती युवाहरूलाई अहिले प्रहरीले आफन्तको जिम्मा लगाएको छ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडा लैजाने फोहोरको परिमाण कम गर्न 10 वडामा घरमै फोहोर छुट्याउने व्यवस्था शुरू गरेको छ। बन्सरी डाँडा ल्याण्डफील्ड साइटको आयु बढ़ाउन महानगरले वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 यो काम थालेको हो। फोहोर वर्गीकरण गर्न थालेपछि बन्सरी डाँडामा दैनिक जाने फोहोरको संख्या 20 ट्रकबाट घटेर 15 ट्रकमा झरेको छ। यो नयाँ व्यवस्थाबाट दैनिक करिब 3.25 मेट्रिक टन फोहोर कम भएको वातावरण विभागले जनाएको छ। 5 नेपाली युवाले युनाइटेड अरब इमिरेट्स युएईमा 1.23 करोड़ रूपियाँको चिट्ठा जितेका छन्। उनीहरूले उक्त रकम वैधानिक रूपमा नेपाल पठाउन सरकारसँग सहयोग मागेका छन्। अबुधाबी स्थित नेपाली दूतावास पुगेर उनीहरूले युएईका लागि नेपाली राजदूत तेज बहादुर छेत्रीसँग यस विषयमा छलफल गरेका हुन्। द युएई लोटी मार्फत 30 मिलियन दिराम जितेका गोरखाका तैयब खान, पाल्पाका सन्देह विकर, नवलपुरका युवराज गैरे, कास्कीका सुशील पौडेल र रूपन्देहीका सुदीप नेउपा पानीले यो रकम नेपालमा लगानी गर्न इच्छा देखाएका छन्। जेन्जी आन्दोलनका बेला भीमफेदी कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको छ। हेटौडा बस पार्कमा लुकेछेपी बसिरहेको अवस्थामा मकवानपुरका 25 वर्षीय शिशिर परियारलाई पक्राउ गरिएको हो। मोटरसाइकल चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएका उनी गएको भदौ 24 गते कारागारको पर्खाल र गेट खोडेर भागेका थिए। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

AIT बीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड

부르지 않을 딱 해서 보너스 밤 भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्त्येष्टि समारोह शुरू भएको छ। समारोहमा भाग लिन विभिन्न देशका विशिष्ट पाहुनाहरू तेहरान पुग्ने क्रम जारी छ। बीबीसीका अनुसार चीन, तुर्कमेनिस्तान, इरान, इराक, आर्मेनियाका नेताहरू तेहरान पुगिसकेका छन् भने अन्य देशका प्रतिनिधिहरू पनि आउने क्रम जारी छ। इजरायली आक्रमणमा ज्यान गुमाएका खामेनीको पार्थिव शरीरलाई जुलाई 9 समाधिस्थ गरिनेछ। आगामी 5 दिनसम्म चल्ने यो समारोहमा 1.5 करोड़ भन्दा बढ़ी मानिस सहभागी हुने अनुमान गरिएको छ। यता युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणमा परिमृत्यु हुनेको संख्या 30 पुगेको विदेशको अर्को खबर छ। यो आक्रमणमा 91 घाइते भएका छन् भने रेडक्रसको गोदाम ध्वस्त हुँदा लाखौं डलरको मानव सहायता सामग्री नष्ट भएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो आक्रमणको बदला लिने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नागरिक र पूर्वाधारमाथिको यो हमला अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै निन्दा गरेका छन्। अब खेल खबर। जापानमा हुने विश्व एसियाली खेलकुद एसियाडमा नेपालले 23 खेलमा भाग लिने भएको छ। प्रतियोगिताका लागि करिब 141 जना खेलाड़ी सहभागी हुन सक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाले जनाएको छ। सरकारले एसियाडको तयारी र सहभागिताका लागि बजेट समेत छुट्याइसकेको छ। यसपटक नेपालबाट कराते, महिला कबड्डी, पुरूष क्रिकेट, उसु, एथलेटिक्स, जुडो, महिला भलिबल, पौडी, बक्सिङ र तेक्वान्दो सहित 23 खेलका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। यता विश्वकपको शुरूआती चरणबाटै टोली बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जोलियन नागेल्सम्यानले पद छाड्ने तयारी गरेका छन्। जर्मन फुटबल संघका उच्च अधिकारीहरूसँग भएको लामो छलफलपछि 38 नागेल्सम्यान राजीनामा दिने निर्णयमा पुगेका त्यहाँको स्थानीय पत्रिका बिल्डले जनाएको छ। यसै हप्ता भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको थियो। सोहारबारे प्रशिक्षक नागेल्सम्यानले स्पष्टीकरण दिए लगत्तै संघका पदाधिकारीहरूले उनलाई राजीनामा दिन सुझाव दिएका थिए। सम्झौता अनुसार पद छाडे बापत उनले करिब 8 मिलियन डलर क्षतिपूर्ति पाउनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संवैधानिक परिषदको बैठक आज बस्दै रिक्त पदहरूमा नियुक्तिबारे छलफल हुने। पूर्व सांसद कोइरी जेल चलान। थमन विक हत्या प्रकरणमा 5 कैद। स्वास्थ्य बीमाको 23.44 करोड़ बक्यौता भुक्तानी। बिरामीको उपचार नरोक्न बोर्डको आग्रह। कर्णाली नदीमा हिजो खसेको गाड़ी र यात्रुको खोजी जारी। सवार संख्या अझै यकिन हुन सकेन। काठमाण्डु विश्वविद्यालयबाट 1500 बढ़ी विद्यार्थी दूषित। नेपाल र बेलायत बीच दोहोरो कर हटाउने सम्झौताको तयारी। चीनको सीमानाबाट समातिएका दुई नेपाली युवा रिहा। इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह शुरू। विदेशी पाहुनाहरू तेहरान पुग्दै रूसी आक्रमणबाट युक्रेनमा 30 मृत्यु, 91 जना घाइते। र जापान एसियाडमा नेपालले 23 खेलमा भाग लिने निश्चित। 141 खेलाड़ी सहभागी हुने। विश्वकपबाट बाहिरिएपछि जर्मन प्रशिक्षक नागेल्सम्यानले पद छाड्दै।
3: अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: हुनुहुन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
8: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: टु समर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सो समर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तेह्र बेच बजार हारी। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट, छगर तल,
8: काठमाडौँ जाने बाटोपट्टि,
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हप्पेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

गाई भने जानु दुध दिन छमानो खानु कि ना खानु मागेरै लानु नसक्ने सँग जानु कि ना जानु धन सुख्यो रातले फकाउँछ खा

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनसुको रातले फकाउँछ

0: त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141867664, 9141867664।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आज फेरि हामी परमेश्वरको वचनको अद्भुत यात्रामा सँगै अघि बढ़िरहेका छौं। अघिल्लो अध्ययनमा हामीले पवित्र आत्मामा हिँड्ने जीवन र पवित्र आत्माको फलका बारेमा सिकिरहेका थियौं।
3: हो नि दाई, अनि यो अध्ययनमा चाहिँ हामीले साँच्चै नै प्रेम, आनन्द, शान्ति, धैर्यता जस्ता गुणहरू चाहिँ हाम्रो जीवनमा परमेश्वरले चाहनु भएको फलहरू हुन् भन्ने कुरालाई पनि हामीले हेर्दै थियौं।
2: अवश्य पनि भाइ, अनि आजको अध्ययनले त्यो जीवनलाई अझ व्यावहारिक रूपमा देखाउँछ। यदि हामी साँच्चै आत्मामा हिँडिरहेका छौं भने त्यसको असर अरूसँगको सम्बन्धमा पनि देखिनुपर्छ।
3: यसको अर्थ क्रिश्चियन जीवनमा चाहिँ केवल म र परमेश्वर बीचको कुरा मात्र होइन रहेछ नि त।
2: ठिक भन्नुभयो भाइ तपाईँले। आजको वचनले सिकाउँछ, यदि कोही लड्छ भने उसलाई उठाउने, यदि कोही थाक्छ भने उसको भार बोक्न सहयोग गर्ने, अनि नम्रतामा एक अर्कालाई सम्हाल्ने जीवन नै क्रिस्टको जीवन हो। त्यसैले आदरणीय श्रोताहरू आफ्नो हृदयलाई खोल्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौ।
4: त वचन अध्ययनको क्रममा आज हामी गलाती 6 अध्याय पद 1 देखि 5 पदसम्मबाट देख्न गइरहेका छौं। 6 अध्यायको मुख्य विषय हो विश्वासद्वारा उद्धार। आत्माको फलले ख्रिस्टियन चरित्रको प्रदर्शन गर्दछ। अनि हस्तलेख समाप्ति र पावलको साक्षी। यो गलातीको अन्तिम अध्यायले हामीलाई आत्माद्वारा शुद्धिकरणको व्यावहारिक भागको तेस्रो स्टेपमा ल्याउँदछ। हामीले हेर्यौं कि अनुग्रहद्वारा उद्धार र व्यवस्थाद्वारा जिउने काम अनुग्रहबाट पतित भएर जानु हो। अनि हामीले देख्यौं कि विश्वासद्वारा उद्धार पाउने कामले, आत्माद्वारा हिँड्ने कामले आत्माको फलको उत्पादन गर्दछ हाम्रो जीवनमा। अर्को शब्दमा हामीले आत्मामा हिँड्नुको मतलब के हो भन्ने विषयमा हेर्यौं। यो नै एक कुरा हो हामीले शुरू गर्नुपर्छ। हामी असफल भए पनि, लोटे पनि हामीले यसलाई निरन्तर जारी राख्नुपर्छ। अब अहिले कसरी आत्मिक फलहरू हाम्रो जीवनमा कार्य गर्दछन् त्यसको बारेमा हामी हेर्नेछौ। त सबभन्दा पहिले हामी देख्दछौ उद्धार पाउनु। पहिले हामी देख्छौ विश्वासद्वारा उद्धार। गलाती 6:1 भनिएको छ, हे भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफ्नै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। मित्र, कुन मानिस यो पद एकमा उल्लेख गरिएको छ? यो एक पूरा जातिगत शब्द हो यसले कुनै पनि मानिस वा स्त्रीलाई दर्शाउँछ जो एक ख्रिस्टियन हो। अपराध शब्द ग्रीक शब्द पाराप्टोम्सबाट निकालिएको हो जसको मतलब ठोकर खाएर गिर्नु। यसले हुन सक्छ ठूलो पापको दर्शाउँदैन तर एक भयंकर गल्तीलाई दर्शाउँछ। अब अपराधमा पक्राउ परेका त्यस व्यक्तिलाई के गरिनुपर्छ? उसलाई तिमी आत्मिकहरूले नम्रताको आत्माले सुधार गर्नुपर्छ भनेर पौल भन्छन्, न कि आफू चाहिँ धेरै आत्मिकी भई तपलेर उसलाई आलोचना, निन्दा, खण्डन र उसको खुट्टा तान्नु। त्यहाँ वास्तवमा उसलाई सुधार गर्न नचाहने कुरामा खतरा छ। बरु उसलाई हामी धेरै आलोचना निन्दा गर्छौ, तापनि विश्वासी जब पाप गर्दछ उसले आफ्नो उद्धार गुमाएको हुँदैन। यदि एक विश्वासी अपराधमा परेको छ भने एक आत्मिक विश्वासीले उसलाई आत्मिक नम्रता साथ त्यसबाट सुधार गर्नुपर्छ। नम्रता एक आत्मिक फल हो। अपराध शब्दको अर्थ हो ठोकर खाएर गिर्नु। यदि कुनै मानिस अपराधमा परेको छ भने ऊ ठोकर खाएर गिरेको हुन्छ। उसले सानो पाप गर्न सक्छ या भयंकर गलत। सुधार शब्द यस पदमा प्रयोग गरिएका छन् जसको मतलब टुटेको हड्डीलाई जोड्नु। यदि कोही लड्छ र उसको खुट्टा भाँचिन्छ भने तपाईँले के गर्नुपर्छ त? उसलाई कष्ट दर्दमा दुखैमा छोडेर उसदेखि निक्लिजानुहुन्छ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू जो आत्मिकी हौ टुटेको हड्डीलाई जोड, उसलाई फेरि उसको स्वस्थ खुट्टामा पुनस्थापन गर। यो दीनता नम्रताको आत्मामा गर्नुपर्छ। एक दक्षिणको महान प्रचारक पास्टर अचम्म प्रकारले विश्वासमा परिवर्तन भएका थिए। उनी एक महान जडिया थिए। उनको शरीर दुखैमा छोडेर उसदेखि निक्लिजानुहुन्छ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू जो आत्मिकी हौ टुटेको हड्डीलाई जोड़,

साथ अर्को दिन डिकनहरूका अगुवाहरूको परिषद बोलाए, सभा बोलाए र उसले छोड पत्र दिए। उसले तिनीहरूलाई भने, म यो सेवा छोड्न चाहन्छु। तिनीहरू अचम्म भए। तिनीहरूले सोधे, किन पास्टर? उसले खुलाम तवरमा तिनीहरूलाई बताए, मैले बिते रातमा रक्सी पिए, मध्य लिए। एक प्रचारकले पास्टरले पिउनु हुँदैन, त्यसकारण म छोड्न चाहन्छु। निश्चय नै उनी शर्मिन्दा थिए र तपाईलाई थाहा छ ती डिकनहरूले अगुवाहरूले के गरे। तिनीहरूले आफ्नो हात उनको चारैतिर लगाएर भने, आऊ हामी सबै प्रार्थना गरौं। तिनीहरू उनको त्यागपत्रलाई ग्रहण गरेनन्। एक मानिस जो त्यस समूहमा उपस्थित थिए अर्को आइतबारमा आराधना सेवामा भने, मैले त्यस मानिसले प्रचार गरेको भन्दा अरू कुनै महान सन्देश मेरो जीवनमा कहिले सुनेको छैन। ती डिकनहरू अगुवाहरू वास्तवमा शल्य चिकित्सकहरू थिए, हड्डीलाई जोड्ने डाक्टरहरू थिए। तिनीहरूले टुटेका हड्डीलाई जोडे, तिनीहरूले उनलाई सुधारे। त्यहाँ कोही मानिसहरू छन् जसले उनलाई सेवकाईबाट बाहिर गर्ने थियो, तर ती डिकनहरूले अगुवाहरूले त्यस प्रचारकलाई वापस उनको कार्यमा राखे र त्यसपछि उनलाई परमेश्वरले अझ धेरै अचम्म प्रकारले प्रयोग गर्नुभयो। मित्र, यहाँ भनिएको छ कि यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौ भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर, सुधार गर। अन्तिम खण्डमा भनिएको छ, तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले त्यस्ताको सुधार गर। ध्यान दिनुहोस् कि तपाईँले त्यस्तालाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। एक आत्मिकी मानिस आफ्नो जीवनमा आत्मिकी फल हुनेछ। एक आत्मिकी मानिसको आफ्नो जीवनमा आत्मिक फल हुनेछ। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वास तथा नम्रता, संयम। तपाईले उसलाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। कसरी भन्दा, आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै। आफ्नो औंलाले कुनै व्यक्तिको दोष देखाएर आफू चाहिँ बिल्कुल ठिक छु भनी कहिले नसोच्नुहोस् र सोच्नु हुँदैन। तपाई पनि यही गर्न सक्नुहुन्छ, गिर्न सक्नुहुन्छ। त्यसकारण आत्माको नम्रताको साथ सुधार गर। दुई पदमा भनिएको छ, तिमीहरू एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। यही पद हो जब म आत्मिक रूपमा बालक थिएँ, बाइबलको यथार्थको बारेमा उदेक मान्थे। मित्र, यहाँ मैले यी दुई पदको बारेमा बुझ्न सकेको थिइन। अर्को शब्दमा, यी दुई पदबीच आपसमा खण्डन देख्थे। पद दुईमा भनिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। त्यसपछि पद पाँचमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। के यो दुई आपसमा खण्डन होइन र? म यी दुवै पदहरूलाई पढ्थे, त्यसपछि म यो कुरालाई बुझ्न सक्दिनथे र म कुनै कुनै मानिसलाई भन्ने गर्थे, हेर्नुहोस्, त्यहाँ बाइबलमा भिन्नता छ, आपसमा खण्डन छ। एक जग्गामा यो एउटाले अर्काको भार उठाऊ भन्छ, त्यसपछि यो आफ्नै निज भार उठाउनु पर्छ भन्छ। मैले यसको उत्तर पाउन निकै मुस्किल पर्यो त्यस बेला। वास्तवमा उत्तर धेरै साधारण थियो, तर मलाई त्यस समयमा थाहा थिएन। त्यहाँ धर्मशास्त्रमा 11 भिन्न शब्दहरू छन् जुन एक अंग्रेजी बर्डन यानी भार शब्दबाट अनुवाद गरिएको छ। यसको मतलब बेग्ला बेग्लै प्रकारका भारहरू छन्। त्यहाँ केही बोझहरू छन् जुन तपाईँ अरूसँग बाँड्न सक्नुहुन्छ। त्यहाँ कुनै बोझहरू यानी भारहरू छन् जुन तपाईँ आफैले सहनुपर्छ र यससँग बाँड्न सक्नुहुन्न। यो धेरै साधारण तर एकदम सन्तोषजनक उत्तर हो।

0: भारहरू बोझहरू ती कुरा हुन् जो सामान्य हामी सबैसँग हुने आम कुरा हो। हामी सबैको भार छ, हामी सबैसँग सम्पत्ति हुँदैन, तर निश्चय नै हामीसँग बोझहरू भारहरू त हुन्छन्। हामी सबैसँग प्रतिभा हुँदैनन्, तर सबैसँग भार हुन्छन्। हामी सबैसँग स्वस्थ हुँदैन, तर हामी सबैसँग बोझ यानि भार हुन्छ। हामी कोही शारीरिक अंगहरूको अभावमा छौं, हामी मध्ये कोही देख्न सक्दैनौ, हामी कोहीसँग हात वा खुट्टा छैन, हामी सबै देख्नमा सुन्दर छैनौ, हामी भन्छौ कि हामीसँग समान रगत छ, तर मित्र यो समान एउटै खालको छैन। रगत एउटै समान खालको हुँदैन, यो विभिन्न प्रकारको हुन्छ, यो विभिन्न ग्रुप हुन्छ, ए हुन्छ, बी हुन्छ, ओ हुन्छ। हामी सबैसँग भारहरू छन्, तर हामी सबैसँग चाहिँ भार हुन्छ, यो मिल्छ। यो मानव जातिको अभिन्न अंग हो। हामी सबैसँग समान भारहरू छन्, हामीसँग विभिन्न प्रकारका भारहरू छन्। पाउले गलाती छ अध्यायमा दुई प्रकारको भारहरूको बारेमा बताउँछन्। त्यहाँ कोही कोही भारहरू छन् जो हामी एक अर्कामा बाँड्न सक्छौ, त्रुटि, तनाव, अभाव इत्यादि। हामीहरू आफ्ना परिवार मित्रहरूसँग बाँड्न सक्छौ। अनि अब हामी अर्को पद हेर्नेछौ जसले हामीलाई त्यो भारको बारेमा बताउँछ जुन हामी अरूसँग बाँड्न सक्दैनौ। चार पदमा भनिएको छ, तर हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्, तर आफ्ना छिमेकीको विषयमा त होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ। मित्र, मलाई लाग्छ उसको मतलब यो हो कि हामी चारैतिर हाम्रो भारहरू उठाउनेलाई खोज्दै हिँड्नु होइन। पाँच पदमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। यहाँ भार ग्रीक शब्दमा फोर्सन हो, मतलब भारी बोक्नु। यो शब्द जहाजको सामानको लागि बोलिने गरिन्छ। वास्तवमा यो आमाको गर्भमा हुने बच्चाको बारेमा भनिन्दछ। तपाईँ जान्नुहुन्छ सिर्फ आमाले मात्र बच्चालाई बोक्न सक्छन्। यो भारी अरूसँग बाँड्न असम्भव छ। जबकि मकैले जेबी फिलिप्सको नयाँ नियमलाई मोडर्न इंग्लिशमा नयाँ नियमलाई अनुवादको रूपमा स्वीकार दिन र यसलाई अनुवाद भन्नु हुँदैन, तर यो एक अति उत्तम व्याख्यान हो। धेरै पटक यसले धर्मशास्त्रको पदांशमाथि प्रकाश फ्याँक्छन्। उसले गलाती छ अध्याय पाँच पदलाई व्याख्या दिन्छन्, प्रत्येक मानिसले आफ्नै भार आफैले उठाउनु पर्छ। त्यसको मतलब हो एक मानिसले, कुनै मानिसले आफ्नो भार आफैले उठाउनु पर्छ। अर्को शब्दमा त्यहाँ आज त्यस्ता भार छन् जो तपाई र म बाँड्न सक्दैनौ। प्रत्येक जीवन एक अर्थमा अलग गरिएको कुरा हो, यो एकल हो, यो अलग गरिएको हो, यो अरू जीवनबाट अलग बनाइएको हो। डाक्टर फंकको शब्दकोशले शब्दहरूको लिस्ट संकलन गरेका छन् जसमा अंग्रेजी भाषामा दुखी शब्द एकलाई हो। त्यहाँ कोही केही भार त्यस्ता छन् मित्र जुन तपाई र मैले एकलाई नै बोक्नु पर्छ, सहनु पर्छ। म तिनीहरूलाई तिनीहरूको केही यहाँ उल्लेख गर्नेछु। अरू चाहिँ तपाईँ स्वयंले सोच्नु होला। पहिलो म उल्लेख गर्न चाहन्छु दुःख कष्ट। तपाईँ एक्लै भोग्नुपर्छ, कोही पनि तपाईँको निम्ति भोग्दिँदैन, यानि भोग दिने छैन। तपाईँ यस संसारमा एक्लै जन्मनुभयो र यो संसार दुःखको संसार हो। तपाईँले एक्लै दुःख भोग्नुपर्छ। केही त्यस्ता समस्या दुःखहरू छन् तपाईँ एक्लैले उठाउनुपर्छ। शारीरिक कष्ट जुन तपाईँको जीवनमा आउँछ, तपाईँ बिमारी पर्नुहुन्छ र कसैले तपाईँको स्थान लिँदैन। मित्र, त्यहाँ अर्को भार छ जुन तपाईँ र म अरू कोहीसँग पनि बाँड्न सक्दैनौ, त्यो हो मृत्यु। यो हामी अरूसँग बाँड्न सक्दैनौ। त्यहाँ त्यस्तो समयहरू आउनेछन् हामी प्रत्येक मृत्युको तराईमा भएर जानुपर्छ र हामी एक्लै जानेछौ। मित्र, मृत्यु एक भार हो, बोझ हो, जुन तपाईँ बाँड्न सक्नुहुन्न। जब मृत्यु आउँछ, तपाईँ र म एक्लै सामना गर्नुपर्नेछ। यो एक्लै उठाउनुपर्छ, एक्लैले बोक्नुपर्छ। अब हामी तेस्रो र अन्तिम भारमा आएका छौं, जुन म उल्लेख गर्नेछु। यसले एक असामान्य नाम लिन्छ, त्यो ख्रीष्टको न्याय सिंहासन हो। यो उद्धार नपाएका यानी नबाँचेकाहरूका निम्ति होइन। प्रकाशित वाक्य 20 अध्यायमा द ग्रेट व्हाइट थ्रोन, श्वेत सिंहासनको न्यायको बारेमा वर्णन गरिएका छन्। तर यो ख्रीष्टको न्याय आसन चाहिँ खालि मसीहरूको विश्वासीहरूको निम्ति मात्र हो, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रीष्टको न्याय आसनको सामने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। दोस्रो कुरन्थी 5:10 यो कुरा पावल भन्छन्। विश्वासीको रूपमा हामीले जीवनमा जे जति काम गरेका छौ त्यस अनुसारको कस्तो इनाम पाउनेछौ सो कुराको लागि ती सबै कुराको त्यहाँ इन्साफ गरिनेछ। उद्धार प्रश्न होइन, यो विश्वासीहरूको निम्ति ख्रीष्टको क्रूसमा निवारण गरिसकिएको थियो। ख्रीष्टले यानी ख्रीष्टको त्यस न्याय आसनमा विश्वासीहरूको कामको इन्साफ गरिनेछ। रोमी 14:12 भन्छ, तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ। पावल एक सिद्धान्त राख्छन् जुन जीवनको प्रत्येक उसमा लागू हुन्छ। त्यो विशेष गरी विश्वासीहरूको लागि दिइएको हुन्। पद 7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्दछ। यो सिद्धान्त प्राकृतिकको क्षेत्रमा पनि सत्य छ। तपाईँले कपास रोप्नुभयो भने तपाईँ कपास नै काट्नुहुनेछ, तपाईँले गहुँ रोप्नुभयो भने गहुँ नै काट्नुहुनेछ। र एक ख्रिस्टियनको रूपमा जे रोप्नुहुनेछ त्यही काट्नुहुनेछ। एउटा अंग्रेजीमा गीत छ, पुरानो खाता धेरै पहिले चुक्ता भयो। विश्वासीको जीवनमा यो सत्य हो, तर नयाँ खाता चाहिँ नयाँ खाताको बारेमा नि के? तपाईको उद्धार भएदेखिको तपाईको खाताको बारेमा नि के? तपाईको जीवन बचेको समयदेखि उद्धार पाएको समयदेखि तपाईको जीवन कस्तो छ? तपाईले ख्रीष्टलाई ग्रहण गर्नुभएको समयदेखि तपाईको जीवन के हुँदै आइरहेको छ? के आफ्नो जीवनमा पाप छ? के यसको निम्ति क्षमा माग्नुभयो? हामी सबै प्रभु ख्रीष्टको न्याय सिंहासनमा खड़ा हुनुपर्छ। तर पहिलो युहन्ना एक अध्याय सात पदले भन्छ, जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमै हिँड्छौं भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। अहिले त्यहाँ अर्को खालको भार छ जुनको तपाईँ न त बोक्न न बाँड्न सक्नुहुन्छ। यो भार धर्मशास्त्रले बताउँछ, पापको भार। पाउलले यसको बारेमा रोमीको पहिलो भागमा बताउँछन्, दाउद भजन संग्रहमा बताउँछन्, किनकि मेरो अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति गराउँछन्। भजन संग्रह 34 को चार पदमा। मित्र, पाप एक भार हो जुन तपाईँ कसैसँग बाँड्न सक्नुहुन्न, र पाप एक भार हो जुन सहन सक्नुहुन्न। मेरो अधर्महरू, दाउद भन्छन्, शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति नै गराउँछन्। भजन संग्रहबाट यो चित्कार आउँछ, औ मैले भने ढुकुरको जस्तो मेरो पखेटा भए त हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। तपाईँले कहिले यस प्रकारको अनुभव गर्नुभएको छ? कहिले कहीँ डाक्टर सिफारिश गर्छन् कि हामी यी सबै कुराबाट अलग हौ। भजन लेखकले भन्छन्, यदि म यसबाट भाग्न सक्ने भए त, तर तपाईँ र म यसबाट भाग्न सक्दैनौ, किनकि हामीसँग दोषको दोष विवेक छ। मनोचिकित्सक साइकोलोजिस्टहरू यसबाट मुक्ति गर्ने प्रयास गरेका छन्, तर तिनीहरू सफल भएका छैनन्। यो प्रत्येकसँग छ। सर आर्थुर कनन डोयलले गुप्तचार कथा लेखक र शर्लक होम्सको रचनाकार व्यवहारिक मजाक गर्न मन पराउँथे। एकै समयमा उसले लन्डनका प्रसिद्ध 12 जनालाई टेलिग्राम पठाए जसलाई उसले राम्ररी जान्दथे। टेलिग्राममा लेखिएको थियो, एकै पटकमा भाग, सबै पत्ता लगाइएका छौ, सबै 12 जना देश छोडे, यद्यपि तिनीहरू इमानदार नागरिक भए तापनि। के भन्न म सक्छु मेरो प्रियहरू, हामी सबैसँग दोष विवेक छ। पाप एक भार हो जो हामी न त बाँड्न सक्छौ न त सहन नै सक्छौ। यसबाट मुक्त हुने त्यहाँ एउटै स्थान छ, र त्यो ख्रीष्टको क्रूस, त्यो ख्रीष्टको क्रूस हो। भजन संग्रह 55:22 पदमा भजनकार भन्छन्, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। अनि येशूले भन्नुभयो मती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। वा सिर्फ पापको बोझलाई उठाउन सक्नुहुन्छ, उहाँले मात्र खाली पापको बोझलाई उठाउन सक्नुहुन्छ, किनकि उहाँले यसको दण्ड आफ्नो जीवनमा क्रुसमा मर्नु भएर तिर्नुभयो। सिर्फ उहाँ मात्र यसलाई उठाउन सक्नुहुन्छ, सिर्फ यसलाई उहाँले मात्र तपाईँबाट लिन सक्नुहुन्छ। के तपाईँ यसलाई उहाँमाथि राख्न चाहनुहुन्छ? अनि त्यहाँ केही बोझ यानि भारहरू छन् जुन तपाईँ बाँड्न सक्नुहुन्छ, अनि त्यहाँ अरू भारहरू छन् जुन तपाईँ एक्लै उठाउनुपर्छ। तर तपाईँको व्यक्तिगत पापको भार एकदमै गह्राउ छ, तपाईँको निम्ति यो भार तपाईँ उठाउन सक्नुहुन्न। 2000 वर्ष पहिले तपाईँको पापको भार येशु ख्रीष्टले कलवारी क्रुसमा उठाउनुभयो र उहाँले यो क्रुसमाथि बोक्नुभयो। आज तपाईँको भार या त तपाईँ आफैमाथि छ, या विश्वासद्वारा तपाईँले उहाँलाई आफ्नो जीवनको उद्धारकर्ताको रूपमा स्वीकार्नु भएर अब त्यो पापको भार उहाँमाथि छ। यो दुवै स्थानमा एकैपल्टमा हुन सक्दैन। तपाईँको पाप तपाईँमाथि छ वा यो ख्रीष्टमाथि। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: आजको दिन एकदमै धेरै आशिषमय रहेदाई, अनि आजको दिनले हामीलाई एकदमै धेरै चुनौती दिएको छ, विशेष गरी अरूको भार उठाउने कुरा। आजको समयमा त धेरै जसो मानिसहरू अरूको कमजोरी देखेर चाहिँ टाढा जान्छन्।
2: सही भन्नुभयो भाइ तपाईँले, तर ख्रीष्टले हामीलाई फरक जीवनको लागि बोलाउनु भएको छ। यदि कसैले गल्ती गर्यो भने उसलाई गिराउन होइन, प्रेम र नम्रताले उठाउन हामी बोलाइएका हौ।
1: हजुर, साँच्चै नै दाई। र अर्को कुरा मैले के महसुस गरेँ भने हामी सबैलाई कसै न कसैको साथ चाहिँ चाहिन्छ। कहिलेकाहीँ एउटा प्रार्थना, एउटा सान्त्वनाको शब्द वा एउटा सानो सहयोगले कसैको जीवन चाहिँ परिवर्तन अवश्य पनि हुन सक्छ।
2: हो भाइ, अनि त्यही नै ख्रीष्टको प्रेम प्रकट हुन्छ। जब हामी अरूको पीड़ा महसुस गर्छौ तब हामी यीशुको हृदय बोकेर हिँडिरहेका हुन्छौं। तर आजको वचनले हामीलाई जिम्मेवारी हुन पनि सम्झाउँछ। केही भारहरू हामी आफैले बोक्नुपर्छ। हाम्रो आत्मिक जीवन, हाम्रो निर्णय, हाम्रो आज्ञाकारिता, यी कुराहरूमा हामी आफै उत्तरदायी छौं।
1: अनि दाई, आजको दिनले हामी आफैलाई जाँच्नको निम्ति पनि चुनौती दिएको छ। ख्रीष्टलाई चिन्नुभन्दा पहिले र अहिलेको जीवनमा के फरक छ भन्ने कुरा चाहिँ हामीले आफ्नो जीवनमा चाहिँ नियाल्न जरुरी रहेछ।
2: अवश्य पनि भाइ, यदि ख्रीष्ट हाम्रो जीवनमा आउनु भएको छ भने परिवर्तन अवश्य हुन्छ। पहिले रिस, घमण्ड, स्वार्थ, पापमा बाँचेका हामी अहिले प्रेम, नम्रता र सत्यतामा बढ्दै गइरहेका छौं कि छैनौं, त्यो हेर्नु एकदमै आवश्यक छ।
1: साँच्चै नै, किनकि हामीले जे रोप्छौ त्यही नै त कटनी गर्छौ नि, होइन?
2: ठिक त्यही कुरा हो भाइ। त्यसैले आज प्रभुले हामीलाई आत्माको जीवन रोप्न बोलाइरहनु भएको छ। अनि सबैभन्दा ठूलो सत्य, केवल येशूले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। कुनै धर्म, कुनै असल काम वा कुनै मानिसले होइन।
1: साँच्चै नै, त्यसैले आज हामी सबैले आफैलाई सोधौ कि म आफ्नो पाप येशूमाथि राखेर उहाँलाई पछ्याउन तयार छु त। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420 9797।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

लागि सक्यो बर्खा तिमी भन्छौ पर्खा सानो तिमी भन्छौ पर्खा आफूलाई कस्तो भइरहेछ ए तिमलाई पहिलो चोटी बिन्ती कोटी कोटी सानो बिन्ती कोटी कोटी आफूलाई

0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
0: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको भुसुनालाई माखु छाली कोरे राखु गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धर्मशाला थाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै पृथ्वीका रणा तालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी गए पनि माया हराउँदैन मरी माया हराउँदैन मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी तिम्रो हाम्रो भेट हुने आज मात्रै हो कि मरी

नि दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यो भने देखि यतैतिर थाम सौदिनौ भने हातमा लिन्छु लुहासुरको चिम्टा जप्छु रामे राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया प्रीति बस्यो मरी माया प्रीति बस्यो हिमालचुली पल्लपट्टि हलालेको साल छ हिमालचुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ मरी उति माया।

स्वर्गतिर चिनी डन्नी काटी पिनी ए बहिनी नानी पानात मल्लिनी तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर्म हारा चाहिँले के भनेको तिनी मुन्टो छुनु मुनु तिम्रा दुई बहिनीले जन्मै पार्यो रुनु तिम्रा दुई बहिनी त आफ्नो कहिले हुनु सिमल सरर र पिपल फरर र तिम्रा दुई बहिनीले कहिले जाने घर आजै छेडखान गर गाईले खानी धैरी त भैँसी के खान्छ र गाईले खानी धैरी त भैँसी के खान्छ र एउटा केटी फकाइदेऊ न तिम्रो के जान्छ र मरी तिम्रो के जान्छ र शिरमालाको ढाका टोपी ढल्क्यो न भन न शिरमालाको ढाका टोपी ढल्क्यो न भन न तिमलाई भेट्न गोठमै आउला पल्क्यो न भन न मरी पल्क्यो न भन न

पढ्न पाइन साढे सातले थोदा जिल्ला परे नुवाकोट थान्थिङ मेरो गाउँ थर मेरो मुडबारी दलबहादुर नाउँ गाउँछु गीत झ्याउरे भाषा रामायण सारा नारायणले लिनुभयो राम अवतार कै कैका कुरा सुन्दा राजा छक्क परे कस्तो वचन भन्न पर्यो आज मैले हरे ती कुरालाई नमानौ त पहिला कबल गरी जाऊ राम वनमा भने आफै मूर्छा परे छाती पिटी दशरथले भन्दै राम राम देवी रले दशरथको भयो परम धाम माया बस्यो गाढा रङको पृथ्वी बस्यो हाम्रो माया बस्यो गाढा रङको पृथ्वी बस्यो हाम्रो लहराले बाँधिएको माया कति राम्रो मरी माया कति राम्रो फुलै फुल्यो कठर चम्फा बाँच्न हर हर फुलै फुल्यो कठर चम्फा बाँच्न हर हर बैगुनीको गुण सम्झेर आँसु बर र मरी आँसु बर र

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शंकास्पद एसएमएस फोन कल
1: का विभिन्न शीर्षक अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगिर महिनासम्मको दावी बकेउता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दावी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो ग्रिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई मरमत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसूनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसूनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल प्रदेश प्रहरी अस्पताल सूचना तथा प्रविधि निर्देशनालय सवारी महाशाखा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार यही असार 15 गते आएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार 18 गते पहिरोले अवरूद्ध बनाएको चितवनको इच्छा कामना गर्छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार यही

0: रिजेगार्ड खोला स्थित जाजरकोट डोल्पा जोड़ने भेरी करिडोर भने हालसम्म पूर्ण रूप में अवरूद्ध भएको छ। सड़क खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढ़ेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सड़क खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिश गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिश भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिनुभयो।
2: बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
1: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मरमत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी
2: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआईडीसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
1: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। विगत भारतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासन

0: उनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारी।
1: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयन नभएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
0: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 31औं दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले केयूबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एण्ड रिसर्च इन्स्टिच्यूटका कुलपति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशीय औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा ओडाबाट स्रोतमय फोहोर वर्गीकरण व्यवस्थापन शुरू गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्सरी डाँडा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमय फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमय फोहोर व्यवस्थापन पछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्सरी डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाई सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि एकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वसेवा, निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी

0: स्वास्थ्य परीक्षण रगत परीक्षण लगायत सेवाहरू उपलब्ध गराइनेछ। कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ। हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोग मार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठले 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालय समक्ष पेश गर्नुभएको छ। कम्पनी रजिष्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठूलो भार कम हुनेछ। सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने कार्यालयले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्राण्ड मोसल्लामा पुर्याइएको छ। 7 दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौं मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। धेरै सिया सम्प्रदायका लागि आध्यात्मिक व्यक्तित्व खामेनी 86 वर्षको उमेरमा राजधानीको केन्द्रमा रहेको आफ्नो आवासमा भएको हमलामा मारिनु भएको थियो। उहाँसँगै पूर्व सर्वोच्च नेता अली खामेनी सँगै मारिएका उहाँका आफन्तहरूको शव पनि त्यहाँ राखिनेछ। राष्ट्रिय टेलिभिजनले दिउँसो इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागिर गालिबाफसँगै श्रद्धाञ्जली अर्पण गरेको फुटेज प्रसारण गरेको थियो। फेब्रुअरीमा युद्ध शुरू भएता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित देखिएका रेभोल्युसनरी गार्डका प्रमुख अहमद विहिदी पनि श्रद्धाञ्जलीका लागि अन्त्येष्टिपूर्वक श्रद्धाञ्जली समारोहमा देखा पर्नु भएको थियो। अमेरिका इरान वार्तामा मुख्य मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सर्वोच्च नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। इरानका छिमेकी देशहरू चीन, अफगानिस्तान र ककेसस क्षेत्रले पनि प्रतिनिधि पठाउने बताएका छन्। पाकिस्तानका पश्चिमी प्रान्तस्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस सड़कबाट 20 मिटर तल खोसमा खसेको थियो। फ्रान्समा जून महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृतकको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नभएको र वास्तविक संख्या यसभन्दा बढ़ी हुन सक्ने जनाएको छ।
1: इस आर्थिक समाचार को साथ में नेपाल बैंक लिमिटेड नेपाल को पहिलो बैंक।
2: तनहुमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआब्जा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुको ब्यास नगरपालिका, बन्दीपुर, देवघाट, रेसिङ र आबुखैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 को जून महिनामा मात्रै 80,200 जना भन्दा बढ़ी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढ़ी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढ़ी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढ़ी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढ़ी इस्पात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको छ वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आमने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समचरणमा न्यूजील्याण्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जीत दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्याण्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टीमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 16-3 पदक प्राप्त गरेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई सहित लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर। पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। रदीपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगिरसम्ममा 23.44 करोड़ रूपियाँ बकौता रकम भुक्तानी। मनसूनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: त्रिभुवन विश्वविद्यालय सहित मुलुकका 7 विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त, त्रिविको जिम्मेवारी प्राध्यापक डाक्टर भोला थापालाई।
2: वर्तमान सरकारको 100 दिन पूरा, नागरिकलाई सम्बोधन र सुशासनको सवालमा सरकार सफल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई।
1: शासकीय सुधार र राष्ट्रिय हित केन्द्रित कूटनीतिमा जोड़ दिँदै वर्तमान सरकारले पूरा गरे 100 दिन, उद्घाटन र शिलान्यास जस्ता औपचारिक कार्यक्रम निरुत्साहित, प्रशासनिक उत्तरदायित्व र प्रविधि मैत्री सेवा प्रवाहमा जोड़।
2: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा 40 लाख भन्दा बढ़ी सहभागी हुने अनुमान, नयाँ नेता मोजतबा सार्वजनिक होलान् भन्नेमा सबैको चासो। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अप्रत्याशित उलटफेर, दावेदार मानिएका जर्मनी र नेदरल्याण्ड्स बाहिरिएसँगै प्रतियोगिता रोचक मोडमा।
1: र आज शुक्रबार कला साहित्यमा उपन्यासकार डाक्टर शक्ति नेपालको पुस्तक चेतन कक्ष बारे विमर्श।
0: कार्यक्रम शुरू गरौं। त्रिभुवन विश्वविद्यालय सहित मुलुकका 7 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त सम्बन्धी प्रसंगबाट। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका 7 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिको सिफारिशका आधारमा प्रधानमन्त्री शाहले आज शुक्रबार उपकुलपतिहरूको नियुक्त गर्नुभएको हो। नवनियुक्त उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवा रहनु भएको छ। यसैगरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहटा नियुक्त हुनुभएको छ। यसैबीच उपकुलपतिमा नियुक्त हुनुभएका प्राध्यापक डाक्टर भोला थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति, रजिस्ट्रार र डीन जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका अनुभवी प्राज्ञ हुनुहुन्छ। मेकानिकल इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गर्नुभएका डाक्टर थापाले नर्वेको युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीमा जलविद्युत मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधि गर्नुभएको छ। सन् 2008 प्राध्यापक रहनुभएका उहाँका जलविद्युत टर्बाइनमा हुने क्षति र यसको रोकथामका विषयमा दर्जनौ लेख तथा पुस्तकहरू प्रकाशित छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या समाधान र सुशासनको सवालमा वर्तमान सरकार सफल रहेको बताउनु भएको छ। सिंहदरबारमा संचारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारको शुरूआती 100 दिनको कार्यकाल उत्साहजनक रहेको बताउनुभयो। सरकारले नागरिक सेवालाई प्रविधि मैत्री, झन्झट रहित र होम डेलिभरी सेवा समक्ष पुर्याउने कामको शुरूआत गरेको उल्लेख गर्दै उहाँले सुशासन अहिलेको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधारको क्षेत्रमा 3 वर्षको विशेष प्याकेज बनाएर काम शुरू गरिएकाले यसको नतिजा क्रमशः देखिँदै जाने उहाँको भनाइ थियो। सभापति लामिछानेले संचार माध्यम र नागरिक समाजबाट आएका रचनात्मक सुझावहरूलाई समेटेर आगामी दिनमा सरकार अझ परिपक्व ढंगले अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको भोलि 100 दिन पूरा हुँदैछ। यो अवधिमा सरकारले सिंहदरबारको परम्परागत कूटनीतिक र प्रशासनिक कार्यशैलीलाई पूर्ण रूपमा बदल्ने प्रयास गरेको छ। विगतका सरकारहरूमा सामान्य मानिने उद्घाटन, शिलान्यास, रिबन काट्ने र खादामाला ग्रहण गर्ने परिपाटीलाई निरुत्साहित गर्दै प्रधानमन्त्री शाहले काममुखी कार्यशैलीलाई प्राथमिकता दिनुभएको छ। सिंहदरबारमा राजनीतिक कार्यकर्ताको अनियन्त्रित भीड़ र विदेशी राजदूतहरूको भेटघाट गर्ने परम्परा सधैँका लागि अन्त्य भएको छ। सरकारले अघि सारेको शासकीय सुधारको 100 बुँदे कार्यसूची अन्तर्गत पूर्वाधार, स्वास्थ्य, परराष्ट्र र सार्वजनिक सेवा प्रवाहमा प्रविधि मैत्री र उत्तरदायी पद्धतिको जग बसाल्ने प्रयास गरिएको छ। सवारी चालक अनुमति पत्र, लाइसेन्स वितरण प्रणालीलाई पूर्णत डिजिटल र हुलाक मार्फत घर दैलोमा पुर्याउने कार्यदेखि वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको पुनरावलोकन गर्ने काम शुरू भएको छ। त्यसैगरी कूटनीतिक क्षेत्रमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै परराष्ट्र मन्त्री शिशिर खनालको भारत र चीनको औपचारिक भ्रमण मार्फत नेपालले आफ्नो असंलग्न सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिको अडान दृढताका साथ प्रस्तुत गरेको छ। स्वास्थ्य क्षेत्रमा पनि विपन्नका लागि 10% निशुल्क सयाको व्यवहारिक कार्यान्वयन, जलन उपचार कोषको स्थापना र दुर्गमका लागि एयर एम्बुलेन्स सेवाको नीतिगत तयारीले नागरिकमा सकारात्मक सन्देश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा रहेको सरकारको यो 100 दिने यात्रा, यसका उपलब्धि र चुनौतीमा केन्द्रित प्रस्तुत छ यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मीहरू दिनेश लुइटेल र सुनिता पोखरेल।
2: वर्तमान सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रविधि मैत्री सेवा र विकास आयोजनाको अनुगमनलाई तीव्रता दिएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण प्रणालीलाई डिजिटल बनाउनदेखि वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको पुनरावलोकन गरी पुनर्जीवन दिने कार्यलाई सरकारले आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउने लक्ष्य सहित सरकारले सवारी चालक अनुमति पत्र वितरण प्रणालीलाई पूर्ण रूपमा डिजिटल र समयबद्ध बनाउने प्रक्रिया अघि बढ़ाएको छ। यातायात व्यवस्था विभागले वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूका लागि अनलाइन मार्फत तत्कालै लाइसेन्स छपाई सेवा शुरू गरिसकेको छ भने नागरिक एपमै डिजिटल
3: प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले सुझावको आधारमा केही कमी कमजोरी राखे सच्याई र अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
5: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ्छ।
4: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
6: देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक चाहिँ 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो। लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रूपमवासीहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
4: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएमसँग बताउनुभयो।
7: यो पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखिएन। भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु हो। अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नबनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्रित गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छौँ। यति नै कुरा छ र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँ चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
4: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ़ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। वहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
8: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
4: दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका सात स्थित कर्णाली राजमार्गको साङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाड़ीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाड़ी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
9: गाड़ी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब खोज्नु आज दिनभरि नै खोजेको छ। त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
4: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरूङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरूङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरूङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका 6 स्थित कृष्ण माध्यमिक विद्यालयको 2 तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:45 4 कोठे 2 तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्राध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जीको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
3: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
10: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
3: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम अधिकार र सम्मानको आवाज
17: कार्यक्रम साझा आवाज।
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
18: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
19: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
14: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
15: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
16: पसिनाको सम्मान, समानताको अभियान,
17: कार्यक्रम साझा आवाज।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्गले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्गका कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
10: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
1: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु, 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
10: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
1: ठाउँमा।
10: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाह पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
1: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
10: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
21: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा,
22: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कमा अलि दबाउनै खोज्छन् त पुरुषहरूले,
23: पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुष।
21: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
25: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 0152243552523।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
21: साझा खबरमा अब महिला किसानको कुरा. कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ. यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ.
0: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी. यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ. मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ.
2: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो हुन भक्त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त, समस्या त धेरै छ त. अझ र हामी हेर्ने खातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, पुरुषले माटी आम्नो, खुट्टो माटी गर्ने, आफू माटी हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
0: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ. यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ.
2: कहिले कसो अलिकति हो, हलोसलो जोत्दाखेरि, खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भने हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्, पुलिस अलिकति हो पुरुषले गर्ने. उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति. पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा.
0: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ. नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ. नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढ़ी छ. तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि संचालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ. अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ. छायानाथ रारा नगरपालिका तीनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ.
5: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ. अब केही यता पर्वजोलतिर हालम भनेपछि कर्मचारी आउनर यहाँ जग्गा सग्गा हेरी जान्छन्, कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो. त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ. अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिराको डर छ, बाटो नराम्रो छ. हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त.
0: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण, तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन, आमदानी र महिला सशक्तिकरणमा परेको छ. कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ. महिला किसान रमाइली बुढा महिला किसानलाई सिप, प्रविधि, वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ.
2: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाऊ बजारमा डोका गरिकन लिनु नपर्ने थियो. रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउ
4: पाउँछन् त हाम्रो तरकारीले मार्केटै पाए छैन।
0: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
21: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
6: यही छैन, केही छैन। गर्यो भने, मेहनत गर्यो भने हरेक चिज बिक्नेछ। कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
7: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
6: हजुर,
7: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन। कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
6: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि, पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी, यो गर्न तिमी, यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
7: काम नगर
6: नगर भन्ने उयो हो कि,
7: बहिनीले गर्छ अब सानो बहिनीलाई हराउने,
6: बहिनीलाई हराउने, त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेछ।
7: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काईमा पनि, हुर्काईमा पनि हुर्काउँछ, बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
6: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
7: तपाईँले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
6: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले।
7: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्। ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर। अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ। काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
6: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न शिक्षामूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला। महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
21: कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बक्रौदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ्नेछ। दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ। र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क CIN-ले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने CIN-को फेसबुक पेज CIN खबर, वेबसाइट CIN खबर.com, युट्यूब CIN च्यानल र टिकटक CIN साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
2: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। CIN को फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। ती मध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
1: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
2: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
1: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
2: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
1: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
2: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
1: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
2: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ्दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
3: म प्रश्न निलिरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुत चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेशन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
4: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति त्यो व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा खोज्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
1: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ।
4: फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ

0: का कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्पासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
1: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो, प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथसम्म लान्छ, सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
2: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 अवसरमा काठमाण्डुमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
3: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्युरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहिले कहीँ सहयोग पुग्छ?
4: अनौपचारिक रूपमा हामीले ब्युरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ, र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
3: 15 ठाउँमा 20 बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि सक्छ?
4: यो हाम्रो जनशक्ति एकदमै कम छ, हामी नेपालभरि हेडक्वार्टर र हाम्रो मात्र शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौं, होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबैहरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागू औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन, यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे, अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ, अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागू औषध एनमा लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सो मनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ, हामी साँच्चै नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सो मनी युज गर्छौँ हामी बाई एन्ड बस्ट। हाम्रो अपरेसन मोडेलमा हाम्रो 5,00,000 भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3,00,000-5,00,000 त हामी आफैले बोक्नुपर्छ, हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरुपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
3: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारज्यूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छुटकैमा राख्नुको लागि अनुरोध गर्दछु।
5: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन, यो 81-82 मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7,146 पुरुष, महिला चाहिँ 4,19, भारतको 283 पुरुष र

0: 20 महिला र अन्य विदेशी भने छुट्टिया छ, त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7,890 चाहिँ मान्छेको संख्या र 5,061 चाहिँ दर्ता यो सालको। अरू पनि मसँग पाँच वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यही एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्ने हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 जनालाई अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादपदार्थ सेवन चेक गर्छ भनेर अहिले लाउसा सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ युवा प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष मात्रामा दिएर मापा चाहिँ अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ। नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढ़ी राख्नु, यी कुराहरू छ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवन र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड़ जानुहोस् लाउसद मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरुरी छ, समाजको भूमिका खोज्नु जरुरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागू छ बेहुलीमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
1: पुरस्कारले सजिलो बनाएको अप्ठ्यारो उहाँले रोक्नुपर्छ भनेर
0: भारतमा चाहिँ नि त्यो लागू औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागू औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही एड्रेस त्यसको मकसद होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ। एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ त लाउसद फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ। अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले 2-4 आवश्यकता अनुसार खोल्नै पर्ने अवस्था छ, उहाँलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लाउसदले मात्रै लाउस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसद कारणले भइरहेको छ, यो आफू मात्रै पीड़ित होइन यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ।
1: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं, आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, प्याप्सनका काठमाडौँ अध्यक्ष जी हुनुहुन्छ।
2: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो, मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो। कानून नयाँ आउनु पर्यो, लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै